यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नया वर्ष को अवसर में सीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट, एसी में फ्री इंस्टॉलेशन। नागरिकता भएपुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सहकारी संकट समाधानका लागि सरकारले पहिलो पटक ठूला ऋणीहरूको नाम सार्वजनिक गर्ने रणनीति अपनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण नतिर्ने ऋणीहरूलाई कानूनी कार्यवाहीको चेतावनी दिँदै ऋणको विवरण सार्वजनिक गरेको छ।
3: 480 मेगावटको फुकोट कर्णाली जलविद्युत आयोजनाबाट नेपाललाई निशुल्क प्राप्त हुने बिजुलीको अनुपात बढ़ाउन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ। मे 2023 सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनी र भारतीय सरकारी स्वामित्वको नेशनल हाइड्रो इलेक्ट्रोनिक पावर कर्पोरेशन बीच समझदारी भएको थियो। उक्त धाराको उपधारा 5.1 अनुसार व्यावसायिक रूपमा बिजुली उत्पादन शुरू गरेपछि नेपाललाई 21.9% बिजुली निशुल्क दिनुपर्नेछ।
2: दक्षिण एशिया क्षेत्रका उद्योग व्यापार तथा सेवा सम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यसहित साउथ एशिया ट्रेड फेयर 2026 बिहिबारदेखि काठमाण्डुमा शुरू भएको छ। इन्ट्रोडक्शन ट्रेड सोज नेपाल प्रालीद्वारा आयोजना तथा व्यवस्थापन गरिने यो मेलामा बंगलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट्स प्रमोशन ब्यूरो ईपीबीको सहकार्यमा सञ्चालन भइरहेको छ।
3: कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले सामूहिक लगानी कोष, प्राइवेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खुलेको छ। सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत उल्लेखित संस्थालाई सामूहिक लगानी कोष, प्राइवेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खुलाएको हो।
2: विराटनगर व्याप परीक्षणमा कड़ा प्रावधानका कारण मेची नाकाबाट नेपाली चियाको भारत निकासी 5 दिनदेखि ठप्प भएको छ। नेपालमा उत्पादित 90% चियाको बजार भारत हो। भारतले नेपाल लगायतका देशबाट आयात हुने चियामा मे 1 देखि लागू हुने गरी परीक्षणमा कड़ा नियम लागू गरेपछि अहिले भारतमा चिया निर्यात घटेको छ।
3: सुनचादीको कारोबारमा 90% गिरावट आएको छ। बजारमा सुनको माग कम भएपछि आयातमा समेत कमी आएको छ। निरन्तर मूल्य बढ़दै गएपछि बजारमा सुनको माग घट्दा कारोबारमा उल्लेख्य गिरावट आएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।
2: अब शेयर बजार बिहिबार नेप्सेमा 2.93 अर्ब रूपियाँ भन्दा बढ़ीको धितो पत्र कारोबार भएको छ। यो रकम बराबरको 66,84,000 भन्दा बढ़ी किता धितो पत्र बिहिबार कारोबार भएको हो। पछिल्लो समय घट्दो क्रममा रहेको कारोबार रकम बिहिबार भने 3 अर्ब मुनि खुम्चिएको छ।

0: नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न *14*#डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशको खबर। भारत र पाकिस्तान बीच भीषण सैन्य तनावको एक वर्ष पूरा भएको छ। यो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद र त्यसलाई संरक्षण गर्ने सम्पूर्ण संरचना विरूद्ध भारतको अभियान अझै कठोर रूपमा जारी रहने बताएका छन्। उनले भारत आफ्नो सुरक्षा सम्बन्धी नीतिमा पहिले जस्तै अडिग रहेको स्पष्ट पार्दै पहलगाम आक्रमणको दोषीलाई जवाफ दिइएको दावी गर्दै भारतीय संचार माध्यम संस्था पीटीआईले खबर लेखेको छ।
3: अब खेल र खेलाड़ीका खबर। क्रिकेट विश्वकप लीग दुईको तयारीका क्रममा रहेको स्कटल्याण्डलाई नेपाल एले पहिलो अभ्यास खेलमा बिहिबार 45 रनले पराजित गरेको छ। अमेरिका सम्मिलित लीग दुईमा स्कटल्याण्डले मंगलबार नेपालसँग पहिलो खेलमा खेल्दैछ, तर नेपालको दोस्रो टोलीसँग पराजित भएपछि स्कटल्याण्डलाई सोच्न बाध्य बनाइदिएको छ।
2: अब कला र मनोरञ्जन। आजदेखि तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। शुक्रबार प्रदर्शन आउने सिनेमाहरूमा चलचित्र एस थापाको निर्देशनमा रहेको लाली बजार, प्रकु पाण्डेको निर्देशनमा रहेको मालती मंगले र प्रेम सोनी सुनारको निर्देशनमा रहेको गुरूआमा रहेका छन्। यस्तै बलिउडको कृष्णा बरतम पार्ट एक र हलिउडको मोटल कम्ब्याट पार्ट दुई पनि आजदेखि प्रदर्शनमा आएका छन्।
3: अब विचार विश्लेषणको पालो। राज्यको उत्तरदायित्व के, सुकुम्बासीको अधिकार के शीर्षकमा कान्तिपुर दैनिकमा जेनजी प्रवीण कुमार यादवको विचार छापिएको छ। वर्तमान सन्दर्भमा सरकार समक्ष केही मूलभूत कानूनी प्रश्न अनिवार्य उठेका छन्। के सुकुम्बासी बस्ती हटाउने अभियान संविधान, मानव अधिकार मापदण्ड तथा प्रशासनिक कानून अनुसार मानव अधिकार मैत्री थियो? प्रभावित नागरिकका लागि पर्याप्त पुनर्स्थापना र सुरक्षित आवासको व्यवस्था गरिएको थियो? यदि उचित पुनर्स्थापना बिनै विस्थापन गरिएको हो भने त्यसबाट उत्पन्न मानवीय क्षति र व्यवस्थित मृत्युको सम्भावित मृत्युको कानूनी तथा राज्यीय उत्तरदायित्व कसले वहन गर्ने? यी प्रश्नको पारदर्शी निष्पक्ष र विधिसम्मत उत्तर बिना सुशासनको अवधारणा अधूरो रहन्छ।
2: यस्तै फैलिदो डिजिटल युग खुम्चिदो प्रेस शीर्षकमा नागरिक दैनिकमा नम्रता शर्मा लेख्नुहुन्छ। कृत्रिम बुद्धिमत्ता, डिजिटल निगरानी प्रविधि तथा गलत सूचना प्रवाहका कारण पत्रकारिताले नयाँ चुनौती सामना गरिरहेको छ। महिला पत्रकारहरू एआईद्वारा सृजित अश्लील सामग्री, नक्कली तस्विर तथा संगठित डिजिटल दुर्व्यवहारको शिकार बन्न थालेका छन्। प्रविधि विश्व प्रविधि र राजनीतिक रूपमा अघि बढ़दै जाँदा प्रेस स्वतन्त्रतामाथि हुने आक्रमण केवल भौतिक क्षेत्रमा मात्रै सीमित छैन, अहिले डिजिटल क्षेत्रमा पनि यसको बढ़दो आक्रमण देखिन थालेको छ। मानवाधिकार र पारदर्शिता तथा लोकतन्त्रको संरक्षणका लागि प्रेस स्वतन्त्रताको रक्षा अत्यन्तै आवश्यक छ।
3: हस्त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिपुरा 105.4
1: सुन्नुस् न, अहिले हाम्रो गाउँमा 6 बजेको छ।
2: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो अधिकुरा 105.4
1: स्टडी एंड वर्क इन जापान।
2: अब वालिङ जानु पर्दैन, साकुरा जापानीज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबाच्छा बजारमै।
1: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी शुरू गर्नुहोस्।
1: साकुरा जापानीज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबाच्छा।
2: किन साकुरा जापानीज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त?
1: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
2: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
1: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
2: हाम्रा विशेषता:
1: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
2: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
1: JLPT न्याट तथा JFT टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
2: SSW भिसाका लागि JFT बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
1: स्टुडेन्ट भिसाको लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
2: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस,
1: थप सुविधा, सरल डकुमेन्टेसन प्रक्रिया,
2: न्यून GPA तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानीज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक रामबाच्छा बजार, रामबाच्छा चोकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
1: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क नम्बर 97612-93037 र 97434-00289।
0: रेडियो आदिखोला 105.4।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बस बाटो खेम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली बसलाई डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com पनि सुनिराख्नु भएको छ। काठमाडौँ रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बस एकैसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले सुन्ने र मन पराउने कार्यक्रम नेपाली बसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौं। राजनैतिक, आर्थिक, सामाजिक, कूटनैतिक का विषयमा पनि हामी बहस र चर्चा गर्ने गर्दछौं। सीधा प्रश्नको सीधा जवाफ लिन्छौं र विशेष गरी अहिले चेको छु नेपाली बस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली बहसलाई डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com पनि सुनिराख्नु भएको छ। काठमाडौँ रेडियो एनआरएन

न्यायाधीश पाउनै लागेको छ। चौथो वरीयता क्रममा रहेका डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीशका लागि सिफारिश हुनुभएको छ। प्रधान न्यायाधीश नियुक्ति सिफारिशका विषयमा पूर्व प्रधानमन्त्री तथा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले गम्भीर असहमति पनि प्रकट गर्नुभएको छ। उहाँले परम्परा र वरीयता मिस्नु गलत भएको पनि बताउनु भएको छ। सुशीला कार्कीले जुन ढंगले चाहिँ असहमति प्रकट गर्नु भएको छ, जेएनजी विद्रोह तापछि बनेको सरकारकी प्रधानमन्त्री समेत रहनु भएको सुशीला कार्कीले अहिलेको अवस्थामा वरियता मिच्ने काम वरिष्ठतम मिच्ने काम गलत भएको भन्दै आपत्ति जनाउनु भएको छ। न्यायालयमा क्रमभंगता भएको छ। आखिरी डाक्टर मनोज कुमार शर्मा चौथो वरियता क्रममा रहेका व्यक्ति प्रधान न्यायाधीशको कुर्सीमा सिधै कसरी पुग्ने अवस्था जुड्यो, यसमा के छलफल भए बहस भए, प्रधानमन्त्री बालिन शाहले हिजो बसेको संवैधानिक परिषदको बैठकमा कसरी डाक्टर मनोज कुमार शर्मा राम्रो मान्छे, विज्ञ मान्छे, कार्य सम्पादनमा उत्कृष्ट मान्छे भन्दै उहाँको नाम लिनुभयो र त्यसै गरी प्रतिपक्षी दलका नेता, संसदीय दलका नेता र राष्ट्रिय सभाका अध्यक्षले त्यसमा नोट अफ डिसेन्ट लेख्नु भएको छ। उपसभामुखले भने त्यसमा सहमति जनाउनु भएको छ। आजको दिनमा हामी बहस गर्न चाहन्छौ, चर्चा गर्न चाहन्छौ। अहिले न्यायालयले प्रधान न्यायाधीश पाउँदै गर्दाखेरि अब न्यायालयमा सुधार आउँछ, न्यायिक संरचनामा सुधार आउँछ, राजनैतिक रूपमा हुने हिजोका भागभण्डाहरूलाई यतिखेर तोड्न खोजिएको हो त। संवैधानिक परिषदले सर्वोच्च अदालतको 33 प्रधान न्यायाधीशका रूपमा चौथो वरियतामा रहेका मनोज कुमार शर्माको नाम सिफारिश गर्दै गर्दाखेरि यतिखेर बहस र चर्चा हुन थालेको छ। नेपाली कंग्रेस, त्यसै गरी नेकपा एमाले, नेकपा लगायतका दलहरूले पनि यसलाई घोर आपत्तिजनक भन्दै न्यायालयमाथि ठाडो हस्तक्षेप भएको र तत्कालीन समयमा पञ्चायतको झल्को दिने गरी चाहिँ काम हुन थालेको, 2017 सालमा फर्किन थालेको भन्दै यसको विरोध जनाएका छन् र अहिलेको अवस्थामा अब न्यायालय सुधारका लागि नव नियुक्त अर्थात अब आउने प्रधान न्यायाधीशले कसरी काम गर्न सक्नुहुन्छ भन्ने विषयमा पनि आज हामी बहस र चर्चा गर्नेछौ नेपाली बहसमा। र संवैधानिक परिषदको निर्णयले फेरि एउटा गम्भीर प्रश्न उठाएको, न्यायपालिकामा स्थापित विधि वरिष्ठताको अभ्यास र संवैधानिक परम्पराको कुनै पनि मूल्य बाँकी नरहेको, प्रधान न्यायाधीश सिफारिशमा वरिष्ठतम न्यायाधीशलाई व्यवस्था गर्नु केवल एउटा नियुक्तिको विषय मात्र होइन, यो न्यायिक स्वतन्त्रता, शक्ति सन्तुलन र शक्ति पृथकीकरणको सिद्धान्तमाथिको गम्भीर चुनौती पनि हो। जब विधिभन्दा शक्ति हावी हुन्छ तब संस्थामाथिको जनविश्वास कमजोर भन्दै जान्छ। मुलुकका शीर्ष नेतृत्व सहभागी रहेको संवैधानिक परिषदका सदस्यहरूले नै नोट अफ डिसेन्ट लेख्नुले यो निर्णय कति अपरिपक्व र विवादास्पद थियो भन्ने संकेत गर्दछ भन्दै नेकपा एमाले समेत यसमा आपत्ति जनाएको छ। र अहिलेको अवस्थामा अब के हुन्छ यसको विषयमा पनि हामी कानूनका जानकारसँग बहस र चर्चा गर्न चाहन्छौ। सीमा विवादमा वार्तामा बस्न भारत तयार रहेको छ। नेपालमा रासायनिक मल र इन्धन आपूर्तिमा कमी आउन नदिने पनि प्रतिबद्धता यतिखेर आएको छ र सीमा विवादको विषयलाई लिएर भारतले अब हामी वार्ता गर्न तयार छौं भनिसकेको एउटा स्थिति छ। र नेपालको कूटनीतिक क्षमता कस्तो रहन्छ, नेपालले कुन ढंगले चाहिँ आफ्नो डील गर्दछ, त यो विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौं। पोखरा विमानस्थलमा भ्रष्टाचारको उडान रहेको विषयलाई पनि हामी उठाउन चाहन्छौं। पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 13 विरूद्ध बिहिबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण झन गम्भीर मोडमा पुगेको छ। यस प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको यो तेस्रो मुद्दा हो। एक पूर्व मन्त्री र 4 पूर्व तथा एक बहाल सचिव सहित 14 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मूल सम्झौता विपरीत कर छूट दिएर 3.62 अर्ब हानि नोक्सानी गराएको अभियोग लागेको छ। अन्य प्रतिवादीहरूमा संजीव गौतम, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक योगेश अरियाल, पर्यटनका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर प्रदीप अधिकारी, प्राधिकरणका तत्कालीन राष्ट्रिय गौरव आयोजना प्रमुख तथा निर्देशक युगराज पाण्डे, अर्थका तत्कालीन उपसचिव उर्मिला भण्डारी, अर्थकी तत्कालीन शाखा अधिकृत सीएमसी विमानस्थल निर्माण कम्पनी वाङ बो, अध्यक्ष सीएमसी याङ झिगाङ, आयोजना व्यवस्थापक सीएमसी, उहाँहरू विरूद्ध चाहिँ यतिखेर मुद्दा दायर भएको छ। र यो मुद्दा दायरले गर्दाखेरि नेपालमा संस्थागत रूपमा र नीतिगत रूपमा कसरी भ्रष्टाचार हुँदो रहेछ भन्ने खालको नाङ्गो नाच यतिखेर देखिएको छ। आदरणीय श्रोता, हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। यतिखेर नेपाल क्रिकेट संघ क्यानको विवाद पनि सतहमा पुग्न थालेको छ। नेपाल क्रिकेट संघ क्यानमा पनि करिब 8 क्यानका सदस्यहरूले, केन्द्रीय सदस्यहरूले, मेम्बरहरूले, उपाध्यक्ष सहितका सदस्यहरूले यतिखेर चतुरबहादुर चन्दको नेतृत्वसँग एनपीएलको हिसाब किताब माग्दाखेरि, हिजोका बैठकका निर्णयहरू माग्दाखेरि नदिएको, अटेर गरेको, सूचना आयोगमा समेत निवेदन दर्ता भइसकेको, राष्ट्रिय

0: विस्तृत परिषदमा समेत निवेदन दर्ता भइसकेको तर हिसाब किताब के हो कस्तो हो एउटा नागरिकले बुझ्न पाउनुपर्छ कि पर्दैन भन्ने विषयमा पनि क्यानमा निकै ठूलो विवाद र मतभेद देखिएको छ। आज नै श्रोता आज हामी बहस गर्न चाहन्छौ नेपाल क्रिकेट संघ क्यानमा के व्यतिथि साँच्चै मौलाएको हो त। 27 र 28 गते साधारण सभा हुँदैछ विराटनगरमा, अगाडि क्यानमा भएको हिसाब पारदर्शिता हुनुपर्छ कि पर्दैन, आज क्यानले कर चुक्ता गर्न सकेको छ कि छैन, अडिट भएको छ कि छैन, राम्रोसँग क्यानलाई सौहार्दपूर्ण ढंगले अगाडि बढ़ाउन सकिएको छ कि छैन, क्यानलाई कसले कब्जा गर्न खोज्दैछ र एनपीएलका नाममादेखि लिएर हरेक नाममा जर्सीका नाममा अमेरिकामा खेलाड़ीहरूलाई प्रदर्शन गरेका नाममा हरेक ठाउँमा क्यानमा व्यतिथि भएका विषयहरू यतिखेर आएका छन्। यसको विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। नेपाल क्रिकेट संघ क्यानलाई सौहार्दपूर्ण ढंगले एउटा व्यावसायिक संस्था भन्दा पनि नेपाल क्रिकेट संघ क्यानलाई एउटा मितव्ययी संस्था बनाउनका निम्ति चतुरबहादुर चन्द अस्तछि पारस खड्का नेतृत्वले राम्रोसँग काम गर्न सकेको छ कि छैन, तर जुन ढंगले एनपीएललाई शुभारम्भ गरियो, जुन ढंगले एनपीएल सौहार्दपूर्ण ढंगले सम्पन्न भयो, जुन ढंगले त्यसको चाहिँ वाहवाही भयो, तर त्यसको भित्र कतै कालो लुकेको त छैन, त्यसलाई देखाएर त्यसको आवरणमा कतै संस्थागत रूपमा नीतिगत रूपमा भ्रष्टाचार त भएको छैन क्यानमा। आज हामी बहस गर्न चाहन्छौ, क्यानको कुरा पनि उठाउन चाहन्छौ आदरणीय श्रोता र नेपालको राजनीति नेपालको समसामयिक गतिविधिका विषयमा पनि नेपाली बहसमा चर्चा गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: किन आँखा मिचेको मिचै गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अध्ययारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस? यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो, अर्ग्यानिक फुड ल्यान्ड
6: हो? हजुर, के सेवा गरौँ होला?
5: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
6: हाम्रोमा शुद्ध स्वादिष्ट र ताजा सबै प्रकारका खाजा नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
5: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
7: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
5: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ।
7: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 98560-61-208।
8: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
9: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जल्दै लेखिहाल्छ नि।
8: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
14: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
13: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
14: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
13: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
14: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
13: मोबाइल नम्बर 9855 54313 र 9841 43 48 48।
14: मूल्य होइन स्वास्थ्य रोजौ।
12: रेडियो आदि खुला 105.4।
0: उहाँ चाहिँ कसरी चाहिँ प्रधानमन्त्रीकोमा ह्याट्रिक हान्नुभयो?
15: यो एकदम सही कुरा हो। ह्याट्रिक हानेको भन्दा पनि हिजो बसेको संवैधानिक परिषदले र चाहिँ संविधानको धारा अनुसार, किनभने नेपालको संविधानको धारा 129 के भनेको छ भने, 3 वर्ष भन्दा बढी सर्वोच्च अदालतको न्यायाधीश भई काम गरिसकेका कुनै पनि व्यक्ति प्रधान न्यायाधीशमा नियुक्ति हुन योग्य हुन्छ भन्ने हुनाले, त्यो संवैधानिक आधार र कारणलाई टेकेर ती योग्य न्यायाधीश 6 सिफारिस भएका थिए, ती मध्येमा मनोज कुमार शर्मालाई नियुक्ति गरेको कारणले, सिफारिस भनौँ, नियुक्ति त भइसकेका नियुक्तिको लागि सिफारिस गरेको कारणले उनले ह्याट्रिक मारेको या त हानि मिल्दैन। बरु के हुन्छ भने, हिजोको जुन संवैधानिक परिषदले जुन निर्णय गरेर सिफारिस गर्यो न्यायपालिकामा प्रधान न्यायाधीश सन्दर्भमा, त्यसले तीनटा चिजलाई चोडेको म देख्दछु, तीनटा कुचुरलाई ध्यान दिन्छु। एउटा, वरिष्ठतम न्यायाधीशलाई नियुक्ति गर्ने जुन पुरानो परम्परा थियो त्यो परम्परालाई पनि तोडियो, किनभने हुन त यो पहिलोचोटि होइन दोस्रोचोटि भएको, योभन्दा अगाडि पनि परम्परा, सिफारिसमा परम्परा नतोडिए पनि नियुक्तिमा परम्परा तोडिन्थ्यो, जो दीपक राज जोशी 2074 दीपक राज जोशीलाई संवैधानिक परिषदले वरिष्ठ न्यायाधीशको रूपबाट सिफारिस गरेर नियुक्ति गरेको थियो, तर उनको सिफारिसलाई चाहिँ संसदीय सुनवाई समितिले अनुमोदन नगरेर उहाँभन्दा कनिष्ठ न्यायाधीशलाई प्रधानमन्त्री बनाए, प्रधान न्यायाधीश बनाएको दृष्टान्त थियो भने अहिले चाहिँ मनोज कुमार शर्मालाई बनाइयो। एउटा, दोस्रो थियो भने यसले अर्को पनि एउटा तोडेको छ, संक्षेपमा हेर्नुपर्ने छ के भने, भागबण्डाको राजनीतिबाट न्यायाधीश नियुक्ति गर्ने सन्दर्भमा जहिले पनि योग्यता क्षमता र चाहिँ सबै चिजको चाहिँ नलिकन जो जो व्यक्ति छन् नियुक्ति गर्दाखेरि, यो वर्ष यो न्यायाधीश नियुक्ति हुन्छ, भोलि मेरो एमालेको न्यायाधीश प्रधान न्यायाधीश आउनु पर्यो, भोलि माओवादी रिटायर भएपछि माओवादी कङ्ग्रेस आउनु पर्यो भनेर आजको दिनबाट अस्ति आजभन्दा 2 वर्ष अगाडिदेखि 1992-1992 नियुक्तिलाई चाहिँ ठाउँ रोकिएको थियो, भोलि यो आज मेरो आउँछ पछि त्यसको आउँछ भने, भागमण्डाको राजनीतिबाट जुन नियुक्ति गरिपर्नु थियो र गरिएको पनि थियो त्यसलाई पनि तोडेको, यो चाहिँ यो कल्याण श्रीको समयदेखि एउटा चाहिँ भागमण्डा यो कङ्ग्रेसको लागि मान्छेहरू आउने भनेर नियुक्ति भन्दा उमेर हेर्ने, ए मेरो मान्छे चाहिँ भोलि चाहिँ रिटायर भयो भने ऊ प्रधान न्यायाधीश हुन्छ हुँदैन, त्यस्तो किसिमको एउटा क्षणिक र भागमण्डीय प्रवृत्ति भएको त्यसलाई पनि तोडियो। यसो के गर्यो हिजोकोले, महत्वपूर्ण कुरा के भने, अहिले जेएनजी आन्दोलनपछि दुई त्यही बहुमत सरकारले यो देशलाई कम्प्लिट रूपबाट राजनीतिक सामाजिक आर्थिक रूपबाट रूपान्तरण गरी देशमा भ्रष्टाचार मुक्त स्वतन्त्र र सक्षम देश बनाउन र सक्षम न्यायपालिका पनि आओस् भन्ने सन्दर्भमा अहिले के गर्यो भने, न्यायपालिकाको पुनः संरचना गर्ने पनि सोच जुन छ त्यसलाई एउटा एक स्टेप अगाडि बढ्यो, अरू ठाउँमा त राजनीति नियुक्तिलाई हटाउन अध्यादेश पनि ल्यायो, अरू ठाउँमा नीति गरेर विभिन्न बाटो खोलियो, तर न्यायालयमा चाहिँ सिधै छोड या हटाउनु भन्ने सब अवस्था हुँदैन, किनभने न्यायालयको स्वतन्त्र सक्षमता रोचेलाई चाहिँ हनन गर्ने गरेर पनि त काम गर्नु भएन भनेर अब घुमाउरो पाराले के गरिदियो अहिले राज्य सरकारले भने, चौथो वरियता क्रममा चौथो भएको व्यक्तिलाई नियुक्ति गर्दाखेरि के हो भने एक कि भोलि यो नियुक्ति भएपछि अब जुनियर न्यायाधीशले प्रधान न्यायाधीश भएपछि छिमेकमा बसेर तिनवटा न्यायाधीश त अब उनीहरू बस्ने भएन एउटा चाहिँ मर्यादा हिसाबले नैतिकता हिसाबले बस्ने जस्तो हामीले जुनियर छिरी किन बस्ने हामीले काम गर्यौँ
0: नैतिकताको हिसाबले यसभन्दा अगाडि चाहिँ सिनियरिटीमा रहेका होइन सपना प्रधान मल्लदेखि कुमार रेग्मीदेखि त्यस पछाडि चाहिँ मलाई लाग्छ हरि फुयाल होइन उहाँहरू चाहिँ अब अवकाश लिनुहुन्छ त्यसो भए उहाँ राजीनामा दिनुहुन्छ उहाँ घर बस्नुहुन्छ
15: नैतिकता संविधानले त्यो भन्दैन उहाँले राजीनामा दिनु पनि जरुरी छैन तर गभर्मेन्टको सोच के हुनुहुन्छ भने हामी रूपान्तरण गर्ने कुरामा अहिले चारवटा न्यायाधीश खाली भइसकेको छ यो तिनवटा भयो भने सातवटा न्यायाधीशमा योग्यता क्षमता वर्गीकरण गरेर हिजो जस्तो भागबन्टी दलीय भागबन्टा होइन कि योग्यता क्षमता राम्रो योग्य व्यक्तिलाई हामी नियुक्ति गर्छौँ भने सोच राखेर त्यसै नियुक्ति गरेर पाइयो भने जुन सोच चाहिँ राजनीतिक प्रभाव त अदालतमा नपरेको भन्नु मिल्दैन नि एउटा तलमा सबै गएपछि त सबै ठाउँ प्रभाव परेको छ अरे अदालतमा प्रभाव परेको छैन या परेको छ भने त्यसलाई नछु भन्ने त होइन होला नि
0: डाक्टर मनोज कुमार शर्मा आखिर प्रधान न्यायाधीशमा सिफारिस हुँदै गर्दाखेरि उहाँ को हुनुहुन्छ होइन उहाँको विगत के हो उहाँको होइन कसरी चाहिँ यो संवैधानिक परिषदको नजरमा अथवा प्रधानमन्त्रीको नजरमा पर्नुभयो
15: अब यस्तो छ अब यसो कुरा के छ भने दुईवटा तिनवटा मैले देखेँ एउटा चाहिँ के हो भने यिनको राजनीतिक आबद्धता केही दलबाट समर्थन दियो होला डाइरेक्ट रूपबाट राजनीतिक आबद्धता देखिँदैन जुन राजनीतिक आबद्धता सपना मल्ल प्रधान र चाहिँ यो चाहिँ कुमार रेग्मी र चाहिँ अर्को एकजना तिनजना न्यायाधीश हुनुहुन्छ यी न्यायाधीशहरूको जुन आबद्धता छ त्यतिको निकटता उनको छैन एउटा दोस्रो कुरा के अरे यिनको उमेर पनि 5-6 वर्ष यो जुन सरकार अहिले बनेको छ 5 वर्षसम्म केही न केही गर्छ अगाडि बढ्छु भन्ने बाधा सकेको छुट्याउनु गर्छ उनको लागि सहयोग गर्ने एकचोटि यो समस्या सल्भ भएपछि 6 वर्ष भने यिनी न्यायाधीश बस्छन् यी भएपछि काम गर्न पनि सही हुन्छ स्वतन्त्र रूपबाट यो भनेको मतलब न्यायपालिका जे जे भन्यो प्रधान न्यायाधीश त्यही गर्छ भन्ने सोच ल्याएको भनेको हो कि यो रूपान्तरण र भ्रष्टाचारको नन्त अन्तर र सुशासन ल्याउनको लागि अदालतको पनि त्यति ढुङ्गा हुन्छ अदालत पनि स्वतन्त्र बनाउन सक्ने यी व्यक्तिले गर्न सक्छन् र एउटा प्याटर्न मिल्छ कार्यपालिका न्यायपालिका व्यवस्थापिकाले एउटा सही प्याटर्नमा हिँड्न सक्ने भनेर उनको विश्वास प्रधान न्यायाधीशले अब नियुक्ति त संविधानले चाहिँ संवैधानिक परिषदलाई दिएको छ जे भने पनि संवैधानिक परिषदको चाहिँ अध्यक्ष भनेको प्रधानमन्त्री हुने हुनाले उसले गर्दाखेरि उनको पक्षमा बहुमत आयो भने उसले जो मान्छे देखेँ उनको दृष्टिकोणमा मैले संविधान मिचेकै छैन संविधानले संविधानको धारा 100 अनुसार योग्य जब जो मान्छे सिफारिस प्रधानमन्त्री हुने योग्य छन् त्यसलाई मैले सिफारिस गरेको जहाँ तक वरिष्ठताको चाहिँ कायम गर्नु पर्थ्यो त्यो क्रममा भक्ता चाहिँ म अरू दुईवटा तिनवटा कारणले
0: प्रधान न्यायाधीशमा होइन यो डाक्टर मनोज कुमार शर्माकै विषयमा पनि रक्षा यो कुरा आउँदै गर्दाखेरि उहाँ चाहिँ मलाई लाग्छ पूर्व प्रधान न्यायाधीश दामोदर शर्माका भतिजा होइन डाक्टर मनोज कुमार शर्मा होइन उहाँ चाहिँ अहिले दारीबा भनेर धेरैले चिन्छ उहाँलाई चाहिँ किनभने उहाँ अहिले उता हुनुहुन्छ यो देवघाटमा भेटिनुहुन्छ होइन पूर्व प्रधान न्यायाधीश दामोदर शर्मा त्यस पछाडि नेपाली कंग्रेसमा चाहिँ उहाँको छिटफुट आबद्धता भन्ने पनि छ कतिपयले चाहिँ तत्कालीन दरबार निकट हो उहाँहरूको फ्यामिली भन्ने ढंगले पनि विश्लेषण गर्छन् तर उहाँहरूको काम कारवाही र एक्सनले चाहिँ भोलि यसको होइन नतिजा कतातर्फ जाने भन्ने त देखाउला तर वरिष्ठतमता अर्थात वरिष्ठता मिच्दाखेरि चाहिँ कतै न्यायपालिकामाथि कार्यपालिका हावी त भएन कतै कम्फर्टेबल त खोजेन यसले भन्ने खालका विवाद आलोचनाहरू आउँदैछन् कि डाक्टर साहब
15: होइन नियुक्ति गरेर यदि त्यही कार्यपालिका नियुक्ति सपना मल्ल प्रधानलाई नियुक्ति नगरेको भए न्यायपालिका नियुक्ति गरेको भए न्यायपालिका स्वतन्त्र हुने र अहिले चाहिँ वरिष्ठ न्यायाधीश सपना मल्ल प्रधानलाई अहिले नियुक्ति नगरेको हुनाले अब मनोज कुमार शर्मा आयो भने नेपालको न्यायिक स्वतन्त्र भएन भने त्यो लङ्गडो तर्क त म गर्न चाहदिनँ हुन त मेरो पनि दृष्टिकोण किनभने हिजोको क्रम भङ्गता त भङ्ग नभएर जुन किसिमको अनुभव जुनको क्षमता सपना मल्ल प्रधान थियो मेरो पनि अपेक्षा के थियो भने उनलाई नै गर्दा भन्ने थियो यो सबै कुरो मेरो दृष्टिकोणको होइन त जहाँ तक भोलि सक्षमता असक्षमता यसलाई एक पढाव अझै बाँकी छ नि त यसलाई पनि यसको वास्तविकता यो न्याय परिषद गरेको कुरा के अरे संवैधानिक परिषद गरेको कुरा खोइ अलिकति त्रुटि छ कि नराम्रो छ भन्यो भने त संवैधानिक सुनवाई समिति फेरि छँदै छ नि त त्यसले पनि एक किसिमको चाहिँ त्यहाँ जुन कुरा तपाईँले उठाउनु भयो ती सबै प्रश्नहरू त्यहाँ उठ्छ नि त अनि संवैधानिक परिषदले पनि त्यसलाई त्यहाँ अनुमोदन गरेपछि दुई तहको अनुमोदन पछि त अब त्यसलाई के निर्णय गरेको ठिक वा बेठिक भन्ने कुरा तिमा टुङ्गो लगाएपछि त हामीले संख्यागत कुरा त आएन नि त्यसै हुनाले यसले त अहिले सिफारिसमा गरेको यदि यी कुरा जुन विरोध गरेका छन्, म सम्मान के गर्न चाहन्छु भने प्रतिपक्षलाई सम्मान गर्न चाहन्छु, एउटा चाहिँ खबरदारी विरोध गर्ने, तर विरोध गर्ने विधि र पद्धति चाहिँ चाहिँ उल्लङ्घन गरेको भनेर जुन अध्यक्ष सभापतिले भन्नुभएको छ राष्ट्रिय त्यो गलत हो, विधिको उल्लङ्घन भएको छैन, पद्धतिको उल्लङ्घन भएको, पद्धति भएको ज्येष्ठता दिने पद्धति उल्लङ्घन भएको हो, तर चाहिँ विधि त उल्लङ्घन भएको, विधि भनेको कानुन संविधान हो, संविधानले त त्यो छजना मात्रै जसलाई पनि नियुक्त गर्न पाउने अधिकार दिएको थियो संविधानले, यदि वरिष्ठता मात्र दिनुपर्छ भन्ने चाहना हुँदो त संविधानमा त्यही लेखिन्थ्यो होला नि, छजना मध्येमा या योग्य मध्येमा जो वरिष्ठ छ उसलाई मात्रै प्रधान नियुक्ति गर्नुपर्छ भने नलेखि आएको संविधानमा, अनि विधिले प्रतिनिधि गरी यस्तो यस्तो कुरा चाहिँ बोल्नु, जनताको सामने बोल्दाखेरि यो प्रति सभापति राष्ट्रिय सभाको सभापतिले यदि उसले बोल्दा छ भने मिडियामा हेरेको उसले विधि र पद्धति, विधि भनेको चाहिँ प्रथा हो परम्परा, वरिष्ठलाई दिने कुरा उल्लङ्घन होला पद्धति, तर बुढी या बुढा मर्यो भने नडराउनु, काल पस्यो भने डराउनु भनेर भन्दै 2074 दीपक राज जोशीलाई जब चाहिँ जुन सरकार बहुमतमा छ त्यही सरकारको गठन भएको सुनवाई समिति थियो, सुन आफ्नै आफ्नै सिफारिस गर्ने, आफ्नै सरकारमा बस्ने, तर आफ्नै सांसदलाई चाहिँ त्यही त्यो चाहिँ संसदीय सुनवाई चाहिँ अनुमोदन नगराउने त्यस्तो दोहोरो सज्जा राखे पनि गरेर एउटा क्रम हुँदा गरिन्, त्यो बेलामा धेरै न्यायाधीशले विरोध गर्नुपर्थ्यो गरेन, धेरै कानुन वित्तले विरोध गरे गरेन, आफ्नो सुविधा भयो भने जे गरे पनि ठिक, आफ्नो स्वार्थ अनुसार भयो भने यहाँ विविध पद्धति उल्लङ्घन गर्यो भनेर विरोध गर्नु पुरै किन ठुक छैन भने 74 साल किन हुन दियो त, यो
0: आउनका निम्ति अब न्यायालयमा वरिष्ठतमका आधारमा भन्दा पनि योग्यताका आधारमा क्षमताका आधारमा होइन न्यायालयमा चाहिँ अब राजनैतिक भागभण्डा भन्दा पनि एउटा नियुक्ति प्रक्रिया त एउटा होला, तर योग्यता पुगेका सिफारिस भएका जुनसुकै व्यक्ति पनि प्रधान न्यायाधीश बन्न सक्छ भन्ने नजिरको स्थापना शुरू हो,
15: तर के भने 3 वर्षभन्दा अगाडि संविधानको धारा 129 अनुसार हिजो पनि थियो त्यो संविधान थियो, त्यहाँ सिनेरिटी भनिन्थ्यो, अनि प्रथा चाहिँ के थियो भन्दाखेरि वरिष्ठतम दिने सत्तो प्रथा पनि एक ठाउँ त तोडिसकेको थियो, एक त दुलो पनि नपारेकै होइन, त्यो सन्दर्भ गर्यो, अब हामीले केवल यो सबै कुरा त नयाँ आयामबाट नयाँ सोचबाट हेर्नुपर्ने अरे, जस्तो अहिले चाहिँ संसदको विघटन एकदमै राजनीतिक नीति हटाउँदै चाहिँ अदालतको चाहिँ न्यायाधीशको मर्यादाक्रम न्यायाधीशको नीति चाहिँ त्यही भाद्र 23-24 भन्दा अघि जुन पहिलाको सङ्घ दुईजना केपी शर्मा ओली र प्रचण्ड र शेरबहादुर देवपालीलाई पुरानो पार्टीले गरेको धर्राबाटलाई हामीले मान्यता दिनुपर्छ भन्ने पनि त सोच जनताहरू चाहिँ परिवर्तन के यो नियुक्तिको न्यायाधीशको नीतिमा पूर्ण संरचना योग्यता क्षमता राख्नुपर्छ, पुरानो मान्छेले चाहिँ बहिरीकरण गर्नुपर्छ भन्ने ठुलो आवाज उठेको पनि छ नि त, जनताको चाहनालाई बुझेर बादेन शाहले अहिले चाहिँ एउटा के मान्नुहोस् भने म बादेन शाहको समर्थक पनि होइन विरोधी पनि होइन, उहाँले अहिलेसम्म गरेका हेर्यो एकदमै कानुनको दृष्टिकोण हेर्यो भने अहिलेसम्म बादेन शाहले कुनै पनि काम कानुन र संविधान नीति गरेको देखिँदैन है, त्यसका राजनीतिक पाखाहरू होलान् संविधानकै हो या मानवीय संवेदनालाई उल्लङ्घन गरेर केही काम गरे होला, तर उसले कानुनलाई ठिकै भने कुनै मान्छेले भन्न आउँछ म त्यो टाइम डिपेन्ड गर्छु, अहिलेसम्म बालिन शाहले बुद्धि पुर्याएर जनताको चाहना अनुसार एकदम नबोलिकन एकदम व्यवस्थित ढङ्गबाट अगाडि बढेको छन्, यसले त्यसको सुरुवात के भने आज यो जुन सुधार उनले गरेका छन् जुन किसिमको नीति अघि गरेका छन् यसले पनि मर्डिङ सोच दिए, यसले के देखाउँछ भने अब सुधार भनेको केवल नियुक्ति मात्र होइन रहेछ, सुधार भनेको सक्षम योग्यता मान्छे आउनुपर्छ भन्ने सुधार गर्यो, र उनको अब त्यो अर्को ठुलो च्यालेन्ज के छ भने अब आउने नियुक्ति कसरी गर्छन्, त्यही बेला बोल्यो अहिले बोल्नै पाइँदैन, त्यो बेला कस्तो योग्य छन् कि आफ्नो नजिकको मान्छे भन्छुमा गऱ्यो भने यिनी अरूभन्दा के फरक भनेर, अनि यो वरिष्ठतालाई नियुक्तिको कुरा पनि ठुलो इस्युको रूपमा आउन सक्छ, तर उसले सही तरिकाबाट सही मान्छेले ल्याइदियो भने त ए ल यो क्रम भन्दा गरेको मात्र होइन कि एउटा नयाँ सोचबाट ल्याएको हेर नियुक्ति यति राम्रो छ भनेर भन्ने बाटो पनि भन्छ, त्यसरी अझै आजै नै भोलि नै त्यो गरेको क्रम भन्दा भयो संविधानको उल्लङ्घन भयो या चाहिँ न्यायपालिकालाई चाहिँ कार्यपालिकाको छत्र छाय पार खोज्यो भन्ने कुरा चाहिँ व्याख्या गर्नु या विरोध गर्नु मलाई उचित जस्तो लाग्छ, अझै एकदम अगाडि भयो केही समय पुरौँ अझै,
0: हजुर डाक्टर मनोज कुमार शर्मा काबिल होइन योग्य होइन क्षमतावान
15: सुन्नु न, अब योग्यता क्याबिल भन्ने कुरा त हेर्नुहोस् यो एकदमै अब तपाईँलाई योग्यता लागेको व्यक्ति अर्कोलाई लाग्न सक्छ, किनभने संविधानमा योग्यता लेखियो एलएलबी गरिसकेको मान्छे एउटा परेको मान्छे प्रधान न्यायाधीश हुन योग्य हुनुपर्ने मान्छेलाई संविधानले के भन्यो एकचोटि सर्वोच्च अदालतको न्यायाधीश भइसकेपछि उनलाई उसले चाहिँ 3 वर्ष काम गरिसकेको 3 वर्षको न्यायाधीश भइसकेको भए ऊ प्रधान न्यायाधीश हुन योग्य हुन्छ, यदि कुनै न्यायाधीश योग्य या अयोग्य छ भन्ने कुरा छ भने त महाअभियोग लगाएर हटाउन सकिन्छ, योग्यता भइन्छ राखिन्छ, अयोग्य व्यक्ति असक्षम व्यक्ति त सर्वोच्च अदालतमा बस्न दिनु हुँदैन भनेर त महाअभियोग व्यवस्था गरिएको हो नि त, त्यसैले आजको दिन त्यसमा पनि हेर्दै जाँदाखेरि मात्र अहिले मेरो व्यक्तिगत दृष्टिकोणमा यो अहिलेको नियुक्त प्रधान न्यायाधीश शर्माज्यू को केही समय 2-3-4 वर्षमा असाध्य निर्णयमा चाहिँ मेरो दृष्टिकोण असाध्य राजनीति आयसनेस भन्दा पनि न्यायिक रूपबाट बोलेका छन्। उनलाई धेरै विरोध पहिला चाहिँ जुनियर न्यायाधीश ल्याइयो भनेर र त्यही हाम्रो पहिलाको प्रधान न्यायाधीशको चाहिँ भतिजो भनेर जुन आरोप लगाएपछि उनले आफ्नो क्षमता देखाउनलाई एकदमै प्रयास गरेर एकदमै गम्भीर भन्ने धेरै निर्णयहरू आर्जन गरेका छन्। साथसाथै यसले पिएचडी पनि गरिसकेका छन्। कमर्स लग हुनाले योग्यता र क्षमता र योग्यता दुवै अहिले उनको राम्रो छ। उनीहरूले उनी आउँदैमा भन्ने न्यायालय कमजोर हुने होइन, न्यायाधीश स्तर बढ्छ। जो बढाउने फेरि न्यायाधीशले मात्रै होइन कि हाम्रो सोच के छ भने जो पदमा बस्यो उसले जुन सिद्ध्याउने भन्छ जो न्यायाधीश भएको कुरा हामी लयरको पनि त्यति ठुलो भूमिका छ। हामी पनि राजनीति आबद्ध नराखेर न्यायाधीशको गुण र दोषहरूमा उसको विरोध समर्थन गर्ने राम्रो काम गर्ने त्यसैले न्यायालय बचाउने तपाईँको जिम्मा छ। ढिलो दिन त हामी कानुन व्यवस्था दिन्छ। त्यसैले उनी योग्य छन्। र मेन अब चुनौती के छ भने हामीलाई न्याय कुनै व्यक्ति नियुक्ति कसलाई गर्यो भन्ने अर्थ बुझेको होइन। यो नियुक्तिपछि यो न्यायालय स्वतन्त्र सक्षम भएर काम गर्न सक्षम गर्दैन, परिवर्तनको वाहना आकाङ्क्षालाई चाहिँ प्रतिबिम्बित गर्न सक्दैन। त्यो इम्पोर्टेन्ट हो। फेरि नेपाल तपाईँलाई थाहा छ के थाहा यो नेपालमा अहिले भएको कुरा चाहिँ भोलि नै एउटा रिट पनि पर्न सक्छ। वरिष्ठहरूलाई दिएन तपाईँले रिट पनि हालिदिने अनि पब्लिक इन्ट्रेस्ट लिटिगेसनको मुद्दा हालिदिने आज के हुन्छ तपाईँले हेर्दै जानुहोस्। त्यति सजिलो चाहिँ छैन।
0: अब रिट हालेपछि पनि त प्रधान न्यायाधीशमा आइसकेपछि उहाँले त हेर्ने होला नि त होइन?
15: होइन होइन बहिनीहरू, त्यहाँ रिट हालिसक्यो त उहाँले त हेर्नै मिल्दैन नि। जसको विरुद्ध रिट ल्याएको छ, जो नियुक्ति हुन पाएको छैन उसले हेर्ने होइन। तर यी पनि छन् नेपालमा देखिराख्नु भएको छ नि कतिपय ठाउँमा। यही हो अदालतको रूपान्तरण के हुनु जरुरी छ भने जेमा पनि राजनीतिक कुरा पनि पब्लिक इन्ट्रेस्ट लिटिगेसन ल्याइदिने मुद्दा हालिदिने अल्ल्याइदिने दिन्छ। मलाई लाग्छ यो बेला यस्तो चाहिँ नहोला।
0: यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
15: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता, राजनैतिक विश्लेषक, प्राध्यापक डाक्टर गान्धी पण्डित। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
16: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी
17: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
18: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
17: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
18: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
17: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
18: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
19: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
20: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
23: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आइडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
22: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
23: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
22: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
24: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
22: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
24: मोबाइल नम्बर 9856019076, 9861-9076 र 9817-1682-23।
25: सरा, किन बोलाएको मलाई?
1: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कति छैन अलि विश्वासिलो ज्योतिष
2: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे म पनि जान्छु तनि
3: हाम्रा विशेषताहरू
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
3: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
2: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
3: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
3: रक्षादि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तल्लामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806161052
4: रेडियो आदि खोला 105.4
0: जुन किसिमको आज विषय उठिरहेको छ होइन प्रधान न्यायाधीशमा चौथो वरीयता क्रममा जाने एउटा परिस्थिति बन्नु रहेको छ यसलाई कसरी हेर्नु भएको छ
6: अहिले के भएको छ मलाई त्यो बताउनु छ मलाई राम्रो ज्ञान छैन यसमा अहिले
0: होइन प्रधान न्यायाधीशमा चौथो वरीयतामा होइन डाक्टर मनोज कुमार शर्मा सिफारिस हुनुभएको छ पहिलो हाम्रो सपना प्रधान मल्ल हुनुहुन्थ्यो त्यसै गरी कुमार रेग्मी हुँदै हरिफ फ्याल हुनुहुन्थ्यो चौथोमा उहाँ हुनुहुन्थ्यो पाँचौंमा अर्को हुनुहुन्थ्यो छैटौंमा तिलप्रसाद हुनुहुन्थ्यो होइन चौथो नम्बरमा को सिफारिस हुनु भएको छ यो चाहिँ न्यायालयका लागि एउटा राष्ट्रिय चेन्ज मान्ने कि वा चाहिँ वरियता मिचेको भनेर आलोचना त्यतिकै भइरहेको छ साहब होइन
6: यसो मलाई लाग्छ यो इस्युमा अब यो अहिले रिजल्ट यो आइसकेको मलाई थाहा थिएन त्यो योसम्म मैले के भनेको थिएँ भनेदेखि यो डेफिनेटली यति हतार हतारमा जुन गरे अध्यादेश ल्याइकन जुन कि पास गराए चाहिँ नि यो छनौट नै जुन गरिहाले नि यसको पछाडि के उद्देश्य छ भा डेफिनेटली छ भने मतलब डेफिनेटली प्रधानमन्त्रीको यहाँ उद्देश्य छ उनको या आफ्नै मान्छे हाल्नु थियो या आफ्नो निकटको मान्छे हाल्नु थियो या आफ्नो चाहिँ नि आफूले भने ट्याने खालको मान्छे हाल्नु पर्ने थियो मैले त्यो हिजोसम्म भनेको थिएँ अब आज उहाँले चौथो वरीयता लिनु भएको छ भनेदेखि हामीले खालि यो मात्रै बुझ्नु पऱ्यो चाहिँ अब यो चौथो वरीयता जुन व्यक्ति हुनुहुन्छ उहाँको चाहिँ नि पहिले कहीँ सम्पर्क उहाँको थियो कि थिएन कनेक्सन थियो कि थिएन बालन शाहसँग या राष्ट्रिय स्वतन्त्र पार्टीको रवि लामिछानेसँग किनभने यो हेर्दाखेरि अचम्म लाग्यो वरियता सिनियर छ भनेपछि अचानक किन चौथो नम्बरमा गएको छ सपना मल्ल हुँदैन मलाई थाहा छ किनभने ओलीको क्यान्डिडेट हो त्यो मान्छे सो हामीले निष्पक्ष चाहिन्छ इन्डिपेन्डेन्ट चाहिन्छ भ्रष्टाचारको भय पनि नलागेको चाहिन्छ
0: तर पूर्व प्रधान न्यायाधीश एवं पूर्व प्रधानमन्त्री सुशीला कार्कीले पनि यसमा आपत्ति जनाउनु भएको छ होइन जे जे तर्क गरे पनि यो गलत निर्णय भयो सरकारले एउटा काबिल महिला न्यायाधीशलाई अपमान गर्यो भन्नु भएको छ क्या
6: होइन महिलामाथि अत्याचार भएको होइन यो किनभने हामीले क्राइटेरिया टोकौँ न क्राइटेरिया पहिलो प्राथमिकता के भने कुनै पनि पोलिटिकल नियुक्ति भएको छ पोलिटिकल अब यो मान्छे त संसदमा एमालेको मान्छे भइसकेको छ त्यसपछि गएर ओलीको नियुक्ति हो त्यो भनेदेखि त्यो त मिल्दै मिल्दैन मैले त भने सपना मैले त हुँदै हुँदैन अब बाँकी आएको कुरा अरूको चाहिँ नि हाम्रो भने भ्रष्टाचारको भर नभएको टोटली इन्डिपेन्डेन्ट उनले दिएको डिसिसन अहिलेसम्म कम इन्डिपेन्डेन्ट र प्योर न्याय र कानुन टेकेर कसैको इसारामा होइन कि सुप्रिम कोर्टमाथि पनि हामीले धेरै शङ्का परिरहेका छ पुराना जस्टिसहरूले भनिसकेका छन् एडभोकेटहरूले भनिसकेका छन् कि त्यहाँ न्यायालयहरूमा न्यायाधीश घुस खान चाहिँ भनिसकेका छन् सो हामीले यो सबै क्राइटेरिया बनाएर गर्दाखेरि चाहिँ नि र वरीयताको पनि आधारमा त वरीयताको आधारमा कोही मान्छे त्यो भ्रष्ट देखिया छ उनको कहीँ न कहीँ उनको आलोचना भइसकेको छ भन्ने त्यस्तो व्यक्ति हुँदैन।
0: न्यायालयप्रति जनविश्वास घट्दै गएको हो, न्यायालयप्रति जनताको आस्था अलिकति निराशामा परिणत हुँदै गएको हो पछिल्लो समय।
6: यसो नि सुप्रिम कोर्टमा मान्छेको आस्था गइसक्यो नि अहिले त, सो अहिले सुप्रिम कोर्टमाथि मान्छेको आस्था त धेरै, सुप्रिम कोर्ट मात्रै होइन सबै न्यायालयमाथि आस्था त धेरै घटेको छ नि। अघि सुप्रिम कोर्टमा पनि त भ्रष्टाचारको त आइसकेको थियो, कति कुरा आइसकेको थियो, पुराना न्यायाधीशहरूले सुप्रिम कोर्टलाई भनिसके नै हाम्रो सुप्रिम कोर्टमा भ्रष्टाचार छ भने, सिनियर एडभोकेटले भनिसकेको थियो नि हाम्रो सुप्रिम कोर्टमा भ्रष्टाचार छ, न्यायाधीशहरू घुसेका खान्छ भनेर भनि नै सकेका छन्। त्यसले आस्था छैन। अब यही भन्नु, सपना मल्ल ओलीको क्यान्डिडेट अस्ति उनले पनि डिस्ट्रिक्ट अस्ति गर्दाखेरि तीनजना चिफ जस्टिस उनी अर्को न्यायाधीश बसेर गर्दाखेरि त्यो ओलीले नियुक्त गरेका संविधान अङ्गका जो व्यक्तिहरूलाई सबैले नै उनले पासै गर्थे नि त, त्यति झुलाएकन आखि पास उनले उनको भोटबाट भयो त। भनेपछि कुरा यो हो कि हामीले पोलिटिकल नियुक्ति त हामी लिनै हुँदैन। अब यो तर अब सुप्रिम कोर्टमाथि पनि अहिले डेफिनेटली मान्छेले 100% आस्था छैन भयो, यो पक्का कुरा।
0: तर आज चाहिँ नागरिकहरूले जुन किसिमले यो सरकारप्रति आस्था गरेका छन्, विश्वास गरेका छन् डाक्टर साहब, अब त यो सरकार पनि असफल हुने छुट छैन, यो सरकारले दिनुपर्छ होइन।
6: जनताले के को आस्था गरेका थिए, यत्रो म्यान्डेट दिएको त एउटा के कुरा थियो भने भ्रष्टाचार रोक, मुलुक उन्नतितिर लग, जनताको स्तर उठाइयो, यही नै उहाँ मुख्य कुरा। अब त्यो अहिले के देख्यो भने यो सरकारको दुई तिहाईको म्यान्डेटको प्राथमिकता उनले उनको तर्फ के देख्यो भने खालि सुकुमा चाहिँ हटाइदियो। ए बाबा यति हतार के थियो, 5 वर्षको म्यान्डेट पाएको सरकारले एकै महिनाभित्र मान्छेलाई घरबार विहीनै तत्काल गराउनु पर्थ्यो र अलिकति पर्खेर चाहिँ नि लगत निकालेर को जेन्युन हो को होइन को असली हो को नक्कली हो गरेर उनलाई अलिकति सक्कलीलाई चाहिँ नि बसोबास पहिले राम्रो बन्दोबस्त गरेर जस्तो पहिले 1958 सालमा विष्णुमतीको करिडोर गर्दाखेरि जुन किसिममा गरेको थियो त्यसमा सरकारले त्यो राजाको टाइम थियो तर कति राम्रो चाहिँ उनले गरेका थिए भनेदेखि त्यो जनताहरूलाई पूरा चाहिँ व्यवस्था गरिकन मात्रै अनि उनीहरू आफैले घरद्वारा तिनीहरू भत्काएका थिए 1958 सालमा राजाको टाइममा चाहिँ त्यसो हुने, अहिले जनताको सरकारले गर्दाखेरि चाहिँ बिचल्ली पारिदिने, यही हो कि अचम्मलाई हामीले। त्यसैले दुई तिहाईको म्यान्डेट दिएको सरकारको चाहिँ नि अहिले हेर्दाखेरि त उनको दिशा ठिक भएको छैन भा मुख्य कुरा त्यो
0: होइन। अहिले यो सरकारले चाहिँ सुशासन दिने, डेलिभरी दिने, भ्रष्टाचारका फाइलहरू खोल्ने होइन, हिजै मात्र एउटा निकै ठूलो फेरि अर्को भ्रष्टाचार काण्डमा पनि मुद्दा दायर भएको रहेछ, एक पूर्व मन्त्री र 4 पूर्व तथा एक बाल सचिव सहित 14 जना विरूद्ध भ्रष्टाचार मुद्दा भएछ क्या, यो पोखरा विमानस्थल निर्माणमा त निकै ठूलो घोटाला भएछ नि त डाक्टर साहब।
6: यो अहिले मात्रै खोले होइन, यो त पहिलेदेखि यो मुद्दा चलेकै थियो, यो यो पोखराको विमानस्थलमा त भ्रष्टाचार छ भने त पहिलेदेखि मुद्दा चलेकै हो। र अहिले मलाई के दुःख लाग्छ भनेदेखि सुदन गुरुङ हुँदाखेरि कति धनाधन चाहिँ नि ठूला माछा समात्दै गए, सुदन गुरुङ हुँदाखेरि कस्तो दौडाधुप जेन्युनली जनताकोलाई पीर मर्का परेको र उनको सुख सुविधाको लागि सुदन गुरुङ जुन दौडधुप गरेको थियो त्यो अचम्मसँग गरेका थिए, जो हामीले प्रत्यापन लागेको थिएन। त्यो सुदन गुरुङ जाने बित्तिकै हामीले हेर्दाखेरि सरकारले चाहिँ त खासै त्यो रफ्तारमा काम गरेका छन्, गरे पनि बरु बिचल्ली पार्ने काम चाहिँ गरिरहेका छ। यो अहिले यो पनि मुख्य कुरा के भने यो अध्यादेशहरूलाई पार्लियामेन्टले किन बाइपास गरेको बाबा, यो कुरा 3 महिनापछि हुन्थ्यो होला, सुप्रिम कोर्ट चिफ जस्टिसलाई पनि 1 महिनापछि आउँथ्यो होला, तर पार्लियामेन्टलाई बहस पनि गर्न दिए, जनताको आवाज त पार्लियामेन्टमा पो हुन्छ त, यो बालनको सरकारलाई छैन, बालनको सरकार त पार्लियामेन्टको अन्डरमा हुन्छ वा, तर यसरी 8 अध्यादेश चाहिँ नि रामचन्द्र पौडेलले त्यहाँ धम्की दिएर होस् जेसुकी होस् पासै गराइदिएमा पार्लियामेन्टलाई भर्खर जन्मिया पार्लियामेन्ट यत्रो उत्साहसँग आएको पार्लियामेन्टलाई बाइपास गर्नुहुन्छ, यो त अन्याय हो, यो त उनीमाथि बेइज्जती हो, अपमान हो पार्लियामेन्टको, यस्तो पनि गर्नुहुन्छ। यो सरकार डेमोक्रेटिक हिसाबमा पो चल्नुपर्छ नि त, यिनीहरूले रवि लामिछानेले सोभिता गौतमले पहिले भनेका थिए अघिल्लो सरकारमा चाहिँ यसरी अध्यादेश ल्याउन पाइँदैन, यो पार्लियामेन्टलाई छल्न पाइँदैन भनेका थिए, आफैलाई गर्दाखेरि त सही हिसाबको भन्छन् भाइ यिनीहरू, कस्तो अचम्म कुरा, 1 वर्ष अगाडि उनले गर्दाखेरि त्यही कुरा एकदमै गलत, अहिले उनले त्यही कुरा गर्दा एकदमै सही, अनि यस्तो दुई जिब्रे कुरा गरेपछि अनि यो सरकारमा आशा के गर्ने हामीले भन्नुहोस् त मलाई,
0: हजुर जनताले त निकै ठूलो आशा गरेर सन्तोष छ, यो सरकारलाई फेल हुने छुट्छैन, यो सरकार अब सफल हुनुपर्छ, जनताले न्याय पाउनु पर्छ, देशमा रोजगारीको अवस्था सृजना हुनु पर्छ,
6: बुद्धि पनि चलाउनु पर्यो नि त। मैले अलिकति
0: बुद्धि छैन प्रधानमन्त्रीसँग यतिखेर डाक्टर साहब, बुद्धि छैन प्रधानमन्त्रीको,
6: हेर्नुहोस् न मैले कसरी भन्ने बुद्धि छ तपाईँको, चाहिँ जब चाहिँ नि सुकुम्बासीको प्रब्लम गर्दाखेरि अलिकति उनी मेयर पनि त थिएन त, मेयरको टाइमदेखि काम गरे आउनुहुन्छ,
0: मेयरको टाइममा त उसलाई कामै गर्नु पर्दैन नि त, केन्द्र सरकारले दबाएर दबाइराखेको,
6: प्रधानमन्त्रीको डाइरेक्ट अर्डरबाट भएको छ नि त। तब प्रधानमन्त्रीको अफिस मेयरको अफिस 58 सालमा विष्णुमती किरणमा कसरी गएको थिएँ त्यो अलिकति विचार गरेर विचार अगाडि बढाएर के हुन्थ्यो, हामी डक्टरले पनि त कुनै पनि सिरियस केस छ कम्प्लिकेटेड केसमा अघिल्लो डक्टरले यसमा कस्तो गरेका थिए त्यहाँ हामी हेर्छौँ, त्यो न्यायालयले पनि के गर्छ भने कोर्टले बहस गर्दाखेरि अघिल्लो चाहिँ न्यायाधीशले फलानो इयरमा चाहिँ नि यो मुद्दामा यसै चाहिँ निर्णय दिएको भन्छन्। अब यिनीहरूले यत्रो मेयरको पद छ प्रधानमन्त्रीको पद छ 58 सालमा मात्रै भर्खर त भएको छ त्यो विष्णुमतीको खोलाको किनारमा, त्यहाँ सुकुमाजी हटाएकै हो त त्यहाँ कस्तो किन हटाएको थियो यति पनि बुझ्न पर्छ कि पर्दैन भन्नुहोस् न मलाई, अनि त्यो बुद्धिमा त भने त्यो पो त कसरी अगाडि बढ्ने, अब त्यो होइन जन जन अर्डर
0: ठोकेको छिसाबले कहाँ छ डाक्टर साहब, यतिखेर लिपुलेट फेरि दुखिया छ होइन, कैलाश मान सरोवरको यात्रामा भारत र चीनले एकलौरी सम्झौता गर्दै गर्दाखेरि नेपालको स्ट्यान्ड कहाँनिर रहेको छ अहिले,
6: नेपालको स्ट्यान्ड अहिले नेपाललाई बरु आजको दिनमा नेपाललाई है त्यो सल्भ गर्नु भन्नु कमसे कम त्यसलाई सोल्युसन निकाल्न अगाडि बढ्ने सबभन्दा ठुलो चान्स अहिले नेपालले मिलेको छ। अब त्यो यहाँका हाम्रा प्रधानमन्त्री र यिनका चाहिँ आसेपासले कसरी त्यो लिन्छ हटा, मोदीजीले अहिले यिनीहरूलाई इलेक्सनको नतिजा पुरा नआउँदै हात फैलाएर फोन गरे, बालन शाह प्रधानमन्त्री भएपछि उनलाई फोन गरे, यत्रो हात बढाएपछि उनले पनि तत्परता देखाएर भारत गएर अहिले तात्तातै अवस्थामा मोदीजीको हात तातो हुँदा हुँदै उनले चाहिँ त्यहाँ भेट्न पर्थ्यो, भेट्दाखेरि नेपालको र भारतको सबै समस्याहरूलाई एकदम मैत्रीपूर्ण हिसाबले अहिले मोदी यति सकारात्मक छ नेपालतिर, न त दुई दुईचोटि मोदी यसोले हामीलाई फोन गर्न पर्थ्यो र भन्नुहोस् त मलाई गरे नि त, भने हामीले नर्मली नेपालमा प्रधानमन्त्री भएपछि हामीले रिक्वेस्ट गर्न पर्थ्यो कि हामीले उद्योग हामीले चाहिँ इन्भिटेसन देऊ हाम्रो चाहिँ भेट देऊ, आज त उनले नै भने चाहिँ आऊ आऊ आऊ भनिसके, अब त्यो त सकेसम्म छिटो जानु पर्छ नि त, त्यहाँ गएपछि अनि यो मुद्दा खालि एउटा उसमा चाहिँ नि परराष्ट्रबाट यो टिपोर्ट पठाउँदै पनि त हुँदैन नि, यो नोट पठाउँदै पनि हुँदैन, यसै चाहिँ नि फ्रेन्डसिपमा त्यो चल्दैन, चाइना र इन्डिया परिसक्यो दुईजनाले चाहिँ नि हामीले एक प्रकारले भने चाहिँ हेपिसके, अब गएर कमसे कम मित्रताको आधारमा केही त गर्न सकिन्छ, त्यो त बालन शाहको बुद्धि चाहियो, अब त्यो बुद्धिको अनुसार चल्नु पर्यो, मोदीले अहिले हात बढाएका छन् त्यसले हात समात्न जान्न पर्छ, त्यसको लागि डिप्लोमेटिक बुद्धि पनि चाहिन्छ, त्यो म बुद्धि चलाउन पर्यो सोझेको कुरा, तर गर्न चाहिँ अहिले सकिन्छ, कमसेकम शुरूआत गर्न सकिन्छ लिपुलेटको बारेमा,
0: होइन तर लिपुलेट कालापानीको बारे मात्र आजको मुद्दा होइन, हिजोदेखि बल्झिरहेको मुद्दा हो होइन, त्यो सरकारले उठाउने भयो
6: चार टाइमदेखि राणा कालदेखि चल्या छ, कसै वास्त गरेर ओलीजीले पनि टिचर नक्सा हाले त्यसले के गरे त सिन्को पनि भाँचेन नि त, त्यो हाल्दैमा हुन्छ नक्सामा हाल्दैमा हुन्छ भने कसैले गरेनन्, किनभने त्यो यति टाढा विकटमा कोही जान्छ त्यो कोही पनि जाँदैन, त्यो त्यसरी नि कसरी वास्तव गरेकै थिएन नि त्यहाँ भल्ल वास्तव आयो, किनभने इन्डिया त्यहाँ अब बाटो बनाएको उद्घाटन गरिदियो, अनि हो छ भाइ बोर्डरमा हाम्रो सिडिओहरू थिएनन्, हाम्रो नेपाल सरकार थिएन, हाम्रो बोर्डरको उतापट्टि त्यत्रो बाटो बनेर जाँदाखेरि त्यो मौन बस्थे सबैले, यत्र हाम्रो यो 20 वर्षमा त कतिवटा चाहिँ प्रधानमन्त्री बने कतिवटा सरकारहरू बने उतापट्टि चाहिँ भारतमा त्यो बाटो त्यसै बनाएको छ, ठुलो आर्मी चल्ने बाटो बनाएको छ, कति वर्ष लाग्यो होला वस्तै गरेन, अहिले जब राजनाथले खोले अनि ओ ओ भनेर हामी चिटाउन थाल्यो, हामीले वास्ता नगर्ने, अब अहिले चाहिँ उनीहरूले मजासँग खोल्दै थिए तपाईँको बगलको जग्गामा त्यो घर जाने चाहिँ जग्गा जाने चाहिँ भन्ने वास्ता गरेन भनेदेखि मिच्दै मिच्दै जग्गा त जाइन्छ बा हामी त्यही भएको छ, तर अहिले आएर एउटा ठुलो चान्स मिलेको छ बालन शाहलाई, मोदीजीको यो मैत्रीपूर्ण जो हात उनले पठाए फोनद्वारा त्यो चाहिँ समाजले सक्नुपर्छ, त्यो समाजतिर गर्न धेरै कुरा सकिन्छ, तत्काल सबै मिल्दैन त सुरुवात चाहिँ हुन्छ।
0: हस् डाक्टर साहब वर्तमान समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार,
6: थ्याङ्क यू।
0: ला हुनुहुन्छ डाक्टर सुन्दरबारी टेक्सी धारणीय श्रोता नेपाली बाँच बसबाट विश्रामी छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
5: ल ल ल यता नआऊ है बुहारी तलै बस छाछुक नगर आज कति दिन रे
18: तीन दिन भयो
5: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिलावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
18: केही हुन मुआ सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
5: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
18: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
0: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
5: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
7: महिनावारीलाई मर्यादित बनाउ विभेद गर्नु
20: नेपाल सरकार विज्ञापन बोर्ड
8: होइन के भयो किन बन्द भएको गाडी
9: ब्याट्री फेरेको दस दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
8: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
9: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
8: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ आठ जैसी पँधेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
9: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
10: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा दुईदेखि पाँच वर्षसम्मको वारेन्टी पनि रहेको छ
25: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
10: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसआर आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आठ जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
25: फोन नम्बर 0364145002 मोबाइल 9850604502 र 9840501
26: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
25: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
26: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडिमेड बेहुलाका दौरा सुरुवाल रेडिमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
25: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अर्याल मोबाइल 9856303829
7: रेडियो आदि खुला 105.4
27: मार्गहरू भन्दा पनि जनता भ्रमित भएको हो कि भन्ने कुरा जनतालाई
0: जनताले चाहिँ ट्रिटमेन्ट गर्ने एउटा अवस्थामा तपाईँहरू पुगिसक्नु भएको थियो जनताले चाहिँ तपाईँहरू ट्रिटमेन्ट गर्नुभयो होइन अहिले चाहिँ यो अवस्थामा चाहिँ तपाईँहरूलाई चाहिँ निकै सानो साँगुरो शक्तिमा पुर्याइदिनु भयो नि त होइन
27: मैले यहाँलाई मैले प्रश्न भन्नै पर्छ जनता पछिल्लो समय विशेष त चाहिँ सरकार सञ्चालन कर्मचारी परिचालन सार्वजनिक सेवा प्रभावप्रति जनताको असन्तुष्टि संस्था भ्रष्टाचारका विषयमा हामी म आफै संसदबाट निरन्तर संस्था भ्रष्टाचार विरुद्ध अभियान चलाएको नाताले पनि पछिल्ला सरकारका गतिविधिहरू जनउत्तरलाई जवाबदेही थिएनन् भन्ने कुरा प्रश्न छ त्यसैको आलोचनाको जगमा जनमत प्राप्त गरेको बालेन सरकार जो एक महिना पनि नभित्तै हजारौं जनता सड़कमा आउनुपर्ने जो परिस्थिति पैदा भएको छ
0: त्यसकारण जनता तत्कालीन समयमा चाहिँ प्रचण्ड केपी शर्मा ओली र शेरबहादुर देउवा कसका कारणले चाहिँ यो विगत भोग्नु पर्यो तपाईँहरूले सुरुमा
27: होइन यसरी नजोड हामीले समग्रमा जो चाहिँ अब पछिल्लो समय त सरकारमा त कंग्रेस एमालेको समेत सरकार थियो नि त कहीँ न कहीँ प्रचण्डको हिस्सा होला पछिल्लो समय अठार वर्षमा जाँदा तर जति बेला हामी सरकार नेतृत्वमा गयौँ प्रचण्ड सरकार नेतृत्वमा जानु हो त्यति बेला त हामी राम्रो काम गर्ने प्रयत्न गरेका छौँ पहिलो दोस्रो तेस्रो अठार महिना सरकार सञ्चालनमा सबभन्दा बढी सुशासन समृद्धि सामाजिक न्यायको केन्द्रीय कार्यहरू पूरा गर्ने संकल्प भ्रष्टाचार विरोधी अभियान संस्था भ्रष्टाचार फाइल होइन हजारौंलाई जेल त्यो प्रक्रिया त हामीले सुरु गरेका थियौँ नि यस कारणले सँगसँगै एउटै डालामा त हाल्नु भएन केही त छन् तर पनि के छ भने पछिल्लो जुन सरकार होइन अब झलो कंग्रेस एमालेको संयुक्त सरकार द्वितीय बहुमत नजिक हुँदाहुँदैको सरकार चाहिँ अब ढल्ने होइन भाग्ने जो परिस्थिति पैदा भयो सिङ्गो मुलुकै जलेर खराब भयो उहाँहरू त सिद्धिनु भएन मुलुकै सिद्धिएर जाने परिस्थिति भयो तर बढी जिम्मेवार त तत्कालीन ओली सरकार नै हुने भयो यो परिस्थिति आउनुमा तै पनि कहीँ न कहीँ आफ्नो ठाउँ आएको भाग त फेरि कहाँ प्रचण्डले लिनुपर्ने
0: तर अहिले चाहिँ अब न्यायालयमा निकै ड्रास्टिक चेन्ज हुँदैछ हिजो मात्रै प्रधान न्यायाधीशमा चाहिँ चौथो वरियता क्रमका डाक्टर मनोज कुमार शर्मा सिफारिस हुनुभएको छ अब हिजो वरिष्ठताका आधारमै हुन्थ्यो होइन तर चाहिँ नोट अफ डिसेन्ट लेखिया नेता राष्ट्रिय सभाका अध्यक्षले नोट अफ डिसेन्ट लेख्नु भएको छ अब न्यायालयमा सुधार गर्न खोजिरहेको छ होइन सरकारले
27: यहाँलाई राम्रोसँग थाहा छ नेपाली जनताले राम्रोसँग अनुभूत गरिरहेको विषय के हो भने न्याय पैसाले खरिद गर्नुपर्ने अवस्था विद्यमान छ
0: होइन
27: सम्मानित अदालतलाई पनि ठिक ढंगले हामीले चाहिँ अब एउटा हुन्छ सन्तुलन र नियन्त्रणको ठिक ढंगले चाहिँ अभ्यास गर्नुपर्ने आवश्यकता थियो नै तर पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको दृष्टिकोण अन्तर्गत चाहिँ हिजो प्रधान न्यायाधीशमा सिफारिस भएन भन्ने लाग्छ राष्ट्रपतिको मत के हो भने मेरिटोक्रेसीलाई चाहिँ प्राथमिकता दिनुपर्छ होइन आफ्नालाई काखा अरूलाई पाखा गर्नु हुँदैन आफूले चाहेको भन्दा पनि कमसेकम भए मध्येको सक्षमलाई वरिष्ठताको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधान न्यायाधीश नियुक्ति गर्ने हाम्रो परम्परा पनि छ र अहिले चौथो वरियता क्रमका डाक्टर मनोज कुमार शर्मालाई जो उहाँले चाहिँ सिफारिस गर्नुभएको छ यस अर्थमा तीनटा चाहिँ किन अब अयोग्य भए उहाँभन्दा छजना मध्ये एकजना योग्य हुनुको निम्ति कि त परीक्षा लिखितै लिनु पर्ला अरू कुनै चाहिँ मेरिटको आधार हेर्नुपर्छ मेरिटको आधारमा हेर्दा उहाँ चौथो वरियता क्रममा होइन के कारणले गर्नुभयो म त त्यो भन्न चाहन्न अरू बाँकी तीनजना त प्रष्ट कुन पार्टीका हुनु भनेर देख्न सकिन्थ्यो उहाँ कुन पार्टीको हुनुहुन्छ भन्ने कुरा चाहिँ अब हामीले देख्न सक्दैनौँ तैपनि अब हो होइन राष्ट्रपाको मेरिटो क्यासी जस्तो सपना प्रधान मल्लजी अथवा कुमार रेग्मीजी हरि फुयालजी चाहिँ कुन पार्टीसँग आबद्ध हुनुहुन्छ भनेर जनताले नि थाहा पाएका छन् होइन तर यस आधारमा डाक्टर मनोज कुमार शर्मा कुन पार्टीसँग आबद्ध छन् भनेर जनताले थाहा पाउने गरी उहाँले चाहिँ भूमिका निर्वाह गरेको जस्तो लाग्दैन
0: डाक्टर मनोज कुमार शर्माको विषयमा तत्कालीन बेला अलिकति कंग्रेस निकट तर उहाँको चाहिँ काका दामोदर शर्मा पूर्व प्रधान न्यायाधीश अहिले चाहिँ उता तल उहाँ हुनुहुन्छ अरे उहाँ चाहिँ देवघाटमा हुनुहुन्छ होइन दारीमा भनेर चिन्छन् उहाँलाई चाहिँ तर उहाँ राजा राजदरबारसँग निकट हो उहाँहरूको फ्यामिली भन्ने चाहिँ आइरहेछ
27: होइन बाहिर आएको छ तर उहाँको आफ्नो भूमिका उहाँहरूको चाहिँ बीचको जुन कार्य सम्पादन न्याय सम्पादनमा देखेको भूमिकामा धेरै विभाजित भएको चाहिँ हामीले अनुभूत गर्न सक्दैनौँ भले अब छलफल बहसको विषय बनेको छ तैपनि मेरिटोक्रेसीको आधारमा चाहिँ अब नियुक्ति हुनुपर्छ भन्ने मान्यता राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीकै वर्षिलापमा चौथो वरियता क्रमको प्रधान न्यायाधीश नियुक्ति गर्ने कुरा चाहिँ फेरि के देखिन्छ भने जायज देखिँदैन भन्न सकिन्छ प्राथमिक ढंगले हामीले विश्लेषण
0: गर्छौँ एउटा ब्रेकडाउन त भयो नि त होइन हिजो अब न्यायाधीश नियुक्ति हुँदैन प्रधान न्यायाधीशको हुन्छ भनेर बिल्ला भिराइने जुन प्रचलन थियो त्यसमा चाहिँ अलिकति ब्रेकडाउन गर्यो होइन सरकारले
27: त्यसो भन्दा पनि आफ्नो अनुकूलताको निर्णय गर्नको निम्ति तपाईँलाई त हामीले चौथो नम्बर हुनुहुन्थ्यो जबरजस्ती क्रेन नै तानेर ल्याएको हो अब रवि लामिछानेजीको मुद्दा चाहिँ सफाई दिनु पर्यो झन्नै सहकारी ठगहरू अहिले पनि पक्राउ पुर्जी जारी भएका तर फरार 1540 सहकारी ठग छन् जीवी राईदेखि लिएर होइन अब सूर्य भरत महर्जन जीवी राई 8 अरब जीवी राई 14 अरब भरत महर्जन सुरेन्द्र भण्डारी 6 अरब यस्ता लगायतका 1540 जो फरार अभियुक्त छन् अब तिनलाई त समान अदालतका मुद्दा पनि छन् राष्ट्रपा अन्तर्गतका अब धेरै धेरै मन्त्री र सांसदहरूका पनि मुद्दा आउनेवाला छन् तपाईँले देखिहाल्नु भएको छ उहाँहरूको अपारदर्शिता गडबडी होइन पछिल्लो देखिएको चाहिँ गडबडी हेर्दाखेरि सबभन्दा धेरै मुद्दा अब राष्ट्रपा अन्तर्गत आउनेवाला छन् सबभन्दा बढी ठगको केन्द्रीकरण भएको देखिन्छ संसदमा
0: सरकारी प्रेतहरूले भट्टाभट पैसा फिर्ता पाउँदैछन् नि त अहिले त
27: कहाँबाट पाउँदैछ
0: सरकारबाट
27: अनि सरकारले दिने हो त्यसो भए जीवी राईसँग कुछ 8 अरबमा को जोडिया छ
0: तर सरकारले दिइरहेछन् त
27: भरत महर्जनको 14 अरब छ भने त अरबौं अपचलन गर्ने सहकारी ठगलाई अनुमति दिएर राज्यको ढुकुटीबाट पैसा फिर्ता गर्ने कुरा चाहिँ के छ त्यो पनि गैर कानूनी
0: रवि लामिछाने त सहकारीमा प्रत्यक्ष रूपमा संलग्न हुनुहुन्थेन भनेर निर्णय गर्ने तपाईँहरू नै त हुने होइन त्यो बेला
27: अनि सहकारीमा प्रत्यक्ष संलग्न नभए पनि गोर्खा मिडिया नेटवर्क प्रणालीबाट 65 करोड चाहिँ अब 96 लाख चाहिँ उहाँले अपचलन गर्नुभएको छ भनेर लेख्ने पनि हामी हो नि त 65 करोड फिर्ता दिनुभयो कि त्यो 65 करोड नदिएर अनि
0: होइन उहाँ त अब एउटा म्यानेजिङ डाइरेक्टरको हिसाबले पो काम गर्नुभयो नि त अध्यक्ष त फरक थियो नि त होइन व्यवस्थापन फरक
27: होइन तत्कालीन गोर्खा मिडिया नेटवर्क पालिको एमडी पनि हुनुहुन्थ्यो त्यसपछि त्यसको सेयर होल्डर पनि हुनुहुन्थ्यो 15%
0: तर त्यति बेला त तपाईँहरूले के भन्नुहुन्थ्यो भने होइन उहाँको प्रत्यक्ष सम्बन्ध होइन सरकारको प्रतिशत छ भन्नुभएको
27: थियो त्यहाँ लेखा त छ नि 65 करोड चाहिँ अब के अरे 96 लाख चाहिँ त्यहाँ अब
0: 65 करोड त अब रवि लामिछानेले लिएको भन्ने यथेष्ट तथ्य त भएन नि त होइन उनले कर्मचारीको परिचालन खर्च गरे
27: छ त्यो गोर्खा मिडिया नेटवर्क प्रणालीमा चाहिँ अब कम्पनी अनि अन्तर्गत कार्य गर्नुपर्छ भनेर सिफारिस पनि गरेँ मैले त्यहाँ रविजीसँग मात्र जोडिनँ अरू पनि जोड्दाखेरि तपाईँले भन्नुपर्छ सहकारी ठगकै सम्पत्ति जफत गरेर त्यसमा 14 अरब चाहिँ ठग्ने भरत महर्जन छोडिदिने आठ अरब थाल्ने जीवीलाई छोडिदिने, छ अरब थाल्ने सुरेन भण्डारी छोडिदिने, यस्ता छन् हामीसँग हजारौँ फेरिस्ता छन्। त्यस कारण सहकारी ठक्कै सम्पत्ति जफत गरेर सहकारी पीडितलाई फिर्ता गर्नुपर्छ। जहाँसम्म तपाईँले सहकारी पीडितले पैसा पाउँदैछन् भन्नुभयो, कमेन्ट पत्रमा प्रधानमन्त्री हुँदै अब अर्थमन्त्री वर्षमान पुन हुँदाखेरि 5 लाख भन्दा मुनिका सहकारी पीडितहरूलाई चाहिँ राज्यले दिने भन्दा हामीले गत वर्षको बजेटमै ल्याएका थियौँ, भले त्यो बजेट कारणमा आएन होइन। त्यो चाहिँ के छ भने 5 लाख भन्दा तल हो, यसको अर्थ अरबौं खाने सहकारी ठगलाई अनुमति दिएर त्यसै राज्यको ढुकुटी अपचलन गर्ने भन्ने कुरा चाहिँ त्यो असान्दर्भिक पनि छ र अन्याय पनि हुन्छ जनतालाई।
0: होइन, अहिले चाहिँ दाहालजी तपाईँले राम्रोसँग थाहा छ नि त, यो सुकुम्बासी बस्ती व्यवस्थापनका लागि सरकारले जुन आँट गर्यो त्यहाँ त धेरै मान्छेहरू त हुकुमवासी पो रहेछन् भने क्या, हिजो भोट ब्याङ्क बनाएर राखेको रहेछ होइन त्यस राजनीतिक दलले।
27: यो सरकार बन्ने बित्तिकै पहिलो आक्रमण बालिन्जीले के गर्नुभयो सुकुम्बासीमाथि गर्नुभयो, यहाँलाई थाहा छ, भूमिहीन सुकुम्बासीहरूलाई लाल पूजा दिनुपर्ने र त्यसपछि बस्ती असुरक्षित छ भने स्थानान्तरण गर्नुपर्ने। म तत्कालीन प्रदेश सांसद हुँदा 2074 प्रदेश सांसद हुँदा मेरै निर्वाचन क्षेत्रमा 754 मुसहरका बस्ती घर बनाएर वैकल्पिक व्यवस्थापन गरेर हामीले घर सारेका छौँ, राज्यकै तर्फबाट घर बनाइदिएर ल अब तपाईँहरू त्यो घरमा जानुहोस्, अब यहाँ चाहिँ यो असुरक्षित बस्ती पनि छ तपाईँले छोड्नु पर्यो भनेर दिया हो। भूमिहीन सुकुम्बासीहरूलाई आवासको मौलिक हक हाम्रो संवैधानिक व्यवस्था छ, तपाईँले वकिल व्यवस्थापन सहित चाहिँ अब उठाउनु पर्नेमा उहाँले के गर्नुभयो भन्दा युद्धग्रस्त क्षेत्र, अहिले तपाईँ काठमाडौँका सुकुम्बासी क्षेत्र हेर्नु जानु युद्धग्रस्त क्षेत्र जस्तो लाग्छ, यो गाजा गइयो कि इरानको कुनै युक्रेन आक्रमण परेको ठाउँ गइयो कि जस्तो त्यस्तो देखिन्छ कि
0: तपाईँले
27: त्यसो भन्न मिल्छ। गरिबको चाहिँ के यो सहर श्रमिकको होइन, गरिबको होइन, सुकुम्बासीको होइन,
0: होल्डिङ सेन्टरमा हुनुहुन्छ, उहाँहरू त राम्रो ठाउँमा हुनुहुन्छ, अहिले बाढी आउँथ्यो पहिरो आउँथ्यो गाह्रो हुन्थ्यो होइन,
27: अनि के त्यस्तो अप्ठ्यारो पर हतार हतार होल्डिङ होल्डिङ सेन्टर भने के हो त्यो
0: राखेको छ के अरे सुकुम्बासीहरूलाई चाहिँ
27: होइन, हामीलाई त हेर्न दिएको छैन, पत्रकारलाई पनि हेर्न नदिकन राख्ने सुकुम्बासीको नाम हिरासतमा, त्यो पनि पुरै हिटलरको ग्यास च्याम्बर जस्तो खान नदिएर चाहिँ उपयुक्त व्यवस्थापन गरेर गरिब विपन्नहरू सुत्केरी छन् बालबच्चाहरू छन्, यति धेरै उजाड यति धेरै तबाही मचाउनु पर्ने कारण के थियो भन्नुहोस् त, मेरो मान्यता के थियो भने दुईटा मान्यता, 12,40,000 गरिब भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसवासी छ।
11: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
12: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
11: ठाउँ।

0: नमस्कार। बिहान 7 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org.in/ लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिम बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य मुख्य खबरहरूबाट। कालीगण्डकी जलविद्युत परियोजना मरमत गरिँदै ड्यामको गेट खोलिने भएकाले नदी किनारमा सतर्क रहन आग्रह। स्याङ्जा काफी र पर्वत जिल्लाको सिमानामा प्रसिद्ध पर्यटकीय क्षेत्र 85 पर्यटकको पर्खाईमा र शुक्रबार स्याङ्जामा रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना। यही वैशाख 25 गते बिहिबारदेखि कालीगण्डकी ए जलविद्युत आयोजना मरमत गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणले वैशाख 25 गते साँझ 5 बजेबाट मरमत सम्हारका क्रममा तीनवटै टर्बाइन मेसिन बन्द हुने र सुरुङ हुँदै पावर हाउसमा जाने यसलाई फेरि सुन्नुहोला। यही वैशाख 25 गते कालीगण्डकी ए जलविद्युत आयोजना मरमत गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणले वैशाख 25 गते साँझ 5 बजेबाट मरमत सम्हारका क्रममा तीनवटै टर्बाइन मेसिन बन्द हुने र सुरुङ हुँदै पावर हाउसमा जाने पानी डाइभर्सन गरी ड्यामका सबै गेट खोलिने जनाएको छ। नदी पुरानै बहार क्षेत्रमा बग्ने भएकाले नदीको सतह बढ़ने हुँदा स्याङ्जा गुल्मी पाल्पा र पर्वतका प्रशासन तथा प्रहरी कार्यालयहरूलाई प्राधिकरणले जानकारी गराएको छ। कालीगण्डकी नदी किनार तथा आसपासका क्षेत्रमा निर्माणजन्य सामान वा अन्य कुनै सामानहरू भएमा तुरन्तै हटाउन तथा यो समयमा नदी किनार तथा आसपासमा नजान प्राधिकरणले आग्रह गरेको छ। ड्यामको गेट 29 गते पुनः बन्द गरिने प्राधिकरणले जनाएको छ। 144 मेगावट क्षमताको कालीगण्डकी जलविद्युत आयोजना स्याङ्जाको मिर्मीमा पहाड़ क्षेत्रमा बग्ने भएकाले नदीको सतह बढ़ने हुँदा स्याङ्जा गुल्मी पाल्पा र पर्वतका प्रशासन तथा प्रहरी कार्यालयहरूलाई प्राधिकरणले जानकारी गराएको छ। कालीगण्डकी नदी किनार

गरिएको आयोजनाले सन् 2002 उत्पादन शुरू गरेको थियो। यस आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइन मार्फत देशका विभिन्न भागमा वितरण गरिएको छ। पहिले चहल पहलले भरिएको पञ्चासे भन्ज्याङ अहिले अस्वाभाविक रूपमा शान्त छ। स्याङ्जा, कास्की र पर्वत जिल्लाको सिमानामा रहेको यो प्रसिद्ध पर्यटकीय क्षेत्र जहाँ पहिले पर्यटकको भीड़, क्याम्पिङको रमाइलो र होटलको चाप हुन्थ्यो, अहिले भने सुनसान जस्तै बनेको छ। एक समय करिब 50 घरधुरी रहेको यस क्षेत्र अहिले घटेर 8 घरधुरीमा सीमित भएको छ। बाँकी घरहरू बन्द छन्, होटलहरू खाली छन् र धेरैले बसाईसराई गरेका छन्। स्थानीयका अनुसार पूर्वाधारको अभावले विस्तारै पञ्चासेको जीवन नै थलिएको छ। समुद्री सतहबाट करिब 2450 मिटर उचाइमा रहेको पञ्चासे धार्मिक, प्राकृतिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिन्छ। यहाँबाट पोखरा उपत्यका, माछा पुछ्री लगायतका हिम श्रृंखलाहरू अवलोकन गर्न सकिन्छ। साथै पौराणिक मान्यता अनुसार पाँच पाण्डवले तपस्या गरेको विश्वाससँग जोड़िएको यो क्षेत्र धार्मिक दृष्टिले पनि उत्तिकै आकर्षक छ। तर यति धेरै सम्भावना हुँदाहुँदै पनि सड़क, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवा नहुँदा पर्यटक आउन छाडेका छन्। स्थानीय व्यवसायी राम थापाले स्वास्थ्य, शिक्षा र सड़क पूर्वाधारको विकास नहुँदा पर्यटकहरू थप आकर्षित हुन नसकेको उहाँले बताउनुभयो। उहाँका अनुसार सामान्य पूर्वाधार निर्माणमा ध्यान दिए पञ्चासे फेरि चलायमान हुन सक्छ। हामी अझै पनि गाउँमै बसेर पर्यटन व्यवसाय गर्ने आशामा छौं, उहाँले भन्नुभयो। स्याङ्जा आदिखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेल पनि पञ्चासेको विगत सम्झिनुहुन्छ। उहाँका अनुसार पहिले यहाँको पर्यटनले स्थानीय अर्थतन्त्र चलायमान बनाएको थियो, तर तीन जिल्लाको सिमानामा पर्ने भएकाले योजना र बजेट व्यवस्थापनमा समस्या देखिँदै आएको छ। स्थानीयहरू भन्छन् सुविधा अभावकै कारण युवाहरू गाउँ छाड्दै गएका छन्। यसले गाउँ खाली हुँदै गएको छ भने पर्यटनसँग जोड़िएका साना व्यवसाय पनि धराशायी बन्दै गएका छन्। पञ्चासे क्षेत्र केवल एउटा भन्ज्याङ मात्र होइन, नजिकै सरवण कुमार दह, पाण्डव गुफा लगायत धार्मिक स्थल छन् भने यहाँ पाइने बाह्र प्रजातिका सुनाखरी र दुर्लभ वनस्पतिहरू र जैविक विविधताले यस क्षेत्रलाई अझ विशेष बनाएको छ। यति धेरै सम्भावना हुँदाहुँदै पनि पञ्चासे अझै विकासको पर्खाईमा छ। सरकारवालाहरूको भनाईमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी पूर्वाधारमा लगानी गर्न सके यो क्षेत्र फेरि पुरानै लयमा फर्किन सक्छ। अहिले भने पञ्चासे आफ्नै सम्भावनाको प्रतीक्षामा मौन देखिन्छ। स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समितिले आज शहीद चोकमा रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। बेला बेलामा अस्पतालमा रगतको कमी हुने र रेडक्रस दिवस पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष मेनबहादुर छेत्रीले जानकारी दिनुभयो। उहाँले स्याङ्जामा विभिन्न बिरामीलाई सहयोग गर्ने उद्देश्यले संस्था स्थापना भएको बताउँदै शुक्रबार हुने रक्तदान कार्यक्रमलाई सफल बनाउन सबैमा अनुरोध गर्नुभयो। त्यसै गरी नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका सभापति दिनेश अरियालले कार्यक्रममा 40 देखि 50 युनिटसम्म रगत संकलन हुने अनुमान गरिएको बताउनुभयो। रक्तदान आयोजना गर्ने संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समितिले विभिन्न देशहरू मार्फत रकम संकलन गर्दै जिल्लाभित्र सहयोग गर्दै आएको छ। 40 देशहरूमा शाखा रहेको समाजले विभिन्न कोषहरूको निर्माण गरी मुटुरोगी, मृगौला पीड़ित, क्यान्सर र विदेशमा मृत आत्माहरूलाई स्वदेशसम्म ल्याउने विदेशमा मृत्यु भएकाहरूलाई स्वदेशसम्म ल्याउन सहयोग गरेको पाइन्छ। पर्वतमा गत फागुन तेस्रो साता फैलिएको अफ्रिकन स्वाइन फ्लूका कारण व्यावसायिक रूपमा पालिएका बंगुरहरू मरेपछि करिब 1 दर्जन कृषि फार्मका खोर रितिएका छन्। महामारीले ठूलो आर्थिक नोक्सानी बेहोरेका कृषकहरूले अहिलेसम्म कतैबाट पनि राहत पाउन सकेका छैनन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार अफ्रिकन स्वाइन फ्लूबाट जिल्लाभर करिब 300 संख्यामा बंगुर मरेका छन्। कुस्मा नगरपालिका 8 ओडारीमा ओडारी कृषि फार्म सञ्चालन गर्दै आउनु भएका कृषक गौरव छेत्रीका 9 माउ तथा पाछापाछी मरे

0: सन् 12 वर्षदेखि यो व्यवसायमा संलग्न छेत्रीको फार्ममा कोविड महामारी अघि 150 बंगुर हुने गरेकोमा अहिले घटेर 40 खुम्चिएको छ। बंगुर पालक कृषक समूहका अध्यक्ष समेत रहनुभएका छेत्रीले भन्नुभयो, स्वाइन फ्लूका कारण आर्थिक कठिनाईले कृषकहरू विस्थापित हुने अवस्था आएको छ। स्थानीय सरकार र भेटेरिनरी कार्यालय कतैबाट राहत पाइएको छैन। बिमारी समेत महामारी जन्य रोगको जोखिम नलिँदा थप मर्खा परेको छ। कृषकलाई सस्तो ब्याजमा ऋणको व्यवस्था भए पनि राहत हुने थियो। यस्तै कुष्मा 8 दोबिल्ला स्थित स्मृति कृषि फार्मका संचालक प्रकाश गुरूङको खोर अहिले रित्तै छ। करिब 50 लाखको लगानीमा संचालित फार्मका 22 माउ सहित 76 बंगुर मरेपछि उहाँले 23 लाख रूपियाँ बराबरको नोक्सानी बेहोर्नु परेको छ। कुष्मा 4 साउने बगर स्थित पूर्जा बंगुर फर्मका कृषक श्यामप्रसाद पूर्जापुनले पनि 30 लाख रूपियाँ भन्दा बढ़ीको क्षति बेहोर्नु भएको छ। उहाँका 75 बंगुर महामारीका कारण मरेका छन्। जिल्लामा आधा दर्जन फार्मका खोर रितिएका छन् भने दर्जनौं कृषक प्रभावित भएका छन्। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
1: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना। यस वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही वैशाख 25 गते शुक्रबारका दिनको ठिक 1 बजे धाराको चौर मन्दिरमा वालिङ नगरपालिका वडा नम्बर 8 का जोन नम्बर 1 ठूलो कटौजे, जोन नम्बर 2 सानो कटौजे, जोन नम्बर 3 कडेल गाउँ, जोन नम्बर 4 बीपीचोक र भीमजारीका सम्पूर्ण उपभोक्ताहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। अनुरोधक वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। गुल्मीको कालीगण्डकी गाउँपालिकाका 205 नागरिकको निशुल्क आँखा जाँच गरिएको छ। कालीगण्डकी गाउँपालिका र नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रको प्राविधिक सहयोगमा 2 दिन आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो। शिविरमा 23 निशुल्क शल्यक्रिया मार्फत सेवा प्रदान गरिएको नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रका सूचना अधिकारी मीरबहादुर कार्कीले जानकारी दिनुभयो। लुम्बिनी नेत्र विज्ञान तथा अनुसन्धान केन्द्रको नेत्ररोग विशेषज्ञ डाक्टर बेबिका फुङ्यालको नेतृत्वमा जिल्लाको प्राविधिक टोलीले बिरामीहरूको आँखा जाँच तथा शल्यक्रिया गरेको थियो। नेत्ररोग विशेषज्ञ डाक्टर बेबिका फुङ्यालले आँखा मान्छेको निकै संवेदनशील अंग भएकाले समयमै उपचार गरेर ज्योति गुमाउनबाट जोगिन आग्रह गर्नुभयो। कालीगण्डकी गाउँपालिकाका प्रमुख देवबहादुर थापाले नागरिकको स्वास्थ्यप्रति आफूहरू पूर्ण रूपमा जिम्मेवार भएकाले वर्षेनी विभिन्न रचनात्मक कामहरू भइरहेको बताउनुभयो। नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीका सचिव पदम प्रसाद पाण्डेले स्थानीय तहहरूले पछिल्लो समय आँखा उपचारको क्षेत्रमा देखिएको सक्रियताले कयौं नागरिकलाई फाइदा पुगेकोमा खुशी व्यक्त गर्नुभयो। कालीगण्डकी गाउँपालिकाद्वारा पूर्तिघाटमा आँखा उपचार केन्द्र सञ्चालन र शल्यक्रिया शिविर सञ्चालनका लागि नेत्रज्योति संघ गुल्मीसँग सहकार्य गर्दै आएको छ। बागलुङ सदरमुकाम बजारसँग जोड़िएको काठेखोला गाउँपालिकाले प्रशासनिक भवन बनाउन जग्गा प्राप्ति गरेको छ। विभिन्न संघ संस्थाले चन्दा संकलन गरेर पालिकाको प्रशासनिक भवन बनाउन जग्गा खरिद गरिएको हो। बिहुकोट समाज जापान, बिहुकोट विकास मंच र जापान समाज बिहुकोट लगायतका संघ संस्था र स्थानीयवासीसँग चन्दा संकलन गरेर काठेखोला गाउँपालिका ओडा 6 बिहुको आमपाटामा 6 रोपनी जग्गा खरिद गरिएको ओडा अध्यक्ष तथा जग्गा व्यवस्थापन समितिका संयोजक बृहस्पति शर्मा कणेलले जानकारी दिनुभयो। प्रतिरोपनी 7 लाखका दरले 42 लाख रूपियाँमा 6 रोपनी जग्गा खरिद गरिएको हो। स्थानीय 4 जनाको जग्गा खरिद गरिएको र केही जग्गा स्थानीयले निशुल्क उपलब्ध गराएको कणेलको भनाइ छ। अब अन्तिमादी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। कालीगण्डकी जलविद्युत परियोजना मरमत गरिँदै ड्यामको गेट खोलिने भएकाले नदी किनारमा सतर्क रहन आग्रह। स्याङ्जा कास्की र पर्वत जिल्लाको सीमानामा रहेको प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चासे पर्यटकको पर्खाईमा र शुक्रबार स्याङ्जामा रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।
2: यस आधीखोला खबरको साथमा हिमाल सुनसादी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनसादी पसल वालिङ बजार स्याङ्जा।

हजुरलाई नमस्कार अनि हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान 7:15 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा करिब 15 मिनटको समय यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दुष्ट अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 06-43-41-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् आजको लागि शुरूआत गरौं पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल वैशाख महिनाको 25 गते शुक्रबार तदनुसार सन् 2026 मे 8 तारीक ज्येष्ठ कृष्ण पक्षको षष्ठी तिथि बिहान 8:50 बजेदेखि सप्तमी तिथि। बारी राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा प्रतिष्ठित काम गरेर लोकप्रियता हासिल गर्न सकिनेछ। समाजमा मान सम्मान बढ़नेछ र नयाँ मान्छेहरूसँग चिन्जान हुनेछ। जागिर वा व्यापार गर्नेहरूलाई राम्रो लाभ हुनेछ। भविष्यका लागि कुनै ठूलो कामको जग बसाल्ने सही समय छ। आफूलाई मन परेको काममा लगानी गर्दा राम्रो हुनेछ। उपलब्धि हात पार्दै जीवनशैलीमा परिवर्तन ल्याउने समय छ। वृष राशि हुनेहरूको लागि चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। आफैले गरेका वासाहरू पूरा गर्न गाह्रो हुन सक्छ। स्वास्थ्य अलि कमजोर रहे पनि कामको जिम्मेवारी भने थपिनेछ तर हार मानिसकेको काम फेरि बन्न सक्छ। अरूको काममा समय बिते पनि केही न केही प्रतिफल पक्का मिल्नेछ। मेहनत गर्न नछोड्नुहोला। मिथुन राशि हुनेहरूको लागि स्वास्थ्य कमजोर रहनाले जो सागरमा कमी आउनेछ। अरूको झैझगडा वा कुरामा चासो नदिनुहोला। आफैलाई अप्ठ्यारो पर्न सक्छ। काममा सोचे जस्तो ठूलो सफलता नपाइएला। नयाँ वा जोखिमपूर्ण काम अहिले शुरू नगर्नुहोला। अत्यावश्यक काम सहयोगीका माध्यमबाट गर्न सकिनेछ। शरीर अलि कमजोर हुन सक्छ। विश्राम र खानपानमा ध्यान दिनुहोला। कर्कट राशि हुनेहरूको लागि हाँसखेल र मनोरञ्जनको समय छ। काममा छोटो समयमा फाइदा उठाउन सकिनेछ। दिन निकै उत्साहजनक रहनेछ। परिवारजन र साथीभाइको सहयोगले कामहरू सजिलै बन्नेछन्। रमाइलो यात्रा वा भोज भतेमा सहभागी भइएला। नयाँ लुगा किन्ने वा राम्रो उपहार हात पार्ने समय छ। अतिथिका रूपमा सम्मान सत्कार पाइनेछ। मनज्ञ धन लाभ हुनेछ। सिंह राशि हुनेहरूको लागि महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। विरोधी वा ईर्ष्या गर्ने व्यक्तिहरू आफै पछि हट्नेछन्। रोकिएका कामहरू सुचारू हुनेछन्। पैसा कमाउने नयाँ बाटो खुल्न सक्छ तर आफ्ना योजनाहरू गोप्य राखेर काम गर्नुभयो भने बढ़ी सफलता मिल्नेछ। चुनौती छिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ। व्यापार लगायत फाइदा हुने काम प्रारम्भ हुनेछ।
कन्या राशि हुनेहरूको लागि केही अवसर प्राप्त भए पनि परिस्थितिवश काम रोकिन सक्छ। पेटको समस्याले स्वास्थ्य कमजोर रहनेछ। मन लगाएर पढ्न र काम गर्न नसकिएला। सन्तान वा सहयोगीको साथले सामान्य काम बन्नेछन् तर फाइदा कम हुनेछ। आजको काम अलि ढिलो हुन सक्छ तर धैर्य राख्नु भयो भने सफलता मिल्नेछ। बल प्रयोग गर्नुभन्दा बुद्धि लगाएर काम गर्नुहोला। तुला राशि हुनेहरूको लागि अरूको भरमा काम थाल्दा समस्या पर्न सक्छ। हतारमा निर्णय नगर्नुहोला, पछि पछिल्लो हुन सक्छ। साझेदारसँग पहिले गरिएको सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। घर परिवारमा पनि मनमुटाव हुने ग्रह योग छ, तर आफै जान्ने हुनुभन्दा घरका ठूला मान्छे वा अनुभवी व्यक्तिको सल्लाह मान्दा फाइदा हुनेछ। फाइदाका लागि अनुकूल समय पर्खनुहोला। वृश्चिक राशि हुनेहरूको लागि योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनज्ञ धन लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। धनुराशि हुनेहरूको लागि आतिने बानीले बोलेको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनु पर्नेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्दा आलोचित बन्नु पर्ला। परिस्थिति सबल नदेखिए पनि मेहनतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। मकर राशि हुनेहरूको लागि नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोड़िएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ। कुम्भ राशि हुनेहरूको लागि अवसरका लागि केही दौड़धूप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ़नाले अर्थ अभाव देखा पर्न सक्छ। इच्छा विपरीतहरूको करकापमा काम गर्न बाध्य भइनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारमा व्यापार गर्नुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ़नेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आमदानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फर्क मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हात लागेको हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। अरूका लागि केही रकम खर्च हुनेछ र आफ्ना लागि दिगो काम प्रारम्भ हुनेछ। हजुर, यति रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फली ज्योतिषाचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0363 441 285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0363 441 285 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, यति बेला मेरो हातमा जन्मदिनको शुभकामना परेको छ। हुनुहुन्छ आदि खोला संचार सहकारी संस्था लिमिटेड वालिङ आर्ट स्याङ्जोद्वारा संचालित यस सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्जका शेयर सदस्य हुनुहुन्छ वालिङ छका खुमकान्त अर्यालज्यू र वालिङ आठका नारायण प्रसाद श्रेष्ठज्यू। उहाँहरू दुवैजनाको आजको दिनमा शुभ जन्मदिन परेको छ। उहाँहरू दुवैजनालाई सम्पूर्ण रेडियो परिवारको तर्फबाट सुस्वास्थ्य दीर्घायुसँगै उत्तरोत्तर गतिको कामना व्यक्त गर्दछौ। उहाँहरू दुवैजनालाई आजको यस विशेष दिनमा जन्मदिनको विशेष शुभकामना।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै शुभकामनाहरू व्यक्त गर्दै

0: सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
1: नेपाल सरकार विज्ञापन हो।
2: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
3: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
3: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने। मोबाइल 98560 51068 र 98637 70771।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्यारे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
6: ए,
7: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
1: नेपाल सरकार विज्ञापन हो।

0: होइन के भयो, किन बन्द भएको हो गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्न त?
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी पन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415502, मोबाइल 98560405502 र 98460501।
3: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेचेँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
5: तपाई तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
10: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
9: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
10: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
10: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
9: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु। गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोकईमा गोल्ड स्टार कंपनी का पार्टी शूज स्कूल तथा ऑफिशियल शूज स्पोर्ट्स शूज लेडीज जेन्ट्स शूज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
11: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोक प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी मोबाइल 9849918921 र 9862439399।
12: हेलो
13: हेलो बहिनी सन्चै छौ?
12: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
13: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
12: अनि हुलाकमा पो जानु?
13: हो नि हुलाकमा जाऊ न।
12: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
13: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
12: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
13: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
12: ए सहरमा मात्र होला नि?
13: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
12: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
14: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
15: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
14: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
15: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
14: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501119 र 9856332246।
16: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने।
17: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
18: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
19: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
20: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिए, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
21: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
22: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
23: छ्या कस्तो सास गनाएको तिम्रो त,
24: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
23: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
24: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
23: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
1: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
3: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029।
4: काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
22: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
25: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
26: नेपाल सरकार विज्ञापन बोर्ड।
22: ओहो रामु दाई कता हिँड्नु भयो?
27: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
22: कुन धान लगाउने विचार गर्नु भयो र?
27: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
22: ल दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
27: यो धान कस्तो छ नि बहिनी?
22: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
27: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
22: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
28: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
29: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।

0: रेडियो आदिखोला 105.4
1: सुनोस न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदिखोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज
1: प्रतिनिधि छनौट को लागि उपस्थित हुने बारे सूचना यस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था को विधान बमोजिम साधारण सभा तथा अधिवेशन में प्रतिनिधिमूलक सहभागिता को लागि प्रत्येक टोल में प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही वैशाख 25 गते शुक्रवार का दिन को ठीक 1 बजे धारा को चौर मंदिर में वालिङ नगरपालिका वडा नंबर 8 का जोन नंबर 1 ठूलो कटौजे जोन नंबर 2 सानो कटौजे जोन नंबर 3 कडेल गांव जोन नंबर 4 बीपी चोक र भीमजारी का संपूर्ण उपभोक्ताहरूलाई अनिवार्य उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौ। अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: हतार हतार में छोरा को बिहे आटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहना को व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजार को बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
2: मोबाइल नम्बर 98061 40870 र 98665 94 497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आउनुहोस् आउनुहोस् आउनुहोस्।
4: वालिङ नगरपालिकाको आयोजना महिला पतञ्जल योग समिति स्याङ्जाको संयोजन तथा पतञ्जल योग समिति स्याङ्जाको सहयोगमा योग ऋषि परम पूज्य स्वामी रामदेवजी महाराज र आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य श्री बालकृष्णजी महाराजको शुभ आशीर्वादले शारीरिक र मानसिक स्वास्थ्यलाई विशेष योगदान पुर्याउँदै सभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने उद्देश्यका साथ स्याङ्जा जिल्ला वालिङ नगरपालिकामा हुन लागेको गण्डकी प्रदेश स्तरीय विशाल निशुल्क योग विज्ञान शिविर तथा 7 दिने आवासीय सह योग शिक्षक प्रशिक्षण तालिममा पतञ्जली योगपीठ हरिद्वारबाट पाल्नुहुने महिला पतञ्जली योग समिति नेपालको केन्द्रीय प्रभारी पूज्य साध्वी देवादितीजीबाट प्रशिक्षण गराइने हुँदा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारण समेत यस प्रशिक्षण कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: योग शिविर हुने मिति यही वैशाख 27 गते देखि ज्येष्ठ 2 गते सम्म।
4: समय बिहान 5 बजेदेखि 7 बजेसम्म निशुल्क योग शिविर,
1: बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
4: स्थान पतञ्जली योगपीठ वालिङ खेल मैदान।
1: अन्य विस्तृत जानकारीको लागि नारायण प्रसाद तिवारी अध्यक्ष पतञ्जली योग समिति जिल्ला स्याङ्जा,
4: कविता भूषाल अध्यक्ष महिला पतञ्जली योग समिति जिल्ला स्याङ्जा।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
6: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
6: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
7: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ बीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
8: नमस्कार स्वयं सेविका दिदी।
9: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
9: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
13: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
12: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर, रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
13: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
12: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856025271।
14: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने?
15: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9856005756 र 9864605756।
16: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
17: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
16: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
17: गोल्ड स्टारको आधिकारिक सोरुम, अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
16: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
17: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
16: मोबाइल 9849718921 र 9842939।

0: घर बनाएर सकिन थालेछ नि माइला बा, अब फलाम र स्टीलको कामहरू बाँकी रहेछन् है।
1: हो नि नानी, आकर्षक डिजाइनका फलाम र स्टीलका काम गर्ने ग्रिलको खोजीमा छु। तिमीले कतै चिनेकी छौ र?
0: हाम्रै वालिङदस भकुण्डे शिव पार्वती मन्दिरको अगाडि छ गरौँ कालिका ग्रिल उद्योग। हो त्यही जानु न, हजुरले खोजे जस्तै आकर्षक फलाम तथा स्टीलका कामहरू हुन्छन्।
1: हजुर, ग्रहकालिका ग्रिल उद्योगमा ट्रस, ग्रिल, सटर, च्यानल गेट, फलाम, स्टील सम्बन्धीका सामग्रीहरू आधुनिक र आकर्षक डिजाइनमा अर्डर अनुसार बनाइन्छ। विगत लामो समयदेखि यहाँहरूको सेवामा रहेको जानकारी गराउँछौ।
0: सम्पर्कका लागि अर्जुन प्रसाद खनाल मोबाइल नम्बर 9856028005।
1: ग्रहकालिका ग्रिल उद्योग वालिङदस भकुण्डे शिव पार्वती मन्दिरको अगाडि।
2: मरेको के हो?
3: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल उठाउ त उठाउ, लगिहालो लगिहालो।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन? यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिल्कोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
8: सम्पर्क मोबाइल 97-484-34-484।
9: चिउरी घरको मौरी घर उद्योग, भिडकोट नगरपालिका 7, सेन्जा।
6: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि, होइन? यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
6: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
6: हाम्रा सेवा तथा सुविधाहरू,
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
6: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
6: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
10: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
6: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
8: सम्पर्क फोन नम्बर 63-641-6024।

0: access to all.
1: Namaste, Dr. Sir.
2: Namaste. Basnus na. Banus ta. Kyo?
1: Hinnus na, Dr. Sir. Mero bachcha rati ramrasang nidauna pani sakdaina. Bela bela ma uthcha, darauchha. Tauko dukhyo bhancha. Ke garne hola?
2: Yahan ubhyaunu ta ekchoti tol heru. अनि खाना कति हो खान्छ नि
1: खाना त खान्छ तर फोन या आइप्याड दिनु पर्छ नत्र खानै मान्दैन
2: हेर्नुस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
1: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
1: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
2: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
6: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
5: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
6: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
5: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
7: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
8: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
7: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
8: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
7: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
8: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
7: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ
8: सुखको गहना दुःखको खजना
7: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल
8: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250

0: बुढी, योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
0: त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदेरा जाने बाटो तर्फ।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सरा, किन बोलाएको मलाई?
6: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कति छैन अलि विश्वासिलो ज्योतिष?
5: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
8: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
8: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
8: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
9: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
10: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
9: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
11: उपलब्ध सेवाहरू
12: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
11: दाँत सफा गर्ने टल्काउने
12: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
11: दाँतको जरासम्म सफा गरी भर्ने
12: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
11: दाँतमा खोल राख्ने
12: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
11: बाङ्गो टिङ्गो दाँत मिलाउने
12: बच्चाहरूको दाँतको विशेष उपचार
11: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
12: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
11: मोबाइल 9846211629 र 9841668251
4: अब सुन्नुहोस् पूरा समाचार
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
4: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
3: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
3: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
4: मद्यपान र धूम्रपान सेवन नगरौं
3: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
13: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
14: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ
3: मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
3: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात

0: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
0: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
1: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
0: मुटुको जाँच ECG सेवा,
1: भाँचिएको हड्डी प्लास्टर सेवा,
0: डिजिटल एक्सरे सेवा,
1: चिरफार गर्ने
0: थाइराइड जाँच,
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
0: सर्वसुलभ फार्मेसी सेवा।
1: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
0: फोन नम्बर 0364-41-087, मोबाइल 98469-71-7140। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 98460-86-00।
3: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: ए दिदी, पक्लुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
6: घर बनाएन त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
5: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
6: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
0: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560-39988 र 98560-55988।

0: study and work in Japan.
1: अब वालिङ जानु पर्दैन. साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबच्छा बजारमै.
0: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्.
0: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबच्छा.
1: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त?
0: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने.
1: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने.
0: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ.
1: हाम्रा विशेषता:
0: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श.
1: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने.
0: जेएलपीटी तथा जेएफटी टेस्ट र इन्टरभ्यू तयारी कक्षा.
1: एसएसडब्ल्यू भिसाका लागि जेएफटी बेसिक A2 लेभलको भाषा अध्ययन गराइने.
0: स्टुडेन्ट भिसाको लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ.
1: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस.
0: थप सुविधा: सरल डकुमेन्टेसन प्रक्रिया.
1: न्यून जीपीए तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको. ठेगाना: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक रामबाच्छा बजार, रामबाच्छा चौकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित.
0: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्.
1: सम्पर्क नम्बर 97612-93037 र 97434-00289.
2: ओहो रामुदाई, कता हिँड्नु भयो?
3: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो. धानको बिउ लिन बजार जान लागेको नि.
2: कुन धान लगाउने विचार गर्नु भयो र?
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि.
2: ल दाई, पनि युएस कम्पनीको युएस 312 संकर धान लगाउने नि.
3: यो धान कस्तो छ नि बहिनी?
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि.
3: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु. अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु.
2: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई.
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो.
5: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान युएस 312 खोजी लगाऊ, उत्पादन बढ्ने छ.
2: ए दाई, पक्नुस् त पक्नुस्. के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको.
2: लौन, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन. खोइ अहिलेसम्म केही भएको छैन.
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ. तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ. विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ.
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ.
6: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि.
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ. यसका धेरै विधिहरू छन्. यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ.
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु.
7: नेपाल सरकार विज्ञापन बोर्ड.
8: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त. यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
9: दिमाग हुनुपर्छ दिमाग. कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ. त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ. मेरो छनौट चाहिँ एङ्ग वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो.
10: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइन का कोट पाइन्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
11: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल शटिङ फिटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा।
10: मोबाइल 9815546496।
12: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
13: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
12: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
13: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
12: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
13: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
12: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौं प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
14: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्र रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
13: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा। फोन 063-440-594।
15: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
16: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
15: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
14: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
17: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
14: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 063-412-133।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
18: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
18: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
18: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
18: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
20: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
21: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्क सेवामा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
20: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
21: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
20: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
21: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
21: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
21: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
21: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
0: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
21: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
21: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
21: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू गत्रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
21: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
21: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनत न, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आधी खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आधी खोला 105.4
3: मय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदीय सुनवाई समितिको कार्यविधि तय, औपचारिक पत्र प्राप्त भएपछि प्रधान न्यायाधीशको सुनवाई प्रक्रिया शुरू हुने। निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी, मूल्य वृद्धिका कारण पूर्वाधार निर्माणको काम प्रभावित भएको व्यवसायीहरूको भनाई। आज पनि वर्षा र बदली, कोशी र मधेशका केही ठाउँमा पानी पर्ने सम्भावना। अमेरिकी र इरानी नौसेना बीचको गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव, विश्व बजारमा तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर पर्ने चिन्ता। र नेपाल एले आज अमेरिकासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। संघीय संसदको सुनवाई समितिले बैठक सञ्चालन सम्बन्धी कार्यविधि तयार गरेको छ। संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नाम सिफारिश गरेसँगै समितिले अब त्यसबारे औपचारिक पत्र प्राप्त भएपछि सुनवाई प्रक्रिया शुरू गर्नेछ। सर्वोच्च अदालतको 33 प्रधान न्यायाधीशमा सिफारिश शर्माको नाम संसदीय सुनवाई समितिमा पठाइनेछ। संवैधानिक परिषदले हिजो सिफारिश गरेका शर्माको नाममा उजुरी माग गर्दै सार्वजनिक सूचना निकाल्ने, उजुरी परे छानबिन गर्ने प्रक्रिया शुरू हुनेछ। सुनवाईका क्रममा सांसदहरूले आफ्ना प्रश्न राख्नेछन् भने शर्माले पनि आफ्नो कार्ययोजना पेश गर्न सक्नुहुनेछ। सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीश नियुक्त गर्नुहुनेछ। फरक मतका बावजूद संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशका रूपमा सिफारिश गरेपछि डाक्टर शर्माले 33 प्रधान न्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नुहुनेछ। विक्रम सम्वत 2027 असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका डाक्टर शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। शर्मा प्रधान न्यायाधीश नियुक्त भए उहाँको कार्यकाल 6 वर्षको हुनेछ। पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा पनि कमी आएको छ। नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको छ। कार्यालयले विगतमा दैनिक औसतमा 5000 किलोलिटर डिजेल र 2000 किलोलिटर पेट्रोल बिक्री गर्ने गर्थ्यो, तर अहिले कार्यालयबाट हुने इन्धनको बिक्रीमा कमी आएको छ। नेपाल आयल निगम मधेश प्रदेश कार्यालयका प्रमुख अशोक शाहले पछिल्लो समय दैनिक पेट्रोल र डिजल बिक्रीमा कमी आएको बताउनुभयो। अहिले डिजल दैनिक औसतमा 3500 किलोलिटर बिक्री हुँदै आएको छ भने पेट्रोल दैनिक 1000 देखि 1500 किलोलिटर औसतमा बिक्री हुँदै आएको उहाँको भनाइ छ। यसैबीच नेपाल निर्माण व्यवसायी महासंघले भने पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धिका कारण पूर्वाधार निर्माण क्षेत्रको काम प्रभावित भएकाले इन्धनको खपतमा कमी आएको दावी गरेको छ। नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष रवि सिंहले इन्धनमा अत्यधिक मूल्य वृद्धिका कारण निर्माण व्यवसायीले अत्यावश्यक अवस्थामा मात्रै इन्धन खर्च गर्ने गरेको बताउनुभयो। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेश प्रदेशका धेरै ठाउँ र तराईका एक दुई ठाउँमा मेघगर्जन र ट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै रातिको समयमा कोशी बागमती गण्डकीका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात तथा मधेशका एक दुई ठाउँमा मेघगर्जन सहित हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै भोलि कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाड़ी हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावनाका साथै हिमपात हुन सक्ने र तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला भने बिहान घाम लागे पनि अहिले बादल देखिएको छ। प्री मनसूनको समयमा जुनसुकै बेला वर्षा चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
0: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपाली सेनाको दुई दिने हाई अल्टिच्यूड सर्च एण्ड रेस्क्यू अभ्यास मुस्ताङमा शुरू भएको छ। घरपोझाङ गाउँपालिका जोमसुमको नेपाली सेनाको इन्द्रबक्सी गणको आयोजनामा हिजोदेखि खोज तथा रेस्क्यू अभ्यास शुरू भएको हो। उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक चिसो र भौगोलिक विकटताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धार कार्यमा सहजता पुर्याउने उद्देश्यले इन्द्रबक्स गणले यस प्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ। अभ्यासका लागि छिमेकी जिल्ला मनाङको भैरवी दल गुल्मबाट 4 टोलीसहित इन्द्रबक्स गण र सैनिक उच्च शिखर शिक्षालय कौसाङबाट गरी झण्डै 55 भन्दा बढ़ीको सहभागिता रहेको इन्द्रबक्स गणले जनाएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाउँदैछ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाउन लागेको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा ललितपुरको खुम्बलटारमा आज विशेष समारोहको आयोजना गरेको नार्कले जनाएको छ। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका, 1276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाएका नार्कको योजना तथा समन्वय निर्देशक डाक्टर भानुभक्त पोखरेलले जानकारी दिनुभयो। नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन अगाडि लगाएर 3 समूहले 3,200 मिटरदेखि 5,500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितका क्यामेरा जडान गरिएका छन्। नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। हिउँ चितुवाको एकिन संख्या पत्ता लगाउन प्राविधिक, शिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन्। आरक्षका रेन्जर सागर सुवेदीका अनुसार 56 क्यामेरा 3 समूहले 6 शिकार ब्लकमा राखेर फर्किएको बताउनुभयो। अब विदेशको खबर। मध्यपूर्वको अत्यन्तै संवेदनशील समुद्री मार्ग हर्मुजमा अमेरिकी र इरानी सैन्य शक्तिबीच तनाव चर्किएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानले अमेरिकी नौसेनाका 3 जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ। इरानले मिसाइल, ड्रोन र साना डुंगाको प्रयोग गर्दै आक्रमण गरेपछि आफ्नो जहाज र सैनिकको सुरक्षाका लागि आत्मरक्षात्मक जवाफी कार्यवाही गरेको अमेरिकी सेनाको भनाई छ। अमेरिकी सेनाले तनाव बढ़ाउन नचाहेको तर आफ्ना सैनिक र सुरक्षाका लागि पूर्ण तयारीमा रहेको समेत जवाफ दिएको बीबीसीले उल्लेख गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरानी जहाजहरूमा ठूलो क्षति पुगेको दावी गर्दै इरानलाई अमेरिकाले प्रस्ताव गरेको शान्ति सम्झौता स्वीकार गर्न आग्रह गर्नुभएको छ। यसले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग क्षेत्रमा बढ़दो तनावका कारण विश्व बजार, तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर थपिने चिन्ता बढ़ेको छ। अब खेल खबर। नेपाल एले आज अमेरिकासँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दैछ। माथिल्लो मुल्पानी क्रिकेट मैदानमा अहिले केही बेरमा खेल शुरू हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले अभ्यास श्रृंखला खेल्दैछ। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्नेछ। हिजो भएको पहिलो खेलमा स्कटल्याण्डलाई नेपाल एले पराजित गरेको थियो। क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको तेस्रो खेलमा नेपालले भोलि फेरि स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल एको चौथो तथा अन्तिम खेल आउँदो सोमबार अमेरिकासँग हुनेछ। आउँदो वैशाख 28 गतेदेखि जेठ 8 गतेसम्म नेपाल, अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता हुँदैछ। यो खेल खेल्ने नेपाल ए टीममा कप्तान अनिल कुमार शाहसहित त्रितराज दास, देव खनाल, ईशान पाण्ड्य, सन्दीप झोरा, सन्तोष यादव, हेमन्त धामी, सरद रसिद खान, त्यसै गरी मयन यादव, नारायण जोशी, आकाश चन्द, दीपक डुमरे, शेर मल्ल, कुशल मल्ल, विपिन खत्री, युवराज खत्री, पवन सराफ र शाहब आलम रहेका छनृ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदीय सुनवाई समितिको कार्यविधि तय, औपचारिक पत्र प्राप्त भएपछि प्रधान न्यायाधीशको सुनवाई प्रक्रिया शुरू हुने। निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी, मूल्य वृद्धिका कारण पूर्वाधार निर्माणको काम प्रभावित भएको व्यवसायीको भनाई। आज पनि वर्षा र बदली, कोशी र मधेशका केही ठाउँमा पानी पर्ने सम्भावना। अमेरिकी र इरानी नौसेना बीचको गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव, विश्व बजारमा तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर पर्ने चिन्ता। र नेपाल यसले आज अमेरिकासँग खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित

0: रेडियो आधी खुला 105.4
1: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना यस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही वैशाख 25 गते शुक्रबारका दिनको ठिक 1 बजे धाराको चौर मन्दिरमा वालिङ नगरपालिका वडा नम्बर 8 का जोन नम्बर 1 ठूलो कटौजे जोन नम्बर 2 कटौजे जोन नम्बर 3 कडेल गाउँ जोन नम्बर 4 बीपी चोक र भीमजारीका सम्पूर्ण उपभोक्ताहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन लखर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
4: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
4: मोबाइल 98469-18921 र 98462-39399।
5: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
6: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
5: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
6: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
5: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
6: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
5: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
6: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी। मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
6: सम्पर्क मोबाइल 98462-98145। हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
7: हजुर, के सेवा गरौँ होला?
6: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
7: हाम्रोमा शुद्ध स्वादिष्ट र ताजा सबै प्रकारका खाजा नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
8: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
9: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
8: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ
9: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 98560 61208।
10: हेलो
11: हजुर। हेलो,
10: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
11: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
12: हजुर,
11: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
12: हेलो, हेलो, भन्नुहोस् त।
10: हेलो हजुर,
12: हजुर,
10: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
12: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
11: ए नानी, के भने रहेछ, के हो, के भयो भन्नु?
12: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
11: ल ल ल, किन दिन्थे?
13: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
14: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
13: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउं।
14: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9141443842।
1: मूल्य होइन, स्वास्थ्य रोजौं।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403031, मोबाइल 9856055331।
1: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: च्याब्बास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: breakfast to all.
1: ओहो रामुदाई कता हिड्नु भयो?
2: कता हिड्नु? धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
1: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
4: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
5: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
5: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
5: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9855-50119 र 9855-33-246।
7: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
8: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
7: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
8: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
7: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
9: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
7: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
9: मोबाइल नम्बर 9855-19076, 9861-71-9076 र 9817-1682-23।
7: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
10: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
7: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि, प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा, डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यसै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरुबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
10: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
7: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411। आला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरुबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको

0: होइन के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415002, मोबाइल 9850405002 र 9860051।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
6: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपोटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
7: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
7: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9560-85-667।
8: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
9: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
9: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
9: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
10: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856303829।
9: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
11: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
12: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
11: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
9: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
11: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
12: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
11: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
9: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
0: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
10: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
10: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
10: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
10: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
10: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
10: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
0: फोन 0363 44 600।
13: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
14: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
13: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
14: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
13: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा
15: आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
16: हाम्रा सेवाहरू
15: दाँत तथा मुखको परीक्षण,
16: दाँतको एक्सरे,
15: दाँत सफा गर्ने,
16: दाँत टल्काउने,
15: मुख गनाउने समस्याको उपचार,
16: दाँत रङको सिमेन्ट भर्ने,
15: दाँतको जरेदेखिको उपचार,
16: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
15: साधारण दाँत निकाल्ने,
16: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
15: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
16: गिजाको शल्यक्रिया,
15: कृत्रिम दाँत राख्ने,
16: दाँत रङको वा मेटलको खुल लगाउने,
15: बच्चाहरूको दाँतको विशेष उपचार
16: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
17: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
15: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
16: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860404822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
3: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9848 32809 र 9856025271।
0: घर बनाएर सकिन थालेछ नि माइलाबा, अब फलाम र स्टिलको कामहरू बाँकी रहेछन् है?
4: हो नि नानी, आकर्षक डिजाइनका फलाम र स्टिलका काम गर्ने ग्रिलको खोजीमा छु। तिमीले कतै चिनेकी छौ र?
0: हाम्रै वालिङ 10 भकुण्डे शिव पार्वती मन्दिरको अगाडि छ गरौँ कालिका ग्रिल उद्योग। हो, त्यही जानु न। हजुरले खोजे जस्तै आकर्षक फलाम तथा स्टिलका कामहरू हुन्छन्।
4: हजुर, गरौकालिका ग्रिल उद्योगमा ट्रस, ग्रिल, सटर, च्यानल गेट, फलाम, स्टिल सम्बन्धीका सामग्रीहरू आधुनिक र आकर्षक डिजाइनमा अर्डर अनुसार बनाइन्छ। विगत लामो समयदेखि यहाँको सेवामा रहेको जानकारी गराउँछौ।
0: सम्पर्कका लागि अर्जुन प्रसाद खनाल, मोबाइल नम्बर 9856028005।
4: गरौकालिका ग्रिल उद्योग, वालिङ 10 भकुण्डे शिव पार्वती मन्दिरको अगाडि।
5: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, त्यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेलो, अर्गानिक फुड ल्यान्ड हो?
10: हो हजुर, के सेवा गरौँ होला?
9: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
10: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
9: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
4: अर्गानिक फूड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्गानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्गानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
9: सम्पर्कको लागि अर्गानिक फूड ल्यान्ड उपकार साकोसको आडेमा बिटी सुक जाने बाटो तर्फ।
4: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 9856061208।
11: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन? यो घर कहाँबाट ल्याउनु भएको?
12: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
11: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
12: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
11: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
13: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
9: सम्पर्क मोबाइल 97484-34484।
14: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 सेन्जा।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरिटो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03-6441-6024। के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
3: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौं। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 98560075656 र 98465705656।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती, प्रलोभन देखाई, प्रेम सम्बन्ध बनाई, पद, प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: त्यो गलीमा बता चलु, बता चलु, बता चलु।
7: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
8: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
7: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
8: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एक रुममा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने बिसारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
7: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आरैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
8: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 98560051068 र 98637071।
7: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो। होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
8: के गर्नु त दाई, यो फोहोरको घरमा के काम, त्यही भएर डहरमा फ्याँकिदिएको नि।
7: घर मात्रै सफा राखेर रा हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
8: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौँ।
7: बाहिर जथाभावी दिसा पिसाब नगरौँ, दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौँ।
8: दिसा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौँ। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौँ।
7: अनुरोधक, डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।

सादर निमन्त्रणा स्वर्गीय टीकाराम पंगेनीको वार्षिकी तथा स्मृतिमा यही वैशाख 26 गते लाखबत्ती दीप प्रज्वलन र एकाहको आयोजना गरिएकाले वहाँको स्वर्गारोहणमा सागरसम्म जानुहुने, घरमा आई समवेदना प्रकट गर्नुहुने, कुटुम्ब चेलीबेटी सम्पूर्णमा प्रसाद ग्रहणका लागि सादर निमन्त्रणा गरिन्छ। मिति यही वैशाख 26 गते, समय बिहान 11 बजेदेखि, स्थान वालिङ 11 ज्वान खोला शिव पार्वती मन्दिर नजिकै। अनुरोध हक छोरा बुहारीहरू दिलीराम सावित्री पंगेनी, देवराज गीता पंगेनी, दयाराम जमुना पंगेनी, रुद्र प्रसाद शारदा पंगेनी, जयराम पंगेनी, छोरी रेणुका गैरे, नाति कमल गैरे एवं समस्त ज्वानखोले पंगेनी परिवार।

0: to all.
1: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
2: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
1: के रे नानी त भर्खर 17 की लागि होइन र
2: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
1: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
2: ए हो र
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
5: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
5: सुखको गहना दुखको खजना
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
5: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250
6: सरा किन बोलाएको मलाई
7: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
6: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु त नि
8: हाम्रा विशेषताहरू
9: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
8: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
9: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
9: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
8: रक्षादि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
9: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्स मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98-466-54-123 र 98-066-61-52
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
11: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415502 मोबाइल 98560405502 र 98460514001
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
3: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
4: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
3: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
4: मुटुको जाँच ईसीजी सेवा
3: भाँचिएको हड्डी प्लास्टर सेवा
4: डिजिटल एक्सरे सेवा
3: चिरफार गर्ने
4: थाइराइड जाँच
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
4: सर्वसुलभ फार्मेसी सेवा
3: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
4: फोन नम्बर 0364-41087 मोबाइल 98469-0 चेक जाँच तथा परामर्श सेवा
3: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
4: मुटुको जाँच ईसीजी सेवा
3: भाँचिएको हड्डी

0: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसे रे।
1: सावधान, तपाईहरु पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
2: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ज।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
10: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
9: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
10: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
11: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा सोरुम, भिरकोट एक बैरधारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
9: मोबाइल 98560 3988 र 98560 55988।

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
1: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बाल रोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
4: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9817969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: ए नानी, त्यो पानी नपिऊ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं।
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं।
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
0: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
8: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
8: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
9: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
10: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
9: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
11: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
10: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
11: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: पूर्णिमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
3: ओहो रामुदाई, कता हिँड्नु भयो?
4: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
3: कुन धान लगाउने विचार गर्नु भयो र?
4: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
3: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
4: यो धान कस्तो छ नि बहिनी?
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
4: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
3: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
5: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
6: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
7: आउनुहोस् आउनुहोस् आउनुहोस्।
1: वालिङ नगरपालिकाको आयोजना महिला पतञ्जल योग समिति स्याङ्जाको संयोजन तथा पतञ्जल योग समिति स्याङ्जाको सहयोगमा योग ऋषि परम पूज्य स्वामी रामदेवजी महाराज र आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य श्री बालकृष्णजी महाराजको शुभ आशीर्वादले शारीरिक र मानसिक स्वास्थ्यलाई विशेष योगदान पुर्याउँदै सभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने उद्देश्यका साथ स्याङ्जा जिल्ला वालिङ नगरपालिकामा हुन लागेको गण्डकी प्रदेश स्तरीय विशाल निशुल्क योग विज्ञान शिविर तथा 7 दिने आवासीय सह योग शिक्षक प्रशिक्षण तालिममा पतञ्जली योगपीठ हरिद्वारबाट पाल्नुहुने महिला पतञ्जली योग समिति नेपालको केन्द्रीय प्रभारी पूज्य साध्वी देवादितीजीबाट प्रशिक्षण गराइने हुँदा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारण समेत यस प्रशिक्षण कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: योग शिविर हुने मिति यही वैशाख 27 गतेदेखि ज्येष्ठ 2 गतेसम्म।
1: समय बिहान 5 बजेदेखि 7 बजेसम्म निशुल्क योग शिविर,
7: बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
1: स्थान पतञ्जली योगपीठ वालिङ खेल मैदान।
7: अन्य विस्तृत जानकारीको लागि नारायण प्रसाद तिवारी अध्यक्ष पतञ्जली योग समिति जिल्ला स्याङ्जा,
1: कविता भूषाल अध्यक्ष महिला पतञ्जली योग समिति जिल्ला स्याङ्जा।
7: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98461224288 र 98436647।
8: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
9: होइन, के भयो र किन अल्लाखोर गरेको हो?
8: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
9: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
9: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
7: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे रारी चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
10: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
8: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
10: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
7: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
10: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
10: मोबाइल 98469 18921 र 98462 39399।
7: सादर निमन्त्रणा। स्वर्गीय टिकाराम पङ्गेनीको वार्षिकी तथा स्मृतिमा यही वैशाख 26 गते लाखबत्ती दीप प्रज्वलन र एकाहको आयोजना गरिएकाले वहाँको स्वर्गारोहणमा सागरसम्म जानुहुने, घरमा आई समवेदना प्रकट गर्नुहुने, कुटुम्ब चेलीबेटी सम्पूर्णमा प्रसाद ग्रहणका लागि सादर निमन्त्रणा गरिन्छ। मिति यही वैशाख 26 गते। समय बिहान 11 बजेदेखि। स्थान वालिङ 11 ज्वान खोला शिव पार्वती मन्दिर नजिकै। अनुरोधक छोरा बुहारीहरू दिलीराम, सावित्री पङ्गेनी, देवराज, गीता पङ्गेनी, दयाराम, जमुना पङ्गेनी, रुद्र प्रसाद, शारदा पङ्गेनी, जयराम पङ्गेनी, छोरी रेणुका गैरे, नाति कमल गैरे एवं समस्त ज्वानखोले पङ्गेनी परिवार।

के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363 440 331, मोबाइल 98565 551 331। साथै यस डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: Tuong.
1: होइना कुन पानी पिउनु भयो हजुरले
2: नानीले भर्खरै कुवाबाट लिएर आएकी थिइन् त्यही पानी पिएको
1: नपिउनुस् त त्यो पानी फोहोर छ यो उमालेको पानी पिउनु
2: असुरक्षित पिउने पानीका कारण धेरै रोगहरू लाग्ने गर्दछ तसर्थ पानी प्रयोग गर्ने भाँडा सफा राखौं पानी उमालेर फिल्टर गरेर क्लोरिन हालेर सोडिस गरेर शुद्धिकरण गरेर मात्रै पिउने गरौं
1: काँचै खानेकुराहरू राम्रोसँग पखालेर मात्र खाने गरौं फोहोर मैलाहरू जताततै नफ्याकौं फोहोर मैलाको उचित व्यवस्थापन गरौं
2: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा
3: हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
4: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
3: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
4: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
3: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
3: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
2: मोबाइल नम्बर 9856019076 9861971076 र 9817682223
5: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
6: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
5: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 0615885595044044
6: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
7: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
8: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
7: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
8: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
7: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 9864 85411

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क: कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861868251।
3: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापे भी क्या हो, गुनगुनाइ रहनु भएको त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क: लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9855586667।
4: ओ एमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ?
5: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ 8 जङ्गल रेस्टुरेन्ट भएकै भवनको पहिलो तल्लामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जङ्गल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9462698145।
6: सुन्नु न,
1: भन त,
6: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि, हजुर पनि जानु न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त, कस्तो राम्रो छ।
1: बाबा फर्निचर, वालिङ 10 भकुण्डे, प्रोप्राइटर ओम शर्मा, मोबाइल 9855631966।
7: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
8: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
7: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
8: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
7: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9855501119 र 9855332246
9: लौहेरा आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
10: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
9: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
10: ए हो र ल ल के छुटे छ टिपेर देऊ त म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु
9: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
10: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
9: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
10: मोबाइल नम्बर 9847 21380

0: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
1: के गर्नु बहिनी,
0: खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेट भित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
1: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
2: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ट्ज।
3: छ्या, कस्तो सास गनाको तिम्रो त।
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
3: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र।
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
3: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
3: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 98465848622 र 98241440029।
6: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
7: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
6: बाबु, बरु कहाँबाट ल्याएस यो जुत्ता?
7: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
6: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
7: पाण्डे सु सेन्टर, वालिङ बजार।
6: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
7: मोबाइल नम्बर 98460-86-005।
8: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
6: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
8: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
6: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 98560-30829।
8: घरी पैसा राख्न
6: सामान त्यही पाइन्छ।
8: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा

0: कसरी व्यवस्थापन गर्नुभएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 043-44-600।
2: सुवर्ण अवसर, सुवर्ण अवसर। एस आरएस कम्प्युटर एकेडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो।
3: यदि तपाईँ एसईईको परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आरएस कम्प्युटर एकाडेमीलाई सम्पर्क गर्नुहोस्।
2: हाम्रा कोर्सहरू
3: 3 महिने बेसिक कम्प्युटर कोर्स,
2: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स,
3: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिंग कोर्स,
2: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स,
3: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिंग कम्प्युटर कोर्स,
2: 12 महिने हार्डवेयर एन्ड नेटवर्किंग कोर्स,
3: एडभान्स एक्सेल,
2: टेली ईआरपी, इमेल, इन्टरनेट, इंग्लिश तथा नेपाली टाइपिङ।
3: नोट, हामी कहाँ गरीब, जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूका लागि निःशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ।
2: प्रुफ राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरी, आरएस कम्प्युटर एकेडेमी, बिर्कोटेक, बैरघारी, समाज भवनको नजिकै।
3: सम्पर्क मोबाइल 98467-93-928, 98461-20828 र 98460-52008।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386।
3: पर्वत जाने गेट, सहारा एग्रोभेट, वालिङ सिटी पोली क्लिनिकमा डाक्टर आउने सूचना।
4: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइरोइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
3: सम्पर्क फोन नम्बर 0364145094, मोबाइल 9850632804, 9842448।
4: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
3: स्टडी एन्ड वर्क इन जापान।
5: अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबाच्छा बजारमै।
6: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
6: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक, रामबाच्छा।
5: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त?
6: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
5: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
6: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
5: हाम्रा विशेषता:
6: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
5: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
6: JLPT, NAT तथा JFT टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
5: SSW भिसाका लागि JFT बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
6: स्टुडेन्ट भिसाको लागि टोकियोका A ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
5: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस।
6: थप सुविधा: सरल डकुमेन्टेसन प्रक्रिया,
5: न्यून GPA तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक, रामबाच्छा बजार, रामबाच्छा चोकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
6: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: सम्पर्क नम्बर 9762193 र 9744300289।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
8: दिमाग हुनु पर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल, कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
8: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
7: मोबाइल 9815564696।
9: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
9: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
9: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
9: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहण प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
10: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
11: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
12: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
11: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
12: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
11: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
12: फोन 063-441-258।
13: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
14: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
13: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
14: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
13: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
14: हाम्रा सेवाहरू:
13: दाँत तथा मुखको परीक्षण,
14: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
14: दाँत टल्काउने,
13: मुख गनाउने समस्याको उपचार,
14: दाँत रङको सिमेन्ट भर्ने,
13: दाँतको जरेदेखिको उपचार,
14: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
13: साधारण दाँत निकाल्ने,
14: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
13: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
14: गिजाको शल्यक्रिया,
13: कृत्रिम दाँत राख्ने,
14: दाँत रङको वा मेटलको खुल लगाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार
14: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
12: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
13: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
14: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: कृष्ण अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे सक्छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4।
3: सबैभन्दा पहिले मुख्य खबर। आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान आजदेखि 10 दिनभित्र दरखास्त पेश गर्न सकिने। नदी तथा खनिजन्य पदार्थको उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन। दोहन नियन्त्रणका लागि सबै मन्त्रालय र पालिकालाई पत्राचार। पर्सीसम्म नै कोशी बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना। अझै दुई हप्ता वर्षा र बदली हुने अनुमान। भारत र भियतनाम बीच सन् 2030 $25 अर्ब व्यापारिक लक्ष्य निर्धारण। दुई देशबीच विभिन्न अन्य महत्वपूर्ण सम्झौतामा पनि हस्ताक्षर। र आईपीएल टोलीलाई हनी ट्र्यापको जोखिमबाट सतर्क रहन बीसीसीआईको आग्रह। नेपाल खबरमा अब पूरा खबर। विभिन्न आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले आठवटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, त्यसै गरी सुदूरपश्चिम विश्वविद्यालय र राजश्री जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको छ। समितिले आजको मितिदेखि 10 दिनभित्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेश गर्न भनेको छ। सरकारले हालै ल्याएको अध्यादेश मार्फत यी विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढ़ाइएको हो। समितिले विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखेको समेत जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खनिजन्य पदार्थ उत्खनन तथा संकलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्यांकन तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहहरूलाई निर्देशन दिएको छ। कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुंगा, गिटी, बालुवा, माटो लगायत नदीजन्य र खनिजन्य पदार्थको उत्खनन, पालिकाबाटै हुँदै आएकामा नदीजन्य र खनिजन्य पदार्थको उत्खनन, संकलन, ओसारपसार तथा बिक्री वितरण लगायत कार्य गैर कानूनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रचलित कानून, मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी नीति बमोजिम विकास निर्माण कार्यमा नदीजन्य तथा खनिजन्य पदार्थको अभाव हुन नदी यस्ता स्रोत साधनको अत्यधिक दोहनलाई निरुत्साहित गरी उत्खनन, संकलन, ओसारपसार र उपयोग कार्यलाई व्यवस्थित, पारदर्शी तथा दिगो बनाउन भनिएको छ। प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी गरीबी निवारण मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सबै मुख्यमन्त्री तथा पालिकाहरूलाई पत्राचार गरी यस्तो आग्रह गरेको छ। जथाभावी उत्खनन, अवैध संकलन तथा अनधिकृत ओसारपसार कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न नियमित गस्ती परिचालन, जोखिम क्षेत्रमा स्थानीयवासी समेतको रोहभरमा अनुगमन तथा अवैध उत्खनन, संकलन तथा ओसारपसार कार्यमा तत्काल प्रहरी प्रशासनबाट नियन्त्रण गर्न निर्देशन दिएको छ। यो सम्बन्धमा भएका प्रगति तथा समस्याका सम्बन्धमा गृह मन्त्रालयले प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्न पनि भनेको छ। पर्सी आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको धेरै ठाउँमा मध्यम वर्षा हुनेछ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँहरूमा पनि मध्यमसम्मको वर्षा हुने महाशाखाको अनुमान छ। साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित वर्षा तथा बाँकी हिमाली भूभागमा एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना छ भने केही ठाउँमा हिमपातको पनि सम्भावना छ। यस्तै भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातका साथै तराई भूभागका एक दुई ठाउँमा पनि मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। पर्सी कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ। मौसमविदले अझै दुई हप्ता वर्षा र बदली हुने अनुमान गरेका छन्। प्री मनसूनमा हावाभरी चट्याङ सहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविदहरूको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन तोलामा 1,100 रूपियाँले बढ़्यो, 11,600 सहकारी दर्ता प्रक्रियामा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
5: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौ।
4: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ।
5: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बालबालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
4: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाउ।
5: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौ।
4: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौ। सेउला, माटो, बालुवा थुपारेर राखौ।
5: आग लागि बारे चासो राखौ, चनाखो बनौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान नदी तथा खनिजजन्य पदार्थ उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा 11,600 सहकारी दर्ताको प्रक्रियामा रहेका छन्। प्राधिकरणले सहकारी क्षेत्रलाई व्यवस्थित पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले देशभर रहेका बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी संस्थालाई दर्ताको प्रक्रियामा ल्याउन लागेको हो। दर्ताका लागि अनलाइन आवेदन दिएका ती सहकारी संस्था मध्ये झण्डै 3,000 सहकारीलाई इजाजत पत्र प्रदान गरेको प्राधिकरणले बाँकी 8,000 को इजाजत भेरिफाई विवरण रुजू गर्ने तथा अबुक भएका कागजात अध्ययन गर्ने काम गरिरहेको छ। सुनको भाव आज 1,100 रूपियाँले बढ़ेको छ। हिजोको तुलनामा सुनको भाव तोलामा 1,100 रूपियाँले बढ़ेर 2,99,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,98,800 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज 120 रूपियाँले बढ़ेर तोलाको 5,275 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव हिजो तोलाको 5,155 रूपियाँ थियो। अब विदेशको खबर। भारत र भियतनामले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने उद्देश्यका साथ सन् 2030सम्ममा 25 अर्ब अमेरिकी डलरको द्विपक्षीय व्यापार पुर्याउने लक्ष्य निर्धारण गरेका छन्। भारतको 3 दिने राजकीय भ्रमणमा रहनुभएका भियतनामी राष्ट्रपति तो लाम र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भएको भेटवार्तापछि ती समझदारीमा साझा हस्ताक्षर भएको हो। दुई देशबीच वित्तीय नवाचार, सीमापार डिजिटल भुक्तानी, सांस्कृतिक सहयोग, दुर्लभ खनिज, समुद्र विज्ञान, औषधि विज्ञान, त्यसै गरी शिक्षा र पर्यटन प्रवर्धन जस्ता महत्वपूर्ण क्षेत्रहरूमा समेत समझदारी भएको छ। अब खेल खबर। भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आईपीएलका टोलीहरूलाई हनी ट्र्याप र सुरक्षा सम्बन्धी जोखिमबाट सावधान रहन निर्देशन दिएको छ। बीसीसीआईका सचिव देवजीत सकियाले टोलीहरूलाई साथ विश्वको निर्देशन पठाउँदै खेलाड़ी र सहयोगी सदस्यहरूको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो। बीसीसीआईले उच्चस्तरीय खेल प्रतियोगितामा हनी ट्र्याप, यौन दुर्व्यवहार सम्बन्धी आरोप र अन्य सुरक्षा जोखिम हुन सक्ने भन्दै सतर्क रहन भनेको छ। निर्देशन अनुसार अब टोली व्यवस्थापनको लिखित अनुमति बिना कुनै पनि बाहिरी व्यक्तिलाई खेलाड़ी वा सहयोगी सदस्यको होटल कोठामा जान दिइने छैन। पाहुनासँग भेटघाट गर्दा होटलको लबी वा सार्वजनिक ठाउँमै गर्नुपर्नेछ। यस्तै खेलाड़ी वा सहयोगी सदस्यले होटल बाहिर जानुअघि सुरक्षा अधिकारीहरूलाई जानकारी दिनुपर्ने भनिएको छ। अनुमति बिना राति वा अन्य समयमा बाहिर निस्कन नपाइने नियम लगाइएको छ। बीसीसीआईले केही टोली सदस्यहरूले परिचय पत्र देखाउन आनाकानी गरेको भन्दै अब मैदान, होटल र अभ्यास स्थलमा परिचय पत्र अनिवार्य रूपमा देखिने गरी लगाउन समेत निर्देशन दिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान, आजदेखि 10 दिनभित्र दरखास्त पेश गर्न सकिने। नदी तथा खनिजजन्य पदार्थको उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन। दोहन नियन्त्रणका लागि सबै मन्त्रालय र पालिकालाई पत्राचार। वर्षेसम्म नै कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना, अझै 2 हप्ता वर्षा र बदली हुने अनुमान। भारत र भियतनाम बीच सन् 2030सम्म 25 अर्ब डलरको व्यापारिक लक्ष्य निर्धारण, दुई देशबीच विभिन्न अन्य महत्वपूर्ण समझदारीमा पनि हस्ताक्षर। र आईपीएल टोलीलाई हनी ट्र्यापको जोखिमबाट सतर्क रहन बीसीसीआईको आग्रह। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: रेडियो आदि खुला 105.4
1: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98461242888 र 98463686647। सादर निमन्त्रणा। स्वर्गीय टीकाराम पंगेनीको वार्षिकी तथा स्मृतिमा यही वैशाख 26 गते लाखबत्ती दीप प्रज्वलन र एकाहको आयोजना गरिएकाले वहाँको स्वर्गारोहणमा सागरसम्म जानुहुने, घरमा आई समवेदना प्रकट गर्नुहुने, कुटुम्ब चेलीबेटी सम्पूर्णमा प्रसाद ग्रहणका लागि सादर निमन्त्रणा गरिन्छ। मिति यही वैशाख 26 गते। समय बिहान 11 बजेदेखि। स्थान वालिङ 11 ज्वान खोला शिव पार्वती मन्दिर नजिकै। अनुरोध हक छोरा बुहारीहरू दिलीराम सावित्री पंगेनी, देवराज गीता पंगेनी, दयाराम जमुना पंगेनी, रुद्र प्रसाद शारदा पंगेनी, जयराम पंगेनी, छोरी रेणुका गैरे, नाति कमल गैरे एवं समस्त ज्वानखोले पंगेनी परिवार। हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 98061448 र 98654497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560954963, 98560554 र 98028477।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443482।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364433031, मोबाइल 9855553031।
1: साथै कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू,
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
4: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वाइन्फकुण्डे।
5: सम्पर्क फोन नम्बर 7364146624।

0: access to all.
1: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
2: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ।
3: कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ।
2: थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारी मुन्द्री हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705756 र 9846705756।
4: लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
4: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
5: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
5: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
5: मोबाइल नम्बर 9847621380।
6: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचानी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश। जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदेरा जाने बाटो तर्फ।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9800617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता। आउनुहोस् आउनुहोस् आउनुहोस्।
0: वालिङ नगरपालिकाको आयोजना महिला पतञ्जली योग समिति स्याङ्जाको संयोजन तथा पतञ्जली योग समिति स्याङ्जाको सहयोगमा योग ऋषि परम पूज्य स्वामी रामदेवजी महाराज र आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य श्री बालकृष्णजी महाराजको शुभ आशीर्वादले शारीरिक र मानसिक स्वास्थ्यलाई विशेष योगदान पुर्याउँदै सभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने उद्देश्यका साथ स्याङ्जा जिल्ला वालिङ नगरपालिकामा हुन लागेको गण्डकी प्रदेश स्तरीय विशाल निशुल्क योग विज्ञान शिविर तथा 7 दिने आवासीय सह योग शिक्षक प्रशिक्षण तालिममा पतञ्जली योगपीठ हरिद्वारबाट पाल्नुहुने महिला पतञ्जली योग समिति नेपालको केन्द्रीय प्रभारी पूज्य साध्वी देवादितीजीबाट प्रशिक्षण गराइने हुँदा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारण समेत यस प्रशिक्षण कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: योग शिविर हुने मिति यही वैशाख 27 गतेदेखि ज्येष्ठ 2 गतेसम्म।
0: समय बिहान 5 बजेदेखि 7 बजेसम्म निशुल्क योग शिविर।
2: बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
0: स्थान पतञ्जली योगपीठ वालिङ खेल मैदान।
2: अन्य विस्तृत जानकारीको लागि नारायण प्रसाद तिवारी अध्यक्ष पतञ्जली योग समिति जिल्ला स्याङ्जा।
0: कविता भूषाल अध्यक्ष महिला पतञ्जली योग समिति जिल्ला स्याङ्जा।
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
4: मुटुको जाँच, ECG सेवा।
0: भाँचिएको हड्डी प्लास्टर सेवा।
4: डिजिटल एक्सरे सेवा।
0: चिरफार गर्ने,
4: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
4: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364-41087, मोबाइल 9849701-7140।
2: चिया कस्तो सास गनाएको तिम्रो त?
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
6: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा
4: सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
7: घर बनाएर सकिन थालेछ नि माइलाबा, अब फलाम र स्टिलको कामहरू बाँकी रहेछन् है।
8: हो नि नानी, आकर्षक डिजाइनका फलाम र स्टिलका काम गर्ने ग्रिलको खोजीमा छु। तिमीले कतै चिनेकी छौ र?
7: हाम्रै वालिङ दस भकुण्डे शिव पार्वती मन्दिरको अगाडि छ गरौँ कालिका ग्रिल उद्योग। हो, त्यही जानु न। हजुरले खोजे जस्तै आकर्षक फलाम तथा स्टिलका कामहरू हुन्छन्।
8: हजुर, गाउँकालिका ग्रिल उद्योगमा ट्रस, ग्रिल, सटर, च्यानल गेट, फलाम, स्टिल सम्बन्धीका सामग्रीहरू आधुनिक र आकर्षक डिजाइनमा अर्डर अनुसार

0: नमस्कार दिदी।
1: नमस्कार, आराम हुनुहुन्छ?
0: आराम छ दिदी, आराम हुनुहुन्छ?
1: हजुर, ठिक ठाक छौ। अनि के गर्दै हुनुहुन्छ यति बेला?
0: म आज पसलतिरै हो दिदी, रेकेसनमै बस्दै।
1: हजुर, धेरै पछाडि हामी तपाईँसँग भेट भयौँ है।
0: हजुर दिदी, कता कता बिजी भए त्यही भएर हो।
1: साह्रै बिजी हुनुभयो, म त बिर्सिनु भएछ कि भनेर सोचेको थिएँ।
0: हजुर,
1: बिर्सिनु भएछ, माया मार्नु भएछ भन्ने सोचिरहेको थिएँ मैले चाहिँ।
0: त्यस्तो कहिल्यै गर्दैन नि दिदी, ढिलो चाँडो हुने कुरो छुट्टै कुरा हो, त्यस्तो कहिल्यै हुँदैन दिदी, ढुक्क हुनुहोस्।
1: पक्कै माया मार्नु न त?
0: हाम्रो आधी खोला एफएम रेडियो र हजुरहरू आधी खोला एफएममा भएका सम्पूर्ण स्टाफहरूलाई म धेरै धेरै माया गर्छु, लगायत जति पनि रेडियो सुनेर बस्नु भएको छ, स्वदेश विदेशका कुना कुनामा फेसबुकबाट अनलाइनबाट हेरिराख्नु भएको छ, सबैलाई म माया गरिराख्छु दिदी। म कहिल्यै भुल्दिनँ, ढिलो हुने कुरो छुट्टै छ, कहिले चाँडो हुन्छ कहिले ढिलो हुन्छ, यस्तै हो दिदी जिन्दगीको चक्र भनेको। त्यो भएर माया गरिरहन्छु, जहाँ भए पनि जे गरे पनि पल पलमा सोचिरहेको हुन्छु, माया गरिरहेको हुन्छु। ढुक्क हुनुहोस्, टेन्सन नगर्नुहोस्।
1: हुन्छ हुन्छ, हामी पनि सम्झिराखेका थियौँ कता जानुभएछ भनेर, हामीले पनि बिर्सेका छैनौँ। तपाईँले जति माया भन्नुहुन्छ हामीले पनि त्यति नै माया मानिरहेका छौँ, र खुसी लाग्यो माया मार्दिन भन्नुभएको छ, हामी यो विश्वास गरौँ है त। त्यसो भए अनि अरू के छ त्यतातिर खबर? ठिकै छ, यता पनि घरि घाम लागेको छ, घरि बादल लागेको छ, पानी पर्छ कि जस्तो छ, तर वैशाखमा पनि चिसो चिसो छ, यो विडम्बना अचम्म भइरहेछ अहिले।
0: अहिलेको मौसम अचम्म छ दिदी, गर्मी पनि बढेको छैन, जाडो छ, वैशाख मास गर्मी हुने बेलामा यो नौलो सिस्टम छ दिदी।
1: पक्कै पनि म दङ्ग परिरहेछु, अब दिउँसो गर्मी हुन्छ, बिहान बेलुको चिसो हुन्छ है, गाह्रो छ। हुन्छ, ख्याल गर्नु होला, अनि तपाईँको स्वास्थ्यमा चाहिँ अलिकति सुधार भयो होला है, बिरामी छु भन्नुभएको थियो, त्यसपछि हराउनु भयो, कुराकानी भएन हाम्रो। हुन्छ, खुसी लाग्यो, तपाईँ एकदमै फाइन हुनुहुँदैछ। र आज भाका पनि सुन्यौं, भाका कुन रोज्नुहुन्छ यहाँले? मौरी फुलमाथि है?
0: हजुर।
1: हुन्छ, साथीहरूलाई सम्झनुहोस् त।
0: हजुरको लागि प्राविधिकमा हुनुभएको हजुरै भनेपछि दुईटै सम्झना हजुरको लागि, त्यसपछि अरू सम्पूर्ण स्टाफहरूको लागि, र आधी खोला एफएम सुनेर बस्नुभएको, अहिले जतिले पनि रेडियो खोलेर बस्नुभएको छ, प्रत्यक्ष रूपमा सुन्नु भएको छ उहाँहरूको लागि, र अप्रत्यक्ष रूपमा पनि सुन्नुहुनेछ उहाँहरूको लागि, चिन्ने नचिन्ने सम्पूर्णको लागि, त्यस्तै गरी हाम्रो मित्र केसीजी, प्यारो हाम्रो मित्र केसीजी, त्यस्तै गरेर अनि फेरि
1: धेरै धन्यवाद कार्यक्रममा सहभागिता चरणमा, अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ। आज भने छुट्टिन्छौ है त, नमस्ते।
0: नमस्ते दिदी।
1: नपुरसाथ ढकालजी हुनुहुन्थ्यो, आधी खोला गाउँपालिका पञ्चमूलदेखि हामी उहाँसँग कुराकानी गर्यौं, र उहाँले सुमधुर खालको भाका मौरी फूलमाथि भने भाका रचेर विदाय भइसक्नु भएको छ। यति बेला फेरि टेलिफोनको घण्टी बजिसकेको छ, अर्को साथीको आगमन भइसकेको छ कार्यक्रममा, उहाँलाई पनि स्वागत गर्छौ। हेलो हजुर, नमस्कार। नमस्कार हजुर, आराम हुनुहुन्छ?

0: हजुर, हामीलाई पनि ठिक ठाकै छ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ यति बेला? रेडियो सुन्दै हुनुहुन्छ कि?
1: हजुर सुन्दैछु, बाख्रा हेर्दै। हजुरहरूलाई सुन्दै भन्नुभएको छ है?
0: अहा, बाख्रा हेर्दै हुनुहुन्छ, हामीलाई सुन्दै हुनुहुन्छ, सँगै फोन पनि गर्नुभयो है?
1: हजुर एकदमै।
0: अहा, कता हुनुहुन्छ? घर वरिपरि कता हुनुहुन्छ?
1: यता डाँडातिर छु, यता चाउसुम भन्ने एउटा डाँडो छ, त्यहाँभन्दा मुनि छु भन्छु।
0: भनेपछि रेडियो राम्रै टिपिरहेको छ?
1: होइन, त्यति राम्रो टिपो छैन, घरिघरि चुवासँग गर्छ, त्यति राम्रो क्लियर टिपो छैन, घरमा हुँदा जस्तो अन्ता हुँदा जस्तो क्लियर टिपेको छैन, तर बुझ्दैछ।
0: बुझ्न चाहिँ बुझ्नु भएको छ, तर घरिघरि सुहासै गरिरहेको छ है?
1: हजुर एकदमै।
0: खाल्टोमा भएर होला अलिकति, टावरले चाहिँ टिप्न
1: नसक्दा
0: हजुर पक्कै पनि हुन्छ। खुसी लाग्यो सम्झिनु भयो। अनि के छ वालिङ चौधरीतिरको खबर आजको?
1: आजको अहिले चाहिँ घाम लागिरहेछ, अघि 11-12 बजीसम्म पानी पर्ला जस्तो गरिरहेको थियो, मजाले घाम लागिरहेछ।
0: अहिले त यता पनि घाम लागिरहेको छ, अलिकति घाम ताप्दाखेरि गर्मी हुन्छ, घाम जाने बित्तिकै जाडो हुन्छ, अचम्म भइरहेछ।
1: हजुर, घाममा बस्यो घाम हुने, जाडोमा बस्यो जाडो हुने भइरहेछ।
0: अनि खाना खानुभयो?
1: हजुर खाना खाएर आएको। अनि हजुरको भयो?
0: हजुर, हामी पनि ढिला ढिलै खायौँ आज खाना, नास्ता अलिकति पछि हुन्छ होला, भनेपछि तपाईँ घर गएर खानुहुन्छ होला होइन?
1: हजुर
0: हुन्छ। आज भाका कुन रोज्नुहुन्छ यहाँले?
1: हजुर के रोज्छ भने पुष्कल शर्माको बजाउनु।
0: हुन्छ, पुष्कल शर्माको कुनै भाका भयो भन्नुहोस् न, भाइ हामीले चाहिँ बजाइदिन्छौँ। हुन्छ, साथीहरूलाई सम्झनुहोस्।
1: फर्स्ट अफ अल त हजुरको लागि
0: धन्यवाद।
1: अनि म भन्दा अघि आउने लोकप्रसाद ढकालको लागि, म भन्दा पछि आउने साथीहरूको लागि, जति पनि साथीहरूले कार्यक्रम गाउँबेसीको भाषा सुन्नु भएको छ सम्पूर्णको लागि, मलाई स्वागत कुमार भने चिन्नुहुन्छ सम्पूर्णको लागि, स्पेसल मेरो बुढीको लागि है।
0: हुन्छ, धेरै धन्यवाद कार्यक्रममा सहभागिता जनाउनु भयो, अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ। आज भने छुट्टिन्छ है त, नमस्ते।
1: नमस्ते।
0: सौगात कुमारजी हुनुहुन्थ्यो वालिङ चौध हुबीदेखि, वहाँ आफ्नो काम पनि गर्नुभएको छ, साथमा हामीलाई सुन्नुभएको छ, सँगै सहभागिता पनि जनाउने गर्नुहुन्छ। धेरै धन्यवादको शब्द व्यक्त गर्दछौ वहाँलाई पनि। यहाँहरू पनि हामीलाई 0340-4280 फोन सम्पर्क गर्न सक्नुहुनेछ। फेरि कोही साथीको आगमन भइसकेको छ, वहाँलाई पनि कार्यक्रममा लिन्छौ। हेलो हजुर, नमस्कार।
2: नमस्ते आरा दिदी।
0: हजुर नमस्कार। नमस्कार, आराम हुनुहुन्छ? हजुर, हामी पनि ठिक ठाक छौ तपाईँहरूको माया अनि आशीर्वादले। के गर्दै हुनुहुन्छ त्यति बेला?
2: यति बेला खासै कार्यक्रम सुन्दै पुसमा नै जाडो पला छ, बैशाख मास अनि म त घाम तापेर बसेको छु।
0: आहा, पक्कै पनि यहाँ हामी पनि घाम तापिरहेको थियौँ, अब 1 बजे पछाडि भित्र आउनु पर्यो है, जाडो भइरहेछ, के गर्ने। भनेपछि घाम ताप्नै, फेरि घाम धेरै बेर ताप्न सकिँदैन यति बेलाको घाम, फेरि है
2: त्यति खुलेर होइन के अरे घाम घरि बादल नि घरि अनि हजुर झुरुङ झुरुङ जाडो भइरहने।
0: अहिले पनि त्यस्तो राम्रो लागेको छैन घाम?
2: अहिले त लागै छैन यतातिर।
0: यतातिर त कति चर्को घाम लागेको छ अहिले चाहिँ,
2: घरि रोक्ने घरि देखिने आर्नु भएको छ भगवान्।
0: त्यो त यता पनि त्यस्तै छ, तर यति बेला घाम चाहिँ एकदमै चर्को लागेको छ, घाममा धेरै बेर चाहिँ बस्न सकिँदैन
2: होला। यता त म त घाममै बसिहाल्छु, तातो भएको
0: छ, अझै गुन्द्री दुछ्याएर आनन्द पल्टिएर पनि हो कि?
2: पल्टिएर त होइन, पल्टेपछि त घ्याउ लाउँमा पल्टिने होइन त।
0: निद्रा पनि लाग्छ काममा है?
2: हजुर हजुर।
0: अनि अरू सब ठिक छ भनेपछि?
2: एकदम ठिक भनौँ।
0: हुन्छ त, तपाईँको आवाज सुनिहालौ।
2: हजुर,
0: सुरु गर्नुहोस्।

0: せら四十五だらら。あじゅあじゅ。
1: आहा, राम्री सबिकलु को छेउमा बसेर रुन्छु धारा राई
0: हजुर
1: आहा अलिकति रुनु पनि पर्छ आँखा पनि सफा हुन्छ मन पनि हल्का हुन्छ हैन त
0: मन पनि हल्का हुन्छ त पीर बाजाको पोखेपछि अलि हल्का हुन्छ
1: पक्कै पनि हुन्छ बाका कुन रुच्नुहुन्छ
0: यही नै बजाइदिनु
1: आहा के भन्नुभयो सुरुमा चाहिँ
0: दिवस दिवस गौतमको हो
1: हजुर
0: पिपालुको पातै परा पिपालुको छेउमा बसेर रुन्छु धारा
1: हुन्छ साथीहरूलाई सम्झनुहोस्
0: तर बस्छ नि स्पेसल त हजुरलाई
1: धन्यवाद
0: र आन्धीकला एफएमको परिवारमा सम्पूर्णलाई र आज धेरैमा आउनुभयो र प्रसाद ढकालजीलाई मेरो मन खुसी भयो सबै कहिले रमझम हुने कहिले हराउने अब हराउँदै गएको सकै हानेर निराशे म आज त दुईजना साथीको उपाय खुसी छु र बाह्र पाल्ने
1: रुखमाको ढकाल
0: ए कति नआएको के सुबर्ण ढकालजीलाई
1: हजुर
0: र हुँदी घाटको गौतम गौतम होइन
1: हुँदी घाटको
0: दोस्रोमा आउनुभएको थियो नि
1: ए हुँदीदेखि सौगात कुमारजी
0: ए सौगात कुमार
1: हजुर
0: सौगात कुमारजीलाई र जति पनि हामीकोलाई रेडियो ट्युनमा गरेर सुन्नु भएको छ सम्पूर्णलाई भन्दै मेरो आफ्ना आफन्तलाई भन्दै म लगायत सम्पूर्णलाई भन्दै दिँदा हुन्छ है तारा दिदी
1: हस् हुन्छ धेरै धन्यवाद छ कार्यक्रममा सहभागिता जनाउनु भयो अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ आज भने छुट्टिन्छौँ है त नमस्ते
0: नमस्ते
1: अहा मित्र केसीजी हुनुहुन्थ्यो वालिङ दुई दो खोलादेखि वहाँसँग पनि हामी कुराकानी गर्यौं र वहाँले सुमधुर खालको भाका पनि गाउनुभयो र भाका पनि रोज्नु भएको छ हामी सोही भाकाहरूलाई चाहिँ क्रमबद्ध रूपमा स्थान दिँदै अगाडि बढ्नेछौ यति बेला हामी लोकप्रसाद ढकालजीको रुचाइमा रहेको भाकालाई चाहिँ कार्यक्रममा जोड्छौं सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं यहाँहरू पनि हामीसँगै रहनुहोला

0: आहा मौरी फूलमाथी मायाको पीड़ाले पुल्छ यो छाती यो सुमधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बिसिका भाकामा। आज हामी कार्यक्रम गाम्बिसिका भाकाको सन्दर्भ साईमा रहेर सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौं। विशेष गरी हामी तपाईँहरूसँग कुराकानी गरेका छौं, तपाईँहरूको आवाज सँगै तपाईँहरूको रुचाइमा रहेका भाकाहरूलाई पनि कार्यक्रममा स्थान दिने जमर्कोमा जुटिरहेका छौं। यति बेला फेरि हाम्रो टेलिफोनको घन्टी चाहिँ बजेको छ, कोही साथीको आगमन भइसकेको छ, उहाँलाई हामी कार्यक्रममा स्वागत गर्छौं। कुन ठाउँबाट बोल्दै हुनुहुन्छ त? हेलो हजुर, नमस्कार। हेलो हेलो हेलो
1: हजुर, नमस्ते।
0: नमस्कार हजुर, आराम हुनुहुन्छ?
1: हजुर आरामै, हाजिरी लगाएँ मैले पनि भन्नको लागि।
0: आहा पक्कै पनि, कता आउनुहुन्न कि भन्ने चिन्ता फेरि हामीलाई।
1: सुरुदेखि सुनिरहेको थिएँ लोकप्रसादजी आउनुभयो सौगात, अनि मित्र केसी, अनि मैले पनि हाजिरी लगाउनु पर्यो भनेर।
0: पक्कै पनि हाजिरी लगाउनै परिहाल्यो नि, तर बिर्सिनुहुन्छ कि भन्ने चिन्ता चाहिँ लागिरहेको थियो हामीलाई। धन्न धन्न धन्न प्रदान चाहिँ जुगिएको छ है। अनि के सारामै हुनुहुन्छ के रे?
1: एकदम ठिक हजुर, ठिक छ।
0: अनि ड्युटीमै हुनुहुन्छ
1: हजुर दुईजना?
0: पक्कै पनि हुन्छ, राम्रोसँग ड्युटी गर्नु होला अनि फर्किनु होला, पानी पनि पर्ने सम्भावना हुन्छ क्या र है?
1: होइन, आज आज गुगलमा चाहिँ कति हाम्रो यो एरियाको 20% पानी देखाएको छ। एक पक्कै पनि आउँछ, मौसम चाहिँ दुई हप्तासम्म पुरा सफा नहुने भन्ने न्युजहरू सुनेको छु मैले। त्यसो हुँदाखेरि सावधानी, 3-4 बजेपछि त पानीको सम्भावना, सबै गर्नुपर्ने कामहरू चाहिँ 4 बजेभित्रमा सक्नुपर्छ।
0: त्यही भएर अलिकति छिटो छिटो गरेर फर्किनु होला है त।
1: हजुर हजुर
0: हुन्छ, आवाज सुन्दैनौ क्या र है?
1: हजुर
0: हुन्छ, भाका रोज्नुहोस् त।
1: भाका चाहिँ यो सधैँभरि यो गोविन्द पङ्गेनी र कमल खनालको एड हुन्छ त्यो कार्यक्रम सुरु हुनुभन्दा पहिल्यै, गीत चाहिँ भेटेको छैन गोविन्द पङ्गेनीको, यो बजाइदिनु त कुनै पनि गीत।
0: कुन बजाइदिउँ? रुन्छु जहिले पनि भन्ने भाका बजाइदिउँ त,
1: अलिक सेन्टिमेन्टल खालको बजाइदिनु हजुर। त्यस्तरी
0: त्यस्तै खाले त्यही चाहिँ त्यस्तै छ। हुन्छ त्यही भाका चाहिँ बजाउँछु, नभए फेरि अर्को दिन पनि बजाउँला। हुन्छ हुन्छ, साथीहरूलाई सम्झनुहोस्।
1: आज सम्पूर्ण उपस्थित हुनुभएको जति भन्नुभयो लोकप्रसाद, सौगात, मित्र केसी, अनि तपाईँहरूको पुरा युनिट। मित्र केसी चाहिँ आउनु भएन भने अलि कार्यक्रम खल्लो हुन्छ। लोकप्रसादजी पनि अब उपस्थित हुनुभयो, मित्र केसीलाई चाहिँ सधैँभरि उपस्थितिको लागि भन्दैछु। अनि यति भन्दै
0: अरू
1: जो जतिले पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा रेडियो सुन्नु भएको छ उहाँहरू सबैको लागि
0: हस् हुन्छ, धेरै धन्यवाद कार्यक्रममा सहभागिता जनाउनु भयो, अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ। आज भने छुट्टिन्छौ है त, नमस्ते। रुकमाको ढकालजी हुनुहुन्थ्यो, वालिङ दसको मान्छे, हामीलाई अत्यन्तै माया गर्ने मान्छे हुनुहुन्छ उहाँ पनि, उहाँको सहभागिता पनि रहेको छ कार्यक्रममा। धेरै धन्यवादको शब्द व्यक्त गर्दछौ। आज सबै साथीहरूले सम्झनु भएको छ, खुसी लाग्यो। र यसै क्रममा हामी सौगात कुँवरजीले हजुरहरूको रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिनुहोस् भनेर भन्नुभएको थियो। यति बेला हामी हाम्रो रोजाइमा रहेको भाका जोड्छौ, पुष्कल शर्माको आवाजमा सजिएको भाका। सही भाकासँगै हामी पनि उपस्थित हुने नै छौ, यहाँहरू भने हामीसँगै रहनुहोला।

पुस्तकालयमा हिस्स मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बसीका भाकमा हाम्रो रिजाइमा रहेको भाका यहाँहरू समक्ष जोड्यौं र विशेष गरी सौगात कुमारजीले पुष्कर शर्माको आवाजमा सजिएको तपाईँहरूको रुचाइमा रहेको भाकालाई चाहिँ कार्यक्रममा स्थान दिनुहोस् भनेर भन्नुभएको थियो। सोही भाका चाहिँ हामी तपाईँहरू समक्ष जोड्यौं र यसै क्रममा हामी अर्को भाका जोड्छौ मित्र केसीजीको रुचाइमा रहेको भाका। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं, यहाँहरू भने हामीसँगै रहनुहोला।

0: ओइ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा इपिएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647 सादर निमन्त्रणा स्वर्गीय टीकाराम पङ्गेनीको वार्षिकी तथा स्मृतिमा यही वैशाख 26 गते लाखबत्ती दीप प्रज्वलन र एकाहको आयोजना गरिएकाले वहाँको स्वर्गारोहणमा सागरसम्म जानुहुने घरमा आई समवेदना प्रकट गर्नुहुने कुटुम्ब चेलीबेटी सम्पूर्णमा प्रसाद ग्रहणका लागि सादर निमन्त्रणा गरिन्छ मिति यही वैशाख 26 गते समय बिहान 11 बजेदेखि स्थान वालिङ 11 ज्वान खोला शिव पार्वती मन्दिर नजिकै अनुरोध हक छोरा बुहारीहरू दिलीराम सावित्री पङ्गेनी देवराज गीता पङ्गेनी दयाराम जमुना पङ्गेनी रुद्र प्रसाद शारदा पङ्गेनी जयराम पङ्गेनी छोरी रेणुका गैरे नाति कमल गैरे एवं समस्त ज्वानखोले पङ्गेनी परिवार
4: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
5: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705556 र 9846605556
6: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
7: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
6: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियाल द्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
7: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
6: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 9846585411।
8: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
9: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
8: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
10: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
9: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
10: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856333246।
11: रेडियो आदिखोला 105.4।
12: हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विशेष भागमा। आज हामी कार्यक्रमका विशेष भागका कृष्णदर बसाई शुक्रबार व्यवसायमा रहेर तपाईँहरू समक्ष सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका थियौं। विशेष गरी यहाँहरूको व्यवसायमा रहेका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका थियौं र अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा पनि आइपुगेका छौं। तपाईँहरूमा रहेर यिनी अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदाहुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समयावधिभर सुनेर साथ दिनुहुने सम्पूर्ण लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूप्रति पनि विशेष आभारको शब्द व्यक्त गर्दै विशेष गरी कार्यक्रममा सहभागिता जनाउनुहुने सम्पूर्ण साथीहरूमा पनि एकमुष्टमा आभारका शब्द व्यक्त गर्दछौं। जाँदा जाँदै रूपमाग ढकालजीको रुचाइमा रहेको भाका यहाँहरू समक्ष छोड्दै आजकै सुन्दर शुक्रबार व्यवसायबाट म कार्यक्रम संचालिका आरती कुमार पनि ओझेल पर्ने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदिकला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक,
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9862439399।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9808447723।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
0: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
0: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 वटै जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
6: छिटो भनेको ओल्ड लिङ्क।
0: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
7: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
8: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
9: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
8: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
9: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
8: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
10: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 63-691-0004।
1: सम्पर्क मोबाइल 97484-34484।
11: चिउरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।

0: आउनुहोस् आउनुहोस् आउनुहोस्।
1: ह्वालिङ नगरपालिकाको आयोजना महिला पतञ्जली योग समिति स्याङ्जाको संयोजन तथा पतञ्जली योग समिति स्याङ्जाको सहयोगमा योग ऋषि परम पूज्य स्वामी रामदेवजी महाराज र आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य श्री बालकृष्णजी महाराजको शुभ आशीर्वादले शारीरिक र मानसिक स्वास्थ्यलाई विशेष योगदान पुर्याउँदै सभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने उद्देश्यका साथ स्याङ्जा जिल्ला ह्वालिङ नगरपालिकामा हुन लागेको गण्डकी प्रदेश स्तरीय विशाल निशुल्क योग विज्ञान शिविर तथा सात दिने आवासीय सह योग शिक्षक प्रशिक्षण तालिममा पतञ्जली योगपीठ हरिद्वारबाट पाल्नुहुने महिला पतञ्जली योग समिति नेपालको केन्द्रीय प्रभारी पूज्य साध्वी देवादितीजीबाट प्रशिक्षण गराइने हुँदा सम्पूर्ण जनप्रतिनिधि कर्मचारी शिक्षक अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारण समेत यस प्रशिक्षण कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: योग शिविर हुने मिति यही वैशाख 27 गतेदेखि ज्येष्ठ 2 गतेसम्म।
1: समय बिहान 5 बजेदेखि 7 बजेसम्म निशुल्क योग शिविर।
0: बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
1: स्थान पतञ्जली योगपीठ ह्वालिङ खेल मैदान।
0: अन्य विस्तृत जानकारीको लागि नारायण प्रसाद तिवारी अध्यक्ष पतञ्जली योग समिति जिल्ला स्याङ्जा।
1: कविता भूषाल अध्यक्ष महिला पतञ्जली योग समिति जिल्ला स्याङ्जा।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने ह्वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट ह्वालिङ मोड। फोन नम्बर 7364433031। मोबाइल 9856553031।
3: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: उमेरले नेटो काट्न थालिसके, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
5: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
4: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
5: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
4: हाम्रा सेवा तथा सुविधाहरू
5: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
4: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
5: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
4: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
5: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
4: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ह्वालिङ फकुन्डे।
3: सम्पर्क फोन नम्बर 7364146624।

0: access to all.
1: सादर निमन्त्रणा स्वर्गीय टीकाराम पंगेनीको वार्षिकी तथा स्मृतिमा यही वैशाख 26 गते लाखबत्ती दीप प्रज्वलन र एकाहको आयोजना गरिएकाले वहाँको स्वर्गारोहणमा सागरसम्म जानुहुने, घरमा आई समवेदना प्रकट गर्नुहुने, कुटुम्ब चेलीबेटी सम्पूर्णमा प्रसाद ग्रहणका लागि सादर निमन्त्रणा गरिन्छ। मिति यही वैशाख 26 गते, समय बिहान 11 बजेदेखि, स्थान वालिङ 11 ज्वान खोला शिव पार्वती मन्दिर नजिकै। अनुरोध हक छोरा बुहारीहरू दिलीराम सावित्री पंगेनी, देवराज गीता पंगेनी, दयाराम जमुना पंगेनी, रुद्र प्रसाद शारदा पंगेनी, जयराम पंगेनी, छोरी रेणुका गैरे, नाति कमल गैरे एवं समस्त ज्वान खोले पंगेनी परिवार।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861179076 र 9817162223।
3: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने?
0: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9856705656 र 9846605656।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलबा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
7: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
7: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना, दुखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856555250।
8: ए असरा, किन बोलाएको मलाई?
9: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
8: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
10: हाम्रा विशेषताहरू:
11: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
10: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
11: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
10: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
10: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
11: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806611052।
12: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
13: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
12: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
14: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
12: दाँत सफा गरी टल्काउने,
14: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
12: दाँतको जरासम्म सफा गरी भर्ने,
14: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
12: दाँतमा खोल राख्ने,
14: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
12: बाङ्गो टिङ्गो दाँत मिलाउने,
14: बच्चाहरूको दाँतको विशेष उपचार,
12: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
14: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
12: मोबाइल 9864221629 र 9861868251।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले नि कहिले नछोड्ने भयो।
1: हैन ए दाई, बीमारले फेरि च्यापेको क्या हो, गुनगुनाई रहनु भएको त।
0: बीमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी।
1: नातिनुस् न दाई, वालिङ आठ मिर्दी खरिबुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संघालेका विशेषज्ञहरू पनि आउँछन्।
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
0: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565-86667।
2: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
3: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
3: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
3: मुटुको जाँच, ईसीजी सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
3: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने,
3: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
3: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
3: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-7140।
1: च्या कस्तो सास गनाएको तिम्रो त,
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
1: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049।
6: घर बनाएर सकिन थालेछ नि माइलाबा, अब फलाम र स्टिलको कामहरू बाँकी रहेछन् है।
7: हो नि नानी, आकर्षक डिजाइनका फलाम र स्टिलका काम गर्ने ग्रिलको खोजीमा छु, तिमीले कतै चिनेकी छौ र?
6: हाम्रै वालिङ 10 भकुण्डे शिव पार्वती मन्दिरको अगाडि छ गरुड कालिका ग्रिल उद्योग, हो त्यही जानु न, हजुरले खोजे जस्तै आकर्षक फलाम तथा स्टिलका कामहरू हुन्छन्।
7: हजुर, ग्रहकालिका ग्रिल उद्योगमा ट्रस, ग्रिल, सटर, च्यानल गेट, फलाम, स्टील सम्बन्धीका सामग्रीहरू आधुनिक र आकर्षक डिजाइनमा अर्डर अनुसार बनाइन्छ। विगत लामो समयदेखि यहाँको सेवामा रहेको जानकारी गराउँछौ।
6: सम्पर्कका लागि अर्जुन प्रसाद खनाल, मोबाइल नम्बर 98560-28005।
7: ग्रहकालिका ग्रिल उद्योग, वालिङ 10 भकुण्डे शिव पार्वती मन्दिरको अगाडि।
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
8: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
3: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
8: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
3: ल ठिक गरिस्, विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
8: पाण्डे सु सेन्टर वालिङ बजार
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
8: मोबाइल नम्बर 98460-86005
9: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
10: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
9: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
10: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
9: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
10: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
9: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
10: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
9: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
10: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
9: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
10: त्यस्तै IMF प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
9: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
10: फोन 0360 440-600

0: दिदी पक्लिस्टा पक्लिस्टा पक्लिस्टा भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
3: होइन बहिनी आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो
0: के गर्नु त दाई यो फोहोरको घरमा के काम त्यही भएर डहरमा फ्याँकिदिएको नि
3: घरमा

0: सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
1: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौ।
0: बाहिर जथाभावी दिशा पिसाब नगरौ, दिशा पिसाब चर्पीमा नै गर्ने बानी बसालौ।
1: दिशा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौ। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौं।
0: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
2: ओहो रामुदाई, कता हिँड्नु भयो?
3: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
2: कुन धान लगाउने विचार गर्नु भयो र?
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
2: ल दाई, पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
3: यो धान कस्तो छ नि बहिनी?
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
3: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
2: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
5: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान युएस 312 खोजी लगाऊ, उत्पादन बढ्ने छ।
6: स्टडी एन्ड वर्किङ इन जापान।
0: अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबाच्छा बजारमै।
6: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
6: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबाच्छा।
0: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त?
6: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
0: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
6: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
0: हाम्रा विशेषता:
6: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
0: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
6: JLPT तथा JFT टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
0: SSW भिसाका लागि JFT बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
6: स्टुडेन्ट भिसाको लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
0: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस,
6: थप सुविधा, सरल डकुमेन्टेसन प्रक्रिया,
0: न्यून GPA तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक रामबाच्छा बजार रामबाच्छा चौकदेखि पोखरा फाइनेन्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
6: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सम्पर्क नम्बर 97612-93037 र 97434-00289।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
8: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
8: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
7: मोबाइल 98135-56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लाग्यो हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्दमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहण प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
2: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौ,
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौ,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
9: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
10: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
9: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
10: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
9: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
10: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
9: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
10: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
11: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
9: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
11: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
12: रेडियो आदि खोला 105.4।
13: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 निर्णय, विभिन्न देशमा रहेका 15 अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिश, कार्यक्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राय असन्तुष्ट। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 ज्यान गयो, 20 बेपत्ता पर्वतारोहीको खोजी चल्दै। र नेपालको एटोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसून ऋतुको जलवायु पूर्वानुमान आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने आकलन गरिएको उल्लेख छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी बढ़ी हुने देखिन्छ। जेठ 18 असोज 14 4 महिनाको अवधिमा देशका धेरै जसो ठाउँमा दर भन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको हो। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरै जसो भाग, मधेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरै जसो भाग, मधेशको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदर भन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका अन्य बाँकी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन तथा साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनका आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागले आग्रह गरेको छ। सरकारले विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो 4 बजे संघीय संसदको दुवै सभादनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ। वरियताक्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र अन्यका कार्यक्षमतामा अब्बल भएकोले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नको जवाब दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझै व्यवस्थित ढंगले अघि बढ़ाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्त गरिएको नेपालको इतिहासमा नै पहिलो पटक रहेको समेत दावी गर्नुभयो। त्यसैगरी उहाँले लिपुलेख लगायत नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग सरकारले संवाद नै गरे अघि बढ़ने पनि बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभएको छ। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। शासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै उहाँले यसमा राजनैतिक र कानूनी स्वार्थ लुकेको आशंका समेत व्यक्त गर्नुभएको छ। अध्यक्ष राई रहेको पार्टीबाटै ठाकुर उपसभामुख बन्नुभएको हो। आफ्नै पार्टीबाट उपसभामुख बनेकी ठाकुरको भूमिकाप्रति राईले असन्तुष्टि व्यक्त गर्नुभयो। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
14: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
15: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौ।
14: घर बाहिर भीड़भाड़का बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
15: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
14: मोटरसाइकल र गाड़ी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
15: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
16: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
17: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
16: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
18: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
19: फोन 056-494-333-493-555।
13: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर, धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुम्बासीले आज प्रदर्शन गरेका हुन्। 9 दिन अघि काठमाडौँबाट शुरू भएको अतिक्रमित बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीन सुकुम्बासीले प्रदर्शन गर्न थालेका हुन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ। यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देउखुरी क्षेत्रका भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीले पनि प्रदर्शन गरेका थिए। अनुमति बिना यार्सा गुम्बा संकलनका लागि मुगुको पाटन क्षेत्रमा पुगेका 25 जनालाई प्रहरीले पक्राउ गरेको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। मुगुम कारमारोङ गाउँपालिकाले यार्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकै गर्दा मुगुका यार्सा पाटनमा सुरक्षा बढ़ाइएको छ। मुगुका विभिन्न वन तथा पाटन क्षेत्रमा पाइने बहुमूल्य जड़ीबुटी यार्सा गुम्बा संकलन लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछाम सहित विभिन्न ठाउँबाट संकलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन्। कतिपयले आफ्नो वर्षभरिको घर खर्च यार्सा गुम्बा बिक्रीबाटै जुटाउने गरेका राष्ट्रिय समाचार समितिले जनाएको छ। अब विदेशको खबर। इण्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 जना पदयात्रीको ज्यान गएको छ। हालमा हेरा टापुमा रहेको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य 20 जना पर्वतारोहीको खोजी भइरहेको इण्डोनेसियाली अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ। स्थानीय समय अनुसार आज बिहान 7:41 ज्वालामुखी विस्फोट भएको हो। स्थानीय उद्धार एजेन्सीका प्रमुख इवान रामदानीका अनुसार विस्फोटमा फँसेका 20 जना पदयात्रीको खोजी गर्न प्रहरी सहित दर्जनौ कर्मचारी खटिएका छन्। रामदानीले 9 जना पदयात्री सिंगापुरका रहेका समेत बताउनु भएको छ। वैज्ञानिकहरूले ज्वालामुखी गतिविधि विधिमा वृद्धि देखेपछि अप्रिल 17 यो क्षेत्र आगन्तुकका लागि बन्द रहेको थियो। अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा अमेरिकाले नेपालको ए टोलीलाई 263 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदान काठमाडौँमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। नेपालले अहिले अमेरिकाले दिएको 263 रनको लक्ष्य पछाइरहेको छ। नेपालले ताजा अवस्थामा 20 ओभर 3 बलको खेल सकिँदा 3 विकेट गुमाएर 94 रन बनाएको छ। नेपालका लागि अब 176 बलमा 169 रन जितका लागि आवश्यक छ। 20 ओभर 4 बलको खेल सकिँदा 3 विकेट गुमाएर नेपालले अहिले 94 रन जोडेको छ। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपालले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 निर्णय, विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिश कार्य क्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट। इण्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको ज्यान गयो, 20 जना बेपत्ता पर्वतारोहीको खोजी चल्दै। र नेपालको ए टोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याउँदै।
19: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
2: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647।
4: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
20: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
4: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
20: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
4: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
20: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
4: प्रुफ राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
20: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
4: मोबाइल नम्बर 9806641870 र 9865494497।
20: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
21: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
21: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
4: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
21: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
4: मोबाइल 9849618921 र 9862439389।
22: ओहो रामुदाई, कता हिँड्नु भयो?
23: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
22: कुन धान लगाउने विचार गर्नु भयो र?
23: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
22: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
23: यो धान कस्तो छ नि बहिनी?
22: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
23: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
22: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
24: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
25: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्नेछ।
26: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
27: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551 9468 32809 र 9855551

0: सादर निमन्त्रणा स्वर्गीय टीकाराम पंगेनीको वार्षिकी तथा स्मृतिमा यही वैशाख 26 गते लाखबत्ती दीप प्रज्वलन र एकाहको आयोजना गरिएकाले वहाँको स्वर्गारोहणमा सागरसम्म जानुहुने, घरमा आई समवेदना प्रकट गर्नुहुने, कुटुम्ब चेलीबेटी सम्पूर्णमा प्रसाद ग्रहणका लागि सादर निमन्त्रणा गरिन्छ। मिति यही वैशाख 26 गते, समय बिहान 11 बजेदेखि, स्थान वालिङ 11 जवान खोला शिव पार्वती मन्दिर नजिकै। अनुरोध हक छोरा बुहारीहरू दिलीराम सावित्री पंगेनी, देवराज गीता पंगेनी, दयाराम जमुना पंगेनी, रुद्र प्रसाद शारदा पंगेनी, जयराम पंगेनी, छोरी रेणुका गैरे, नाति कमल गैरे एवं समस्त ज्वानखोले पंगेनी परिवार।
1: हेलो, अर्गानिक फूड ल्यान्ड हो?
2: हजुर, के सेवा गरौँ होला?
1: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
2: हाम्रोमा शुद्ध स्वादिष्ट र ताजा सबै प्रकारका खाजा नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
1: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त।
3: अर्ग्यानिक फूड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
1: सम्पर्कको लागि अर्ग्यानिक फूड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटो तर्फ।
3: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 9856061208।
4: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
3: मोबाइल नम्बर 9856054313 र 9841348।
0: मूल्य होइन, स्वास्थ्य रोजौ।
5: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
0: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
5: ल त्यसो भए, तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
0: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
3: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856051068 र 9836707071।
5: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
6: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हाथ, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्ष देखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारी का लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।

0: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705656 र 9846605556।
2: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 9846584411।
4: वालिङ सिटी पोली क्लिनिकमा डाक्टर आउने सूचना।
5: हरेक महिनाको 4 शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइराइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइराइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको 4 शनिबार।
4: सम्पर्क फोन नम्बर 63441594, मोबाइल 9856320804, 9472448699।
5: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको 4 शनिबार।
6: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
7: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि, त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
6: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
7: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्, शुद्ध सुन, भरपर्दो सेवा।
8: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी पदिरा जाने बाटो तर्फ।
8: सम्पर्क मोबाइल नम्बर 9462625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
9: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
10: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।
9: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
10: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौं।
9: बाहिर जथाभावी दिशा पिसाब नगरौं, दिशा पिसाब चर्पीमा नै गर्ने बानी बसालौं।
10: दिशा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौं। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौं।
9: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
11: आसरा किन बोलाएको मलाई?
12: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
11: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
13: हाम्रा विशेषताहरू:
11: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
13: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
11: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
13: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
13: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
11: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98465514123 र 98066162।

0: ओइ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
3: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अर्याल मोबाइल 9856308329
4: घर बनाएर सकिन थालेछ नि माइलाबा अब फलाम र स्टिलको कामहरू बाँकी रहेछन् है
5: हो नि नानी आकर्षक डिजाइनका फलाम र स्टिलका काम गर्ने ग्रिलको खोजीमा छु तिमीले कतै चिनेकी छौ र
4: हाम्रै वालिङ दस भकुण्डे शिव पार्वती मन्दिरको अगाडि छ गरौँ कालिका ग्रिल उद्योग हो त्यही जानु न हजुरले खोजे जस्तै आकर्षक फलाम तथा स्टिलका कामहरू हुन्छन्
5: हजुर ग्रहकालिका ग्रिल उद्योगमा टर्च ग्रिल सटर च्यानल गेट फलाम स्टिल सम्बन्धीका सामग्रीहरू आधुनिक र आकर्षक डिजाइनमा अर्डर अनुसार बनाइन्छ विगत लामो समयदेखि यहाँको सेवामा रहेको जानकारी गराउँछौ
4: सम्पर्कका लागि अर्जुन प्रसाद खनाल मोबाइल नम्बर 9856028005
5: ग्रहकालिका ग्रिल उद्योग वालिङ दस भकुण्डे शिव पार्वती मन्दिरको अगाडि
4: आउनुहोस् आउनुहोस् आउनुहोस्
5: वालिङ नगरपालिकाको आयोजना महिला पतञ्जली योग समिति स्याङ्जाको संयोजन तथा पतञ्जली योग समिति स्याङ्जाको सहयोगमा योग ऋषि परम पूज्य स्वामी रामदेवजी महाराज र आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य श्री बालकृष्णजी महाराजको शुभ आशीर्वादले शारीरिक र मानसिक स्वास्थ्यलाई विशेष योगदान पुर्याउँदै सभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने उद्देश्यका साथ स्याङ्जा जिल्ला वालिङ नगरपालिकामा हुन लागेको गण्डकी प्रदेश स्तरीय विशाल निशुल्क योग विज्ञान शिविर तथा 7 दिने आवासीय सह योग शिक्षक प्रशिक्षण तालिममा पतञ्जली योगपीठ हरिद्वारबाट पाल्नुहुने महिला पतञ्जली योग समिति नेपालको केन्द्रीय प्रभारी पूज्य साध्वी

0: देवादिति जीबाट प्रशिक्षण गराइने हुँदा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारण समेत यस प्रशिक्षण कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: योग शिविर हुने मिति यही वैशाख 27 गतेदेखि ज्येष्ठ 2 गतेसम्म।
0: समय बिहान 5 बजेदेखि 7 बजेसम्म निशुल्क योग शिविर।
1: बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
0: स्थान पतञ्जलि योगपीठ वालिङ खेल मैदान।
1: अन्य विस्तृत जानकारीको लागि नारायण प्रसाद तिवारी अध्यक्ष पतञ्जलि योग समिति जिल्ला स्याङ्जा।
0: कविता भूषाल अध्यक्ष महिला पतञ्जलि योग समिति जिल्ला स्याङ्जा।
2: सुवर्ण अवसर सुवर्ण अवसर।
1: एस आरएस कम्प्युटर एकेडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो।
2: यदि तपाईँ एसईई को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आरएस कम्प्युटर एकाडेमीलाई सम्पर्क गर्नुहोस्।
1: हाम्रा कोर्सहरू
2: 3 महिने बेसिक कम्प्युटर कोर्स,
1: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स,
2: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिंग कोर्स,
1: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स,
2: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिंग कम्प्युटर कोर्स,
1: 12 महिने हार्डवेयर एन्ड नेटवर्किंग कोर्स,
2: एडभान्स एक्सेल,
1: डेली ईआरपी, इमेल, इन्टरनेट, इंग्लिश तथा नेपाली टाइपिंग।
2: नोट, हामी कहाँ गरीब, जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूका लागि निशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ।
1: प्रुफ राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरी। आरएस कम्प्युटर एकेडेमी बिरकोटेक बैरघारी तम्बु समाज भवनको नजिकै।
2: सम्पर्क मोबाइल 98467-93928, 98461-20828 र 98460-52008।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 063-441-258।
2: आहा, कति राम्रो हो बालीनाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 063-441-6696।
1: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं,
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
0: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: अहिले हाम्रो गर्नेमा 12 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदिखोला 105.4।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
4: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
5: ओहो अङ्कल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
5: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिल्कोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
5: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्नबहादुर गुरुङ। सम्पर्क नम्बर 0363-691-0004।
8: सम्पर्क मोबाइल 97484-34484।
9: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 0363-44-331, मोबाइल 98560-55331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
10: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
11: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
10: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
11: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
10: हाम्रा सेवा तथा सुविधाहरू
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
10: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
11: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
10: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
11: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
10: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
12: सम्पर्क फोन नम्बर 0363441624।
13: सादर निमन्त्रणा। स्वर्गीय टीकाराम पंगेनीको वार्षिकी तथा स्मृतिमा यही वैशाख 26 गते लाखबत्ती दीप प्रज्वलन र एकाहको आयोजना गरिएकाले वहाँको स्वर्गारोहणमा सागरसम्म जानुहुने, घरमा आई समवेदना प्रकट गर्नुहुने, कुटुम्ब चेलीबेटी सम्पूर्णमा प्रसाद ग्रहणका लागि सादर निमन्त्रणा गरिन्छ। मिति यही वैशाख 26 गते। समय बिहान 11 बजेदेखि। स्थान वालिङ 11 ज्वान खोला शिव पार्वती मन्दिर नजिकै। अनुरोध हक छोरा बुहारीहरू दिलीराम सावित्री पंगेनी, देवराज गीता पंगेनी, दयाराम जमुना पंगेनी, रुद्र प्रसाद शारदा पंगेनी, जयराम पंगेनी, छोरी रेणुका गैरे, नाति कमल गैरे एवं समस्त ज्वानखोले पंगेनी परिवार।
14: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
15: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
14: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
15: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
14: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेण्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
16: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
14: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
16: मोबाइल नम्बर 9855619076, 9861719076 र 9817682223।
17: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
18: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
17: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
19: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
17: दाँत सफा गर्ने टल्काउने,
19: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
17: दाँतको जरासम्म सफा गरी भर्ने,
19: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
17: दाँतमा खोल राख्ने,
19: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
17: बाङ्गो टिङ्गो दाँत मिलाउने,
19: बच्चाहरूको दाँतको विशेष उपचार,
17: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
19: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
17: मोबाइल 9864221629 र 9861668251।

0: पलङ यो भेटेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
1: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
0: बाबा फर्निचर, वालिङ दस भकुण्डे।
1: प्रोप्राइटर ओम शर्मा, मोबाइल 9856319066।
2: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9841624288 र 9863686640।
3: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9560585667।
5: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
5: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
5: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
6: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
5: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
6: मुटुको जाँच, ईसीजी सेवा,
5: भाँचिएको हड्डी प्लास्टर सेवा,
6: डिजिटल एक्सरे सेवा,
5: चिरफार गर्ने,
6: थाइराइड जाँच,
5: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
6: सर्वसुलभ फार्मेसी सेवा।
5: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
6: फोन नम्बर 0364140087, मोबाइल 9849601740।
2: आउनुहोस् आउनुहोस् आउनुहोस्।
5: वालिङ नगरपालिकाको आयोजना महिला पतञ्जल योग समिति स्याङ्जाको संयोजन तथा पतञ्जल योग समिति स्याङ्जाको सहयोगमा योग ऋषि परम पूज्य स्वामी रामदेवजी महाराज र आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य श्री बालकृष्णजी महाराजको शुभ आशीर्वादले शारीरिक र मानसिक स्वास्थ्यलाई विशेष योगदान पुर्याउँदै सभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने उद्देश्यका साथ स्याङ्जा जिल्ला वालिङ नगरपालिकामा हुन लागेको गण्डकी प्रदेश स्तरीय विशाल निशुल्क योग विज्ञान शिविर तथा 7 दिने आवासीय सह योग शिक्षक प्रशिक्षण तालिममा पतञ्जली योगपीठ हरिद्वारबाट पाल्नुहुने महिला पतञ्जली योग समिति नेपालको केन्द्रीय प्रभारी पूज्य साध्वी देवादितीजीबाट प्रशिक्षण गराइने हुँदा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारण समेत यस प्रशिक्षण कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: योग शिविर हुने मिति यही वैशाख 27 गतेदेखि ज्येष्ठ 2 गतेसम्म।
5: समय बिहान 5 बजेदेखि 7 बजेसम्म निशुल्क योग शिविर,
2: बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
5: स्थान पतञ्जली योगपीठ, वालिङ खेल मैदान।
2: अन्य विस्तृत जानकारीको लागि नारायण प्रसाद तिवारी अध्यक्ष पतञ्जली योग समिति जिल्ला स्याङ्जा,
5: कविता भूषाल अध्यक्ष महिला पतञ्जली योग समिति जिल्ला स्याङ्जा।
0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
7: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
8: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
7: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।

0: वयस्क बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका दुई दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
1: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
0: फोन 063-44-600।
2: स्टडी एन्ड वर्क इन जापान।
3: अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबाच्छा बजारमै।
2: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
2: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक रामबाच्छा।
3: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोच्ने त?
2: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
3: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
2: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
3: हाम्रा विशेषता:
2: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
3: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
2: JLPT, NAT तथा JFT टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
3: SSW भिसाका लागि JFT बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
2: स्टुडेन्ट भिसाको लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
3: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस।
2: थप सुविधा: सरल डकुमेन्टेसन प्रक्रिया,
3: न्यून GPA तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक रामबाच्छा बजार रामबाच्छा चोकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
2: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: सम्पर्क नम्बर 97612-93037 र 97434-00289।
4: ओहो रामुदाई, कता हिँड्नु भयो?
5: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
4: कुन धान लगाउने विचार गर्नु भयो र?
5: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
4: ल दाई, पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
5: यो धान कस्तो छ नि बहिनी?
4: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
5: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
4: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
7: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान US 312 खोजी लगाऊ, उत्पादन बढ्ने छ।
8: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
9: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल स्टर्टिङ सुटिङ टेलरिङ हो।
8: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
9: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
8: मोबाइल 98135-56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि

0: कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
1: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
2: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0638412133।
1: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
1: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
1: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
1: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
1: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
1: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
1: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
1: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
1: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
1: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुल लगाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
1: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638912325, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0638590018, मोबाइल 9840516635 र 9813769611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
6: भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
7: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
6: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
3: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
7: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
3: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को टेल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
8: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: सुनोस न, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: ए समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरु सब व्यवस्था मिलियो, तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सब गरगहना बनाउन अर्डर दिइ सकेको छु।
1: लौ अब कहाँ दिनु भयो, मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोली स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोली स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोली स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोली स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9862439399।
4: त्यो रलीमा बता चलु।
2: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856051068 र 9836707071।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
1: सार्वजनिक सुनवाई सम्बन्धी सूचना। यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरूरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति, समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार। समय बिहानको 11 बजे। स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा। आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा। सहजीकरण छाया क्षेत्र मीडिया प्रणाली वालिङ स्याङ्जा।
5: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
6: बिग्रेका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
7: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
6: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
7: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468323809 र 9856502171।
8: घर बनाएर सकिन थालेछ नि माइलाबा, अब फलाम र स्टिलको कामहरू बाँकी रहेछन् है।
9: हो नि नानी, आकर्षक डिजाइनका फलाम र स्टिलका काम गर्ने ग्रिलको खोजीमा छु। तिमीले कतै चिनेकी छौ र?
8: हाम्रै वालिङ 10 भकुण्डे शिव पार्वती मन्दिरको अगाडि छ गरौँ कालिका ग्रिल उद्योग। हो, त्यही जानु न। हजुरले खोजे जस्तै आकर्षक फलाम तथा स्टिलका कामहरू हुन्छन्।
9: हजुर, ग्रहकालिका ग्रिल उद्योगमा टस, ग्रिल, सटर, च्यानल गेट, फलाम, स्टील सम्बन्धीका सामग्रीहरू आधुनिक र आकर्षक डिजाइनमा अर्डर अनुसार बनाइन्छ। विगत लामो समयदेखि यहाँहरूको सेवामा रहेको जानकारी गराउँछौ।
8: सम्पर्कका लागि अर्जुन प्रसाद खनाल, मोबाइल नम्बर 9856028005।
9: ग्रहकालिका ग्रिल उद्योग, वालिङ 10 भकुण्डे शिव पार्वती मन्दिरको अगाडि।
10: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
6: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो हो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9856005756 र 9846005756।
11: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको रहेछ। खै त पूजाको सामान?
12: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
11: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
12: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
6: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
9: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
6: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
9: मोबाइल नम्बर 9847621380।

0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9463686647।
1: ए नानी, त्यो पानी नपिउ त।
2: किन र काका?
1: त्यो पानी फोहोर छ।
2: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
3: सार्वजनिक हितका लागि रेडियो आदिकला।
0: सादर निमन्त्रणा। स्वर्गीय टीकाराम पङ्गेनीको वार्षिकी तथा स्मृतिमा यही वैशाख 26 गते लाखबत्ती दीप प्रज्वलन र एकाहको आयोजना गरिएकाले वहाँको स्वर्गारोहणमा सागरसम्म जानुहुने, घरमा आई समवेदना प्रकट गर्नुहुने, कुटुम्ब चेलीबेटी सम्पूर्णमा प्रसाद ग्रहणका लागि सादर निमन्त्रणा गरिन्छ। मिति यही वैशाख 26 गते। समय बिहान 11 बजेदेखि। स्थान वालिङ 11 ज्वान खोला शिव पार्वती मन्दिर नजिकै। अनुरोध हक छोरा बुहारीहरू दिलीराम सावित्री पङ्गेनी, देवराज गीता पङ्गेनी, दयाराम जमुना पङ्गेनी, रुद्रप्रसाद शारदा पङ्गेनी, जयराम पङ्गेनी, छोरी रेणुका गैरे, नाति कमल गैरे एवं समस्त ज्वानखोले पङ्गेनी परिवार।
4: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
5: हजुर, के सेवा गरौँ होला?
4: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
5: हाम्रोमा शुद्ध स्वादिष्ट र ताजा सबै प्रकारका खाजा नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
4: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छ है त।
6: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
4: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ।
6: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 9556061208।
7: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
8: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
6: मोबाइल नम्बर 9556054313 र 9141443।
0: मूल्य होइन स्वास्थ्य रोजौं।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: होइन, कुन पानी पिउनु भयो हजुरले?
1: नानीले भर्खरै कुवाबाट लिएर आएकी थिइन्, त्यही पानी पिएको
0: हो। नपिउनुहोस् त त्यो पानी, फोहोर छ। यो उमालेको पानी पिउनु।
1: असुरक्षित पिउने पानीका कारण धेरै रोगहरू लाग्ने गर्दछ, तसर्थ पानी प्रयोग गर्ने भाँडा सफा राखौ। पानी उमालेर, फिल्टर गरेर, क्लोरिन हालेर, सोडिस गरेर, शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
0: काँचै खानेकुराहरू राम्रोसँग पखालेर मात्र खाने गरौं। फोहोर मैलाहरू जताततै नफ्याकौ। फोहोर मैलाको उचित व्यवस्थापन गरौं।
1: अनुरोधक, डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
2: ओ माइला बा, बिरामी हुनु भयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, जाने होला, जचाउन पैसा पनि धेरै छैन। सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल, चिन्तै नलिनुहोस् न माइला बा। हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना, दुखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स बिस्लु, हिमाल सुन चाँदी पसल।
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
7: सरा, किन बोलाएको मलाई?
8: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
7: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
9: हाम्रा विशेषताहरू:
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
9: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
7: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर जाने
10: पर्ने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
9: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
9: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
10: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।
11: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
12: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
11: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
13: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
11: दाँत सफा गर्ने टल्काउने,
13: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
11: दाँतको जरासम्म सफा गरी भर्ने,
13: दाँत उखेल्ने, दाँत राख्ने,
11: दाँतमा खोल राख्ने,
13: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
11: बाङ्गो टिङ्गो दाँत मिलाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार,
11: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
13: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
11: मोबाइल 9846211629 र 9841668251।
14: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
15: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
14: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
15: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
14: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि, प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9856501119 र 9856533246।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन क्या हो? अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलर कुखुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570 62866 र 98470 29

0: 466 पर्वत जाने गेट सहारा एग्रोवेट।
1: दीदी तपाईं यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
2: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेट भित्रको बच्चाको के दोष, त्यसलाई पनि त असर गर्छ।
1: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ट्ज।
0: स्टडी एन्ड वर्क इन जापान।
4: अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबच्छा बजारमै।
0: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी शुरू गर्नुहोस्।
0: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबच्छा।
4: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त?
0: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
4: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
0: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
4: हाम्रा विशेषता:
0: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
4: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
0: JLPT तथा JFT टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
4: SSW भिसाका लागि JFT बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
0: स्टुडेन्ट भिसाका लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
4: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस।
0: थप सुविधा: सरल डकुमेन्टेसन प्रक्रिया,
4: न्यून GPA तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक रामबाच्छा बजार रामबाच्छा चौकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
0: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: सम्पर्क नम्बर 97612-93037 र 97434-00289।
5: ओहो रामु दाई, कता हिँड्नु भयो?
6: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
5: कुन धान लगाउने विचार गर्नु भयो र?
6: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
5: ल दाई पनि, US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
6: यो धान कस्तो छ नि बहिनी?
5: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हुने।
6: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
5: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
7: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
8: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान US 312 खोजी लगाऊ, उत्पादन बढ्ने छ।
0: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध:
4: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
4: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
4: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
4: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
4: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
4: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लाल पुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
4: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
4: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
4: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: पुलिस न अहिले हाम्रो गर्नेमा छ बजे हुन्छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी १५ जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला,
3: रेडियो आदिखोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह।
0: दिपु लेक, लिम्पिया, धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत, मध्य पूर्वमा रहेका नेपालीको अवस्था सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको भनाई।
1: नार्कद्वारा अहिलेसम्म 177 बालिका, 1276 जात सिफारिश, कृषि अनुसन्धानको क्षेत्रमा बजेट, तालिम र दक्ष जनशक्तिको कमी।
2: जनशक्तिको अभाव जसको कारणले गर्दाखेरि जुन क्षेत्रमा हामीले अनुसन्धान गर्नुपर्ने छ त्यो अनुसन्धान हामीले गर्न सकिरहेका छैनौँ।
0: पानी जहाजमा फैलिएको हान्टा भाइरसको संक्रमण सर्ने जोखिम निकै कम, तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको डब्ल्यूएचओको भनाई।
1: र अभ्यास खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हरायो। आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
3: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसून ऋतुको जलवायु आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने आकलन गरिएको हो। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी धेरै हुने देखिन्छ। जेठ 18 असोज 14 चार महिनाको अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको हो। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरैजसो भाग, मधेस प्रदेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरैजसो भाग, मधेसको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदर भन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका बाँकी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन र साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनको आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागले आग्रह गरेको छ।
1: यसैबीच जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले मनसूनमा हुने वर्षा र तापक्रमको अवस्थाबारे प्रस्तुत गरिएका तथ्याङ्क नीति निर्माण र विकास योजनाका लागि महत्वपूर्ण आधार हुने बताउनु भएको छ। विभागले अहिले उपलब्ध प्रविधि, जनशक्ति क्षमता, अध्ययन अनुसन्धान तथा अन्तर्राष्ट्रिय मौसम तथा विज्ञान वैज्ञानिक संस्थाहरूको सहयोगका आधारमा मौसमी पूर्वानुमान गरिरहेको उहाँले जानकारी दिनुभयो। विभागले वर्षाका चारै यामका लागि ऋतुगत पूर्वानुमान गर्ने लक्ष्य लिएको उल्लेख गर्दै डाक्टर श्रेष्ठले तीनवटा यामको पूर्वानुमान शुरू भइसकेको र अब प्री मनसूनको पूर्वानुमान पनि शुरू गर्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो। महानिर्देशक श्रेष्ठका अनुसार एल निनो, इण्डियन ओसियन डाइपोल तथा आर्टिक ओसिलेसन्स जस्ता विश्वव्यापी वायुमण्डलीय प्रणालीले नेपालको मौसममा प्रभाव पार्ने भएकाले यिनको सम्बन्धबारे थप अनुसन्धान आवश्यक रहेको बताउनुभयो। वैज्ञानिक अनुसन्धानलाई बलियो बनाउन सके मौसमी पूर्वानुमान अझ विश्वसनीय र प्रभावकारी हुने उहाँको भनाइ छ। डाक्टर श्रेष्ठले यसका लागि अनुसन्धान, प्रविधि विस्तार तथा दक्ष जनशक्ति विकासमा जोड दिनुपर्ने बताउनुभयो।
0: मौसमकै खबरमा आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा तथा बाँकी हिमाली भागका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। पर्सि आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: सरकारले विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो 4 बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। यसैबीच सरकारका प्रवक्ता पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ। वरियताक्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र कार्यक्षमतामा अब्बल भएकाले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नमा जवाफ दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझै व्यवस्थित ढंगले अघि बढ़ाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्ति गरिएको नेपालको इतिहासमा नै पहिलो दावी समेत गर्नुभयो। त्यसै गरी उहाँले लिपुलेख लगायतका नेपाली भूमि फिर्ता ल्याउनका लागि भारत सरकारसँग सरकारले संवाद नै गरेर अघि बढ़ने पनि बताउनुभयो। आजै परराष्ट्र मन्त्रालयले पनि लिपुलेख, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा अडान यथावत रहेको जनाएको छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभयो। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउन गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै वहाँले यसमा राजनैतिक र कानूनी स्वार्थ लुकेको आशंका व्यक्त गर्नुभएको छ। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठताक्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। प्रधान न्यायाधीशमा प्रस्तावित शर्माको संसदीय सुनवाई प्रक्रिया आजैदेखि अघि बढ़ेको छ।
1: सर्वोच्च अदालतले सूचना प्रविधिको शाखामा प्राविधिक समस्याका कारण आज पेशी सार्वजनिक हुन ढिलाइ भएको जनाएको छ। संवैधानिक परिषदको सिफारिशका विषयलाई लिएर पेशी तोक्न ढिलाइ भइरहेको विषयमा सत्यता नभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताउनुभयो। प्राविधिक समस्याका कारण आज सर्वोच्च अदालतमा मुद्दाको पेशी झण्डै 2 घण्टा ढिला गरी मात्रै सार्वजनिक भएको थियो।
0: विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन आह्वान गरेको छ। विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083ले 40 वर्ष उमेर पुगेका, कम्तीमा विद्यावारिधि उपाधि प्राप्त र कुनै पनि राजनीतिक दलको सदस्य नरहेका प्राज्ञिक व्यक्तिलाई आवेदन दिन योग्य मानेको छ। कार्यविधिमा आवेदकले विश्वविद्यालयसँग कुनै स्वार्थ नबाजिएको बेहोरा खुलेको, सो घोषणा पत्र र अहिले कुनै राजनीतिक दलको सदस्य नरहेको तथा कुनै पनि लेख प्रकाशनमा बौद्धिक चोरी प्लेगारिजम नगरेको सो घोषणा पत्र समावेश गर्नुपर्ने उल्लेख छ। उपकुलपति नियुक्तिका लागि गठित छनौट तथा सिफारिश समितिले स्वीकृत गरेको कार्यविधि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले प्रकाशन गरेको सूचना अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरे। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। कृषि अनुसन्धानको क्षेत्रमा नार्कले गरिरहेको काम र चुनौती बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह, विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूत पदमुक्त, लिपु लेक, लिम्पिया, धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राय असन्तुष्ट लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। परराष्ट्र मन्त्रालयले मध्यपूर्वको समग्र परिस्थिति पछिल्ला दिनमा सामान्यीकरणतर्फ उन्मुख भइरहेको बताएको छ। मन्त्रालयले मध्यपूर्वमा रहेका नेपाली नागरिकको अवस्था सुरक्षित रहेको जनाएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले खाड़ी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी बन्दै गएको र अवरूद्ध यातायात तथा आपूर्ति श्रृंखला छिट्टै शुरू हुने विश्वास व्यक्त गर्नुभयो। प्रवक्ता छेत्रीका अनुसार यूएईको फुजेरामा भर्खरै भएका केही छिटफुट घटना बाहेक समग्र सुरक्षा अवस्था सकारात्मक छ। मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रूम र कन्सुलर सेवा विभागको अनलाइन अनलाइन दर्ता प्रणाली मार्फत नेपाली नागरिकसँग निरन्तर सम्पर्क भइरहेको मन्त्रालयले जनाएको छ। यसै गरी कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा अहिलेसम्म 87,551 जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। मन्त्रालयले विदेशमा रहेका नेपालीलाई स्थानीय सुरक्षा नियमको पालना गर्न, साइबर कानूनको उल्लंघन हुने गतिविधिमा संलग्न नहुन र आवश्यक परेमा नजिकको नेपाली नियोगमा सम्पर्क गर्न पुनः आग्रह गरेको छ। मन्त्रालयका अनुसार इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाईको विषय अहिले प्रक्रियामै रहेको छ। यसैबीच मध्यपूर्वमा विकसित घटनाक्रमले नेपालमा पार्न सक्ने प्रभावबारे अध्ययन गर्न गठित उच्च स्तरीय अन्तर मन्त्रालय कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रतिवेदनले मध्यपूर्वको द्वन्द्वका कारण दक्षिण एसियाली क्षेत्र र विशेष गरी नेपालमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे गम्भीर संकेत गरेको छ। मध्यपूर्वमा कार्यरत झण्डै 18 लाख नेपाली नागरिकको सुरक्षा र उनीहरूमा आश्रित परिवारको जीविकोपार्जनमा पर्न सक्ने जोखिमलाई मुख्य चुनौतीका रूपमा औल्याइएको छ।
0: नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाएको छ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराको साथ नार्कले आफ्नो स्थापना दिवस मनाएको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा नार्कले ललितपुरको खुमलटारमा गरेको विशेष समारोहमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि अनुसन्धानका लागि सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो। नार्का कायम मुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठले कृषि अनुसन्धानको क्षेत्रमा काम गर्नका लागि बजेट र जनशक्ति दुवै कमी भएको बताउनुभयो। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका 1,276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाइएका नार्कले जनाएको छ। प्रविधि अनुसन्धान यसमा नार्कको समस्या तथा चुनौतीबारे साथी विकास चापागाईले कायम मुकायम कार्यकारी निर्देशक श्रीमद श्रेष्ठसँग कुराकानी गर्नुभएको छ।
2: विशेष गरेर नार्कले नेपालको किसानहरूको लागि उन्नत कृषि प्रविधिको विकास गरी उहाँहरूको समस्या र उहाँहरूको जीवन स्तरलाई समस्या समाधान गरी र जीवन स्तर उकास्नको लागि महत्वपूर्ण भूमिका खेलेको छ। त्यसमध्ये पनि महत्वपूर्ण कुरा विभिन्न कृषि बालीको र पशु तथा पक्षीको विभिन्न वस्तुहरूको नस्ल विकास र विभिन्न बालीहरूको जातीय विकासमा यसले महत्वपूर्ण भूमिका खेलेको छ। उदाहरणको लागि अहिलेसम्म नेपाल कृषि अनुसन्धान परिषदले जुन यसको स्थापना कालपछि 1,159 विभिन्न बालिका जातहरूको विकास गरेका छन्, जसको कारणले गर्दाखेरि विभिन्न बालीहरू धान मकै र गहुँको उत्पादकत्वमा 54, 78 र 121% अभिवृद्धि भएको देखिन्छ। यसको अलावा पनि बालीहरूको लागि विभिन्न वस्तुहरूको लागि हामीहरूले उन्नत किसिमका प्रविधिहरू विकास गर्छौं र जसमा रोग किराबाट मुक्ति पाउनको लागि त्यस्तै झारपातबाट मुक्ति पाउनको लागि त्यस्तै व्यवस्थापन विधि यान्त्रिकरणका नयाँ प्रविधिहरू विभिन्न पशु पक्षीको लागि उन्नत किसिमको आहार व्यवस्थापन त्यसको रोग व्यवस्थापन विभिन्न बाली लगाउने तरिका त्यसका प्रशोधन का कुराहरूमा पनि हामीले प्रविधिहरूमा पनि हामीले विकास गरिरहेका छौँ।
13: यसका उपलब्धिहरू चाहिँ के छन्?
2: उत्पादकत्वमा लगभग दोब्बर हामीले वृद्धि गर्न सकेका छौँ विभिन्न हामीहरूको खाद्यान्न बालीहरू प्रविधिहरू मार्फत। बेमौसमी तरकारी मध्य पहाड़को सबैजसो पूर्वदेखि पश्चिमसम्म नै हामीहरूको प्लास्टिक घरमा बेमौसमी तरकारी खेती गरिन्छ, जसको कारणले सानो किसानहरू 60 वर्ग स्क्वायर मिटरबाट उसले 50,000 पनि आमदानी गर्न सक्छ।
13: नार्को अबको योजना चाहिँ के छ?
2: विशेष गरेर 2-3 समस्याहरू हामीहरूले भोगिरहेका छौँ। एउटा चाहिँ हामीहरूको जनशक्तिको अभाव, जसको कारणले गर्दाखेरि जुन जुन क्षेत्रमा हामीले अनुसन्धान गर्नुपर्ने छ त्यो अनुसन्धान हामीले गर्न सकिरहेका छैनौँ। जुन प्रायोरिटी हिसाबबाट अब जस्तै नयाँ नयाँ बालीहरूमा गर्नुपर्ने अनुसन्धानहरू हामीले गर्न सकिरहेका छैनौँ। दोस्रो कुरा, हामीसँग अलिअलि विकास भएका प्रविधिहरू किसानसम्म पुगिरहेको छैन। त्यसमा कारण के हो त भन्दाखेरि देश संहितामा गइसकेपछि हाम्रो प्रसार कृषि प्रविधिको प्रसारको प्रणाली हाम्रो बिग्रिसकेको छ। किन भन्दाखेरि त्यो कृषि प्रविधिको प्रसारको मुख्य जिम्मा स्थानीय निकायले दिएको छ। जुन हाम्रो पहिलाको जुन प्रसारको हाम्रो च्यानल चाहिँ भर्किसकेको छ, त्यो परिपूर्ति गर्नको लागि अहिले हामीहरूले प्रदेश सरकार र स्थानीय सरकारको मार्फतमा हामीहरूले नाकबाट विकास गरेका विभिन्न प्रविधिहरू हरेक प्रदेशमा कम्तीमा पनि 20 पालिकाहरूको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषदबाट विकास गरेको त्यो हावा पानीको माटोको लागि उपयुक्त प्रविधिहरूको डेमोन्स्ट्रेसन त्यसको प्रसार गर्ने काम र तालिम दिने काम चाहिँ आगामी हामीको आर्थिक वर्ष सञ्चालन गर्छौँ।
13: कृषि प्रविधि विस्तारमा तपाईँहरूको मुख्य चुनौती चाहिँ के हो?
2: मुख्य चुनौती जुन कृषि प्रविधि विस्तारको लागि हामीसँग भएको पुरानो जुन निकाय छ संहितामा गइसकेपछि स्थानीय निकायको जिम्मामा गयो, तर स्थानीय निकायमा त्यही अनुसारको कृषि प्राविधिकहरू नपुग्नुको कारणले गर्दाखेरि पनि त्यो समस्या हामीहरूको आएको हो। अब त्यसको लागि हामीहरूले विभिन्न प्रदेशहरू मार्फत ती अहिले भएका कृषि प्राविधिकहरूको तालिम कार्यक्रमहरू हामीले सञ्चार गर्ने गरेका छौँ, तर त्यो पर्याप्त छैन।
0: उहाँ हुनुहुन्थ्यो नार्कका कायम मुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या, युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
16: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
15: हाम्रा सेवाहरू
16: ओपीडी सेवा,
15: विशेषज्ञ ओपीडी सेवा,
16: निशुल्क औषधि वितरण,
15: सशुल्क फार्मेसी सेवा,
16: फिजियोथेरापी सेवा,
15: अकुपंचर सेवा,
16: योग परामर्श सेवा,
15: क्रियाकल्प सेवा,
16: पूर्व कर्म पञ्चकर्म सेवा,
15: छार सूत्र सेवा,
16: जलौका सेवा,
15: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
16: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
15: विस्तृत जानकारीका लागि
16: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-2463।
17: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
18: अब बाँकी खबर। सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन्। काठमाण्डुको माइतीघर, धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुम्बासीले आज प्रदर्शन गरेका हुन्। 9 दिन अघि काठमाण्डुबाट शुरू भएको अतिक्रमित बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीन सुकुम्बासीले प्रदर्शन थालेका हुन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लाल पूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ। यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देवखुरी क्षेत्रमा भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीले पनि प्रदर्शन गरेका थिए।
0: हप्ताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 27.49 अंकले बढ़ेर 2745.65 बिन्दुमा पुगेको हो। नेप्सी 15 कारोबार दिनपछि दोहोरो अंकले बढ़ेको हो। यसअघि वैशाख 2 गते नेप्सी 33 अंकले बढ़ेको थियो। आज व्यापार समूहको सूचक स्थिर रहँदा सबै समूहको सूचक बढ़ेको छ। फाइनान्स, जलविद्युत, निर्जीवन बीमा समूहको सूचक 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 235 कम्पनीको शेयर बढ़ेकोमा 26 घटेको छ। त्यस्तै 8 कम्पनीको शेयर घटबड़ भएन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.93 अर्ब करोड़को कारोबार भएकोमा आज 335 कम्पनीको 74,78,000 कित्ता शेयर 3 अर्ब 28 करोड़ रूपियाँमा किनबेच भएको छ।
18: सुनको भाव आज तोलामा 1,100 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 2,99,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,98,800 रूपियाँ थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 120 रूपियाँले बढ़ेर तोलाको 5,275 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
0: अनुमति बिना यार्सा गुम्बा संकलनका लागि मुगुको पाटन क्षेत्रमा पुगेका 25 जनालाई प्रहरीले पक्राउ गरेको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नागोपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। मुगुम कार्मरोङ गाउँपालिकाले यार्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकै गर्दा मुगुका यार्सा पाटनमा सुरक्षा बढ़ाइएको छ।
18: दाङको घोराही उपमहानगरपालिकाले आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेको छ। घोराही उपमहानगरपालिकाको पछिल्लो कार्यपालिका बैठकले आइतबार पनि पठन पाठनलाई निरन्तरता दिने निर्णय गरेको हो। केन्द्र सरकारले हप्तामा 2 दिन अर्थात शनिबार र आइतबार विद्यालय पनि बन्द हुने निर्णय गरेको थियो। तर घोराही उपमहानगरले विद्यार्थीको हितमा भन्दै सूचना निकालेर आइतबार विद्यालय खोल्ने निर्णय गरेको जनाएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। एटलान्टिक महासागरमा यात्रा गरिरहेको एउटा पानी जहाजमा हान्टा भाइरस संक्रमण फैलिएको घटनाले अन्तर्राष्ट्रिय चासो बढ़िरहेका बेला विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सर्वसाधारणमा यसको जोखिम अत्यन्तै कम रहेको जनाएको छ। डब्ल्यूएचओले यो भाइरस सामान्य रूपमा सजिलै नसर्ने र मुख्यत अत्यन्तै नजिकको सम्पर्कबाट मात्र फैलने भएकोले व्यापक महामारीको खतरा नरहेको बताएको हो। अर्जेन्टिनाको उसुआइयाबाट केप भड़ेतर्फ जाँदै गरेको बेलायती पानी जहाज एमबी होन्डियसमा देखिएको संक्रमणले विभिन्न देशका स्वास्थ्य निकायलाई सतर्क बनाएको छ। जहाजमा अहिलेसम्म 3 जनाको ज्यान गइसकेको छ भने डब्ल्यूएचओको पछिल्लो विवरण अनुसार 5 जनामा संक्रमण पुष्टि भएको छ। थप 3 जनामा संक्रमणको आशंका गरिएको छ र उनीहरूको परीक्षण तथा निगरानी भइरहेको खबरमा उल्लेख छ। जहाजमा संक्रमण कसरी शुरू भयो भन्नेबारे अनुसन्धान चलिरहेको छ। स्वास्थ्य अधिकारीहरूले यात्रुको गतिविधि उनीहरूको सम्पर्क इतिहास तथा जहाजमा रहेका सम्भावित संक्रमण स्रोतबारे अध्ययन गरिरहेका छन्। डब्ल्यूएचओले सदस्य देशहरूलाई सतर्क रहन आग्रह गरे पनि तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको जनाएको छ। संगठनले तथ्यमा आधारित स्वास्थ्य सतर्कता अपनाउन र अफवाह तथा अतिरञ्जित सूचना फैलन नदिन पनि आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ।
18: नेपाल दर्पणमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। नेपाल ए का मयन यादवले 72 रन बनाए। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। यही वैशाख 28 देखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच किर्तिपुरको त्रिवी मैदानमा लीग 2 अन्तर्गतको खेल हुँदैछ।
0: नेपाली क्रिकेटर लोकेश बमले बेल्जियमको टी20 लीग खेल्ने भएका छन्। लोकेशले एन्टवर्प एन्कर्सबाट यू टी20 बेल्जियम खेल्ने भएका हुन्। क्लबले आज सामाजिक सञ्जाल मार्फत लोकेशलाई अनुबन्ध गरेको जानकारी दिएको हो।
18: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे दिल्लीको अरूण जेटली स्टेडियममा शुरू हुनेछ। प्रतियोगितामा दिल्ली 10 खेलमा 8 अंकसहित तालिकाको 7 स्थानमा छ। कोलकाता 9 खेलमा 7 अंकसहित 8 स्थानमा छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
18: यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह,
0: लिपु लेक लिम्पिया धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत, मध्य पूर्वमा रहेका नेपालीको अवस्था सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको भनाई,
18: नार्कद्वारा अहिलेसम्म 170 बालिका 1200 76 जात सिफारिश, कृषि अनुसन्धानको क्षेत्रमा बजेट, तालिम र दक्ष जनशक्तिको कमी,
0: पानी जहाजमा फैलिएको हान्टा भाइरसको संक्रमण सर्ने जोखिम निकै कम, तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको डब्ल्यूएचओको भनाई,
18: र अभ्यास खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हरायो। आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खुला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioaandhikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जाको गल्याङ नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता घोषणा गर्ने तयारी गर्दै, कामना सेवा बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण र स्याङ्जामा रक्तदान, 41 जनाले गरे रक्तदान। स्याङ्जाको गल्याङ नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता घोषणा गर्ने तयारी गरेको छ। 2085 चैत्र मसान्तसम्म हरेक पालिकाले अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता घोषणा गर्नुपर्ने व्यवस्था छ। गल्याङ नगरपालिकाले भने यो समयभन्दा अगाडि नै अनिवार्य तथा निशुल्क शिक्षा रहेको पालिका घोषणा गर्ने तयारी गरेको हो। बिहिबार गल्याङ नगरपालिकाको सिटी हलमा अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी कार्ययोजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ। कार्यक्रममा नगर प्रमुख गुरूप्रसाद भट्टराईले परिणाम ढिलो देखिने भए पनि शिक्षाको लगानी नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो। वहाँले नागरिकको क्षमता विकास गर्न सकिएन भने ठूला भवन र सड़क पूर्वाधार गरेर मात्रै केही नहुने बताउनुभयो। नगर प्रमुख भट्टराईले आफूले निर्वाचित भएदेखि नै शिक्षा क्षेत्रको विकासका निमित्त विशेष प्राथमिकता दिएको भन्दै सकारात्मक ज्ञानको भण्डार सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताउनुभयो। वहाँले अनिवार्य र निशुल्क शिक्षाको लागि सबैभन्दा महत्वपूर्ण हात शिक्षक र प्राध्यापकहरूको हुने भन्दै त्यसका लागि योगदान गर्न आग्रह गर्नुभयो। उप प्रमुख हेमा नेपाली तिमल सेनाले नेपालको संविधानले परिकल्पना गरे अनुसार त्यसको कार्यान्वयनमा सबैले एकजुट हुनुपर्ने बताउनुभयो। वहाँले शिक्षा नागरिकको मौलिक हक भएको भन्दै गल्याङ नगरपालिकालाई अनिवार्य अनि निशुल्क शिक्षा बनाउन सबै पक्ष सकारात्मक ढंगले लाग्नुपर्ने बताउनुभयो। वहाँले शिक्षा प्रदान गर्ने दायित्व राज्यको भएको र शिक्षा लिने कर्तव्य नागरिकको भएको भन्दै ऐन र नियमावली कार्यान्वयनका लागि सबै पक्ष सकारात्मक हुनुपर्ने बताउनुभयो। जिल्ला शिक्षा इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जिल्लाको ग्वालिङ, गल्याङ, बिरूवा र पुतेलबजा नगरपालिकामा अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको बताउनुभयो। घोषणाका लागि 4 देखि 13 वर्ष उमेरसम्मका हरेक बालबालिका पनि विद्यालयमा पहुँच हुनुपर्ने व्यवस्था छ। नेपालको संविधानको धारा 31 शिक्षा सम्बन्धी हक उपधारा 1 मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षाको पहुँचको हक र उपधारा 2 मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक सुनिश्चित गरेको छ। संविधानले प्रत्याभूत गरेको मौलिक हकको कार्यान्वयनका लागि अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली 2077 जारी भएको छ। कामना सेवा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। बैंकले वालिङ 11 मा रहेको बाल शिक्षा निकेतन आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो। कार्यक्रममा बैंकका क्षेत्रीय प्रमुख शिव कुमार ढकालले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा सामाजिक र रचनात्मक कार्यक्रम गर्दै आएको बताउनुभयो। विद्यालयमा अध्ययनरत 100 जना विद्यार्थीका लागि 1-1 दर्जन कपी र कलम वितरण गरिएको बैंकले जनाएको छ। कार्यक्रममा वडा अध्यक्ष दण्डपानी निमित्त प्रधानाध्यापक सरस्वती पंगेनीले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत शिक्षक कृष्ण प्रसाद पंगेनी र संचालन शिक्षक भीम नेउपानेले गर्नुभएको थियो। कार्यक्रममा वालिङ शाखा प्रमुख पदम कुमार, बाटारी झलंगेका प्रमुख लक्ष्मण तिवारी समेत सहभागिता थियो। सैन्या सहयोग समाज अन्तर्राष्ट्रिय समितिले शुक्रबार सहयोग चोकमा रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको रक्तदानमा 41 जनाले रक्तदान गरेका छन्। बेला बेलामा अस्पतालमा रगतको कमी हुने र रेडक्रस दिवस पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष मीनबहादुर छेत्रीले बताउनुभयो। त्यसै गरी नेपाल रेडक्रस सोसाइटी संघका सभापति दिनेश अर्यालले संकलित रगत रक्त संचार केन्द्र संघमा राखिएको बताउनुभयो। रक्तदानका आयोजना गर्ने संस्था संघीय सहयोग समाज अन्तर्राष्ट्रिय समितिले विभिन्न देशहरू मार्फत रकम संकलन गर्दै जिल्लाभित्र सहयोग गर्दै आएको छ। 40 देशमा शाखा रहेको समाजले विभिन्न कोषको निर्माण गरी दीर्घ रोगीहरूलाई आर्थिक सहयोग गर्दै आएको छ भने समस्यामा परेका परदेशीहरूलाई पनि आवश्यक समन्वय र सहकार्य गर्दै आएको छ। पोखराका उद्योगपति तथा समाजसेवी हरि पाण्डे र उहाँका धर्मपत्नी तुलसा पाण्डेले वैवाहिक जीवनको 59 वर्षगाँठका अवसरमा बिहिबार पोखराको मानव सेवा आश्रमका लागि 54,44,442 सहयोग गर्नुभएको छ। पोखरा महानगरपालिका 8 सृजना चौक निवासी पाण्डे दम्पतिले आफ्नो वैवाहिक वर्षगाँठलाई मानव सेवा र धर्म कार्यमा समर्पित गर्दै मानव सेवा आश्रमद्वारा आयोजित श्रीमद भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ 2083 को अवसरमा यो सहयोग गर्नुभएको महायज्ञ मूल आयोजक समितिका संयोजक अनिल कुमार शाहीले बताउनुभयो। मानव सेवा आश्रम पोखरा हिमजाको भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मन्दिर निर्माण सम्पन्नता, मुक्तिनाथ सेवा धर्मशाला निर्माण र अक्षयको सस्तरी वृद्धिको महान उद्देश्य सहित वैशाख 19 गतेबाट महायज्ञ आयोजना गरिएको छ। महायज्ञमा पाण्डे दम्पतिले आजीवन वार्षिक भोजन सेवा ग्रहण गर्दै 18 दिनको लागि भोजन सेवा सदस्य ताका लागि 18,88,887 सहयोग गर्नुभएको छ। त्यस्तै गरी मुक्तिनाथ सेवा धर्मशाला निर्माण अन्तर्गत 5 कोठा निर्माणका लागि 35,55,555 सहयोग गर्नुभएको मूल आयोजक समितिले जनाएको छ। वैवाहिक वर्ष गाँठ जस्तो विशेष अवसरलाई व्यक्तिगत उत्सवका रूपमा सीमित नराखी मानवताको सेवामा समर्पित गर्दै गरिएको सहयोगलाई महायज्ञकै प्रेरणादायी योगदानको रूपमा लिएका छौं। पाण्डे दम्पतिका उदार सहयोगले आश्रमको सेवा विस्तार, पूर्वाधार विकास र दिगो मानवीय सेवामा महत्वपूर्ण टेवा पुग्नेछ। मूल आयोजक समितिका संयोजक शाहले भन्नुभयो। पाण्डे दम्पतिले यसअघि पनि 2079 साल माघ 20 गतेदेखि 27 गतेसम्म सम्पन्न श्रीमद भागवत ज्ञान विज्ञान महायज्ञ मार्फत भवन निर्माणका लागि 30,66,666 रकम सहयोग गर्नुभएको थियो। मानव सेवा आश्रमले पाण्डे दम्पतिको योगदान समाजका लागि प्रेरणाको स्रोत बन्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको जनाएको छ। आश्रमका अनुसार महायज्ञ मार्फत करिब 4 करोड़ संकलन गर्ने लक्ष्य राखिएको छ। संकलित रकम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्न गर्न, लक्ष्मीनारायण मन्दिर र मुक्तिनाथ धर्मशाला निर्माण गर्न र अक्षय कोषको वृद्धि गर्ने खर्च गरिने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो। उहाँका अनुसार करिब 12 करोड़ लागत अनुमान गरिएको भवन निर्माण हालसम्म 60% सकिएको छ। रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
3: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।
2: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
3: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौ।
2: बाहिर जथाभावी दिशा पिसाब नगरौ, दिशा पिसाब चर्पीमा नै गर्ने बानी बसालौ।
3: दिशा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौ। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौ।
2: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। नेपालको एकमात्र शिकार आरक्षित क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन लगाएर 3 समूहले 3,200 मिटरदेखि 5,500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितको क्यामेरा जडान गरिएको हो। नाउल र झारलको वैधानिक शिकार हुने ढोरपाटन शिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। हिउँ चितुवाको यकिन संख्या पत्ता लगाउन प्राविधिक शिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किरहेका छन्। आरक्षीका रेन्जर सागर सुवेदीका अनुसार 56 क्यामेरा 3 समूहले 6 शिकार ब्लकमा राखेर फर्किएको बताउनुभयो। क्यामेराले 45 दिनसम्म आफै फोटो संकलन गर्नेछ। क्यामेराको ब्याट्री र मेमोरी कार्ड भने 15 दिनमा परिवर्तन गर्न प्राविधिक समूह पुनः क्यामेरा राखेको स्थानमा पुग्नेछन्। उडारमा बास बसेर कष्टकर हिउँ छिचोलेर प्राविधिक टोली क्यामेरा जडान गरेर फर्किएको सुवेदीले बताउनुभयो। हिउँ चितुवा गणनामा 15 कर्मचारी र प्राविधिक खटिएका थिए। ढोरपाटन शिकार आरक्षीको 3,000-5,500 मिटर भन्दा माथिसम्म हिउँ चितुवाको वासस्थान रहेको पाइएको छ। 1,325 वर्ग किमी क्षेत्रमा फैलिएको आरक्षीको मुख्यालय बागलुङमा रहे पनि म्याग्दी र रुकुमसम्म फैलिएको छ। वैशाखको 11 गतेदेखि राख्न थालिएको क्यामेरा 45 दिनपछि संकलन गरेर कार्यालयमा ल्याएर गणना गरिनेछ। आरक्षकका विभिन्न शिकार ब्लक मध्ये सेङ सुन्दह गोदार्डी घुस्तुङ बार्सी र फागुने ब्लकमा हिउँ चितुवा गणना गर्न क्यामेराहरू जडान गरिएका छन्। म्याग्दीको बेनी जुमसुम कोरोला सड़क अन्तर्गत कैकु खोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण गरिएको छ। बेनी जुमसुम कोरोला सड़क आयोजना कार्यालयले थासाङ गाउँपालिकाको कैकु खोलामा 20 मिटर लामो पक्की पुल निर्माण गरेको हो। योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर जेम कुमार बैठाले पुल निर्माण सकिएपछि यातायातका साधन सञ्चालन हुन थालेको बताउनुभयो। 2081 वैशाख 11 गते कैकु खोला गर्न क्यामेराहरू जडान गरिएका छन्। म्याग्दीको बेनी जुमसुम कोरोला सड़क अन्तर्गत

का सम्झौता भएको थियो। पुलमा लाग्ने पहुँच मार्गको स्तरोन्नतिका लागि बाढ़ी र कटान रोकथाम गर्ने संरचना पनि निर्माण भएका छन्। पर्वतको लामढुंगादेखि चीनको सुशासित क्षेत्र तिब्बतको कोरोला नाकासम्म 202 किलोमिटर बेनी जुमसम कोरोला सड़क अन्तर्गत हालसम्म 15 पक्की पुल निर्माण भएका छन्। लोके घर दामोदरकुण्ड गाउँपालिकाको घमी खोलामा एउटा पुल निर्माणाधीन छ। यो सड़कमा 6 बेली ब्रिज पनि निर्माण भएका छन्। अब अन्तिममा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पनि एकपटक। सैन्यको गल्याङ नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता घोषणा गर्दै कामना सेवा बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण र सैन्यमा रक्तदान 41 रक्तदान गरे। भोलि बिहान 7 अर्को आँधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। नमस्ते।

0: रेडियो आदि खुला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी घर भिरकोट नगरपालिका 7 सन्ध्या।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
7: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
6: मोबाइल नम्बर 98560-54313 र 98-41-43-48-32।
7: मूल्य होइन स्वास्थ्य रोजौं।
8: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
9: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा।

0: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड कप प्रिन्ट टी शर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
1: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टीप्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
1: मोबाइल नम्बर 9855196076 9861 9076 र 9817 16 82 23।
2: होइन के भयो किन बन्द भएको गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको बन्द भएको भइसक।
2: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
3: हुन्छ म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2 देखि 5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
5: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी पन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
5: फोन नम्बर 0364415002, मोबाइल 9850604502 र 9840501।
6: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
7: होइन है दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
6: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
7: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिदुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
7: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृदुला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पुक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
1: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9855085667। आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
1: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
7: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
7: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
1: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
7: मुटुको जाँच, ईसीजी सेवा।
1: भाँचिएको हड्डी प्लास्टर सेवा।
7: डिजिटल एक्सरे सेवा।
1: चिरफार गर्ने,
7: थाइराइड जाँच,
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
7: सर्वसुलभ फार्मेसी सेवा।
1: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
7: फोन नम्बर 0364414087, मोबाइल 9849701747।
2: चा कस्तो सास गनाएको तिम्रो त,
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
2: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
9: हजुर, हामी कहाँ
10: निशुल्क दन्त परीक्षण तथा एक्सरे,
9: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
11: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9821440029।
12: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
13: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
12: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
13: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
14: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
15: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
14: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
15: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
16: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबाजा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा, मोबाइल 9856309888 र 9856555988।
17: स्टडी एन्ड वर्किङ इन जापान।
18: अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबाच्छा बजारमै।
17: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
18: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
17: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबाच्छा।
18: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त?
17: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
18: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
17: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
18: हाम्रा विशेषता,
17: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
18: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
17: जेएलपीटी तथा जेएफटी टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
18: एसएसडब्ल्यू भिसाका लागि जेएफटी बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
17: स्टुडेन्ट भिसाका लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
18: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस,
17: थप सुविधा, सरल डकुमेन्टेसन प्रक्रिया,
18: न्यून जीपीए तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबाच्छा बजार रामबाच्छा चोकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
17: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
18: सम्पर्क नम्बर 9762193 र 9744300289।
19: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
20: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइन का कोट पैंट स्कूल कलेज तथा संपूर्ण अफिसियल कपड़ा दक्ष कारीगर तैयार करमर्जेन्सी कपड़ा र रेडीमेड कोट पैंट उपलब्ध छ।
21: प्रोप्राइटर बीपी चोक को रामुदाई स्टाइल शॉपिंग सुटिंग टेलरिंग सेंटर वालिंग आठ मोड गरिमा बैंक को ओरालो में
0: मोबाइल 9815356496।
22: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
23: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
22: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
23: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
22: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
23: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
22: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
24: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
23: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
25: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
22: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
25: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
24: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
26: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
24: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
27: ए नानी, त्यो पानी नपिउ त।
28: किन र काका?
27: त्यो पानी फोहोर छ।
28: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
29: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
30: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
31: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
30: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
4: होइन के भयो र किन हल्लाखोर गरेको हो
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
4: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
4: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855954963 9855554 र 9808447723
1: नौहेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
2: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
1: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगाले टोल
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी
2: मोबाइल नम्बर 9847621380
5: हरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
1: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
5: भनेको त हो नि वालिङ 8 बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
1: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु
5: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ 8 बिपी चोक
5: मोबाइल नम्बर 9855954313 र 9841443 32
1: मूल्य होइन स्वास्थ्य रोजौं

0: होइन यही चौपारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
1: ए साँच्चै है मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो म पनि हजुर सँगै जान्छु है
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
1: हुन्छ त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू युएस 312 युएस 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हर्दीनाथ जेके 3333 6444 अनि झार मार्ने विषारी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ
2: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9856510068 र 9836707071
2: एकपटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
3: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
3: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
4: पाण्डे सु सेन्टर वालिङ बजार
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
4: मोबाइल नम्बर 9846086005
5: जबसम्म तिमी छौ अनि म छु
6: अनि म नभएको भए के हुन्थ्यो
5: नसोध भमरालाई फूल नभए के हुन्थ्यो होला नसोध आकाशलाई जुन नभए के हुन्थ्यो होला नसोध घामलाई छाया नभए के हुन्थ्यो होला नसोध मुटुलाई माया नभए के हुन्थ्यो होला
6: ओहो मैले भने त तिमी जुनको ज्योति ल्याएर दिन्छ होला सागरको मोती ल्याएर दिन्छ होला होइन त जुनको

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने,
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दी स्याङ्जा।
1: फोन 043-44-600।
2: ओहो रामु दाई, कता हिँड्नु भयो?
3: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
2: कुन धान लगाउने विचार गर्नु भयो र?
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
2: ल दाई पनि, युएस कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
3: यो धान कस्तो छ नि बहिनी?
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
3: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
2: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
5: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान US 312 खोजी लगाऊ, उत्पादन बढ्ने छ।
6: ए रुम गाउँको ठिटो बोली बच्चा।

हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
1: फोन 063-4141-258,

0: रेडियो आदिखुरा 105.4
1: बाट पनि सुन्न सकिन्छ। पन्ध्र कन्सुलर फिर्ता बोलाउने सरकारको निर्णय, मन्त्रालयको संख्या पनि घट्दै, सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश, भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न निर्देशन,
2: बजारमा आएको रायोको सागको स्याम्पल लियौं र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो।
1: कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने, प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण, संसदीय सुनवाईको प्रक्रिया शुरू,
3: सुनाई अवधि र कति राख्ने भनेर कुरा गर्यो, त्यसलाई 10 कुरा, अर्को चाहिँ 10 दिनसम्म हामीले दिने।
1: दक्षिण पूर्वी एसियाबाट 616 नेपालीको उद्धार, अनलाइन ठगीको जालो खुल्दै, यस वर्ष मनसूनमा कम पानी पर्ने, गर्मी भने बढ़ने सम्भावना,
4: सरदर भन्दा कम वर्षा आकलन गरेका हौ, दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढ़ी हुन्छ भन्ने चाहिँ आकलन छ।
1: र स्कटल्याण्ड पछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एको जीत, भोलि स्कटल्याण्डसँग खेल्ने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: जलविद्युत र पर्यटन नेपालको समृद्धिका मुख्य आधार हुन्। ठूला आयोजनाका लागि वैदेशिक लगानी अनिवार्य हुन्छ, तर प्रशासनिक झमेला र भ्रष्टाचारका कारण लगानीकर्ताहरू आकर्षित हुन सकेका छैनन्। स्थानीय स्तरमा साना उद्योग र ग्रामीण पर्यटन प्रवर्धन गर्न सके रोजगारी सिर्जना हुनका साथै अर्थतन्त्र गतिशील बनाउन सकिनेछ। अब खबर सन्तोषी रावलबाट।
6: यस वर्षको मनसूनमा औसतभन्दा कम पानी पर्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी मनसून अर्थात 4 महिनाको ऋतुगत मौसम आकलन सार्वजनिक गर्दै देशभर औसतभन्दा कम पानी पर्ने सम्भावना रहेको जनाएको हो। विभागका अनुसार आगामी मनसूनमा दिउँसोको अधिकतम तापक्रम औसतभन्दा बढ़ी हुने सम्भावना छ। विभागका मौसमविद सुदर्शन हुमागाईका अनुसार दक्षिण एसियाली जलवायु पूर्वानुमान मंचले सन् 2026 मनसून अवधिमा दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो। हुमागाईले कर्णाली, बागमती र कोशी प्रदेशका उत्तरी भूभाग बाहेक अधिकांश क्षेत्रमा औसतभन्दा कम पानी पर्ने अनुमान गरिएको बताउनुभयो।
4: उत्तरी भूभागहरू कर्णाली प्रदेशका अनि बागमती प्रदेशका केही र कोशी प्रदेशका माथिल्लो भूभागहरूमा सरदर वर्षा हुने सम्भावना हामीले अनुमान गरेका छौं। बाँकी भूभागहरूमा सरदरभन्दा कम वर्षा हुने देखिन्छ। जति गाढा रंग भयो त्यसले सम्भावना बढ़ी छ भन्ने देखाउँछ। हामीले यो सबै पहेँलो र रातो लागेको भागमा सरदरभन्दा कम वर्षा आकलन गरेका हौं। सास्कफले दिएको फोरकास्ट अनुसार पनि यो चाहिँ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदरभन्दा बढ़ी हुन्छ भन्ने आकलन छ।
6: नेपालको उत्तर पश्चिमी क्षेत्रमा भने अघिल्ला वर्षहरूको जस्तै सरदर पानी पर्ने अनुमान गरिएको छ। कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55%देखि 65%सम्म रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 45% देखि 55%सम्म छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना 35%देखि 45%सम्म रहेको छ। न्यूनतम तापक्रम सरदर भन्दा बढ़ी हुने सम्भावना 55%देखि 65%सम्म रहेको विभागको पूर्वानुमान रहेको छ। यसैबीच आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको छ। अन्य स्थानमा भने मौसम प्राय सफा रहने विभागका वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
7: हाल चाहिँ मधेस, बागमती र गण्डकी प्रदेश, अब यो लगायतको सिलुम्बिनी, कर्णाली, सुदूरपश्चिमका हिमाली र पहाड़ी भूभागमा चाहिँ साधारणतया बादल लागेको छ। बाँकी भूभागमा चाहिँ अब मधेसको पनि केही भूभागहरूमा चाहिँ अलिकति यो बादलै लागेको छ भने अरू भूभागहरूमा आंशिक छ होइन। कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा, साथै यो मधेस, गण्डकी र कर्णाली प्रदेशका पनि एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको अवस्था छ।
6: अहिले पनि कोशी बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम पानी परिरहेको विभागले जनाएको छ। सर्वोच्च अदालतले आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती हटाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा आज न्यायाधीश तय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजालस सुनवाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउँदा कानूनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सरकारलाई निर्देशन दिएको सूचना अधिकारी निराजन पाण्डेले सीआईएनसँग बताउनुभयो।
8: यो नेपाल सरकार मन्त्री परिषदको 2082 चैत्र 13 बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्य सूचीको बुझा नम्बर 91 उल्लेखित मापदण्ड एवं प्रक्रिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर 412 मिति 2083 वैशाख 17 सबै नगरपालिका र नगरपालिका गाउँपालिकाको नाममा जारी परिपत्र एवं गृह मन्त्रालयको चलानी नम्बर 650 2083 वैशाख 17 पत्रबाट निर्दिष्ट चरणबद्ध प्रक्रिया अवलम्बन नगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने आदेश जारी भएको छ।
6: आदेशमा बिना उचित कानूनी प्रक्रिया विस्थापित गर्दा शिक्षा स्वास्थ्य र आवास जस्ता आधारभूत अधिकारका गम्भीर असर पर्ने उल्लेख गरिएको छ। अदालतले यस्तो कार्य मानवीय संकट निम्त्याउन सक्ने भन्दै सचेत गराएको छ। भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा अत्याधिक विषादी भेटिएपछि नष्ट गर्न निर्देशन दिएको छ। केन्द्रीय कृषि प्रयोगशाला मातहतको विषादी अवशिष्ट द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले मंगलबार गरेको परीक्षणमा 13 नमूना मध्ये एउटा नमूनामा विषादीको मात्रा उच्च पाइएको प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमिचानाले सीआईएनलाई बताउनुभयो।
2: हाम्रो अब आरईपीआर टेस्ट हुन्छ के अरे कालीमाटीमा, अनि रेगुलर टेस्ट हुन्छ। त्यसमा चाहिँ अब हामीले बजारमा आएको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो। अनि भने स्याम्पल लिने बेलामा त्यहाँको ओरिजिन कता हो भनेर सोध्छौँ क्रपको, उहाँहरूले भक्तपुरकै भन्नुभयो। त्यो हिसाबले भक्तपुरकै मात्रै भन्ने छ।
6: सरकारले डाक्टर मनोज कुमार शर्मालाई कार्यक्षमताको हिसाबमा प्रधान न्यायाधीशमा सिफारिश गरिएको प्रष्ट पारेको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले न्याय क्षेत्र सुधारको प्रयास गर्न क्षमतालाई हेरेको बताउनुभयो।
9: परिषदले हेर्दाखेरि पनि 5 सदस्य मध्ये 3 लगभग राजनीति नियुक्ति जस्तो देखिन्छ। त्यहाँबाट सिफारिश हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानूनविदहरूले भन्दिन आउनु भएको कुरा हो। अब त्यहाँबाट संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। यो पालि सम्भवत पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिश चाहिँ मुद्दाको फर्सेटको हिसाबमा, हामीले चाहिँ एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिश गरेर पठाएका छौं। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा, उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिश भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ।
6: यसैबीच सरकारले विदेश स्थित 15 नेपाली मानार्थ महावाणिज्य दूत पदमुक्त गर्ने निर्णय गरेको छ। बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने र संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ। वैशाख 28 गते दिउँसो 4 बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको हो। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया अगाडि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
3: कार्यविधि अगाडि बनेको कार्यविधिको आधारमा नै यसलाई हामीले परिमार्जन गर्यौं र यो नयाँको रूपमा ल्याछौं। अहिले यो नयाँ कार्यविधि बनेको छ, नयाँ कार्यविधि हामीले पारित गर्यौं। असाध्यै नयाँ विषयहरूमा छलफल चाहिँ के भएको छ भने एउटा हामीले सुनाई अवधि र कति राख्ने भनेर कुरा गर्यौं, त्यसलाई 10 को कुरा, अर्को चाहिँ 10 दिनसम्म हामीले दिने सुनवाईको लागि अथवा मान्छेलाई उजुर गर्ने टाइम चाहिँ 10 दिनसम्म दिने भन्ने कुरा हो। त्यस पछाडि अर्को हामीले असाध्यै महत्वपूर्ण कुरा चाहिँ के गरेका छौं भन्दा यो सुनवाई भएर गइसके पछाडि उहाँहरूले पेश गरेको कार्ययोजना, नतिजामा आधारित कार्ययोजनाहरू कसरी कार्यान्वयन भइरहेछ, त्यसलाई कुनै न कुनै निकायले चाहिँ अनुगमन गर्नुपर्छ भन्ने हो।
6: साझा खबरमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ हारेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिएको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग 2-2 वटा खेल खेल्ने भएको छ।
10: आलु आयातको भार घटाउँदै डडेलधुराको बिउ आलु एकै सिजनमा करोड बढी आमदानी।
11: विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खेत दैलेखसम्म पनि पठाए, खाएनालु चितवनसम्म पनि पठाएको।
10: डडेलधुराको बिउ आलुको माग बढ्दो, रिपोर्टसँगै सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना तर अभ्यास किन सुस्त, विशेष श्रृंखला प्रकृति र जीवन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त शोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको

0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। भारतसँग सीमा जोड़िएको लिपुलेक लिम्पिया धुरा र कालापानी क्षेत्रको भूभागका विषयमा सरकारले कूटनीतिको वार्ता गर्ने भएको छ। सन् 1816 सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका यी क्षेत्रहरू नेपालकै रहेको तथ्य सहित परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्ने भएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीन बीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा सरकारले आफ्नो गम्भीर सरोकार दुवै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकेको बताउनुभयो।
4: 1816 सनको सुगुली सन्धिबाट नै महाकाली पूर्वका लिम्पियाधुरा लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अधिक रहेको हामीले उल्लेख गरेका छौं। नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको विषय पनि हामी उल्लेख गरेका छौं। साथै लिपुलेक क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको विवरण पनि उक्त नोटमा स्पष्ट पारेका छौं।
3: यसबीच दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा संचालित अनलाइन ठगीमा परेका 616 जना नेपाली नागरिकको उद्धार गरिएको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। थाइल्याण्ड र म्यानमार स्थित नेपाली दूतावासहरूको समन्वयमा कम्बोडियाबाट 491, म्यानमारबाट 111, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जनाको उद्धार गरी नेपाल फर्काइएको उहाँको भनाई छ। नेपालमा हरेक वर्ष करिब 7 अर्बको आलु आयात हुने गरेको छ, जसमा बिउ आलु समेत रहेका छन्। सुदूरपश्चिमको डडेलधुरा जिल्ला भने पछिल्ला वर्षहरूमा बिउ आलु उत्पादनको केन्द्र बन्दै गएको छ। चालू आर्थिक वर्षमै मात्रै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर निर्यात भएको छ भने 1,30,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ।
5: डडेलधुराको गन्यावधुराका किसान दत्तराज अवस्थीको परिवारका लागि बिउ आलु मुख्य आमदानीको स्रोत बनेको छ। उहाँले उत्पादन गरेको बिउ आलु अहिले बाहिर जिल्लामा राम्रो मूल्यमा बिक्री भइरहेको छ। पहिले आफै खाने मात्रै उत्पादन हुन्थ्यो, अहिले व्यावसायिक रूपमा खेती गर्दै आय स्रोत बढ़ाउन सफल भएको उहाँ बताउनुहुन्छ।
6: आलु खेतीमा त हामी पहिले शुरूआतै यो क्षेत्रमा आलु खेती गर्ने भनेर हाम्रै बुवाले शुरू गरेका 2042 सालतिर भन्ने छ। पहिला हामी चाहिँ आलुमा थियौं, अहिले हामीले करिब करिब हामीले 10 क्विन्टल जति आलु लाछौं। योभन्दा पहिला बिक्री गर्यौं। हाम्रो यो क्षेत्र चाहिँ के छ भने त्यति बजारका लागि अहिलेसम्म त्यति उत्पादन भएको चीजहरू चाहिँ न बिक्री नभएको चाहिँ छैन।
5: जिल्लाबाट उत्पादित गुणस्तरीय बिउ आलुको माग बझाङ बैतडी डोटी अछाम कैलाली कञ्चनपुर र दार्चुला तथा दैलेख जिल्लासम्म छ। चालू आर्थिक वर्षमै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर बिक्री भएको छ। यसमध्ये 800 क्विन्टल हिउँदे र 1200 क्विन्टल बर्खे आलुको बिउ रहेको छ। बिउ आलुको व्यापारबाट किसानहरूले 1,33,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी गरेका छन्, जसले आलु खेतीमा टिकिरहन मदत गरेको अर्का किसान धर्म भट्ट बताउनुहुन्छ।
7: मैले विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खे दैलेखसम्म पनि पठाए, खाएन आलु चितवनसम्म पनि पठाएको, सुदूरपश्चिम झन्नै 9 जिल्लामै पठाएको छु।
5: डडेलधुराको सदुमुकाम आसपासका तडीबाट भेटा भातकाडा लगायतका क्षेत्रहरूमा आलु खेती तीव्र रूपमा विस्तार भइरहेको छ। यहाँको हावापानी र माटो आलु उत्पादनका लागि अत्यन्तै अनुकूल मानिन्छ, जसका कारण यहाँ उत्पादित आलु गुणस्तरीय हुने कृषि प्राविधिकहरू बताउँछन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालन भएको आलु सुपर जोनले पनि उत्पादन भण्डारण र बजार व्यवस्थापनमा सहजीकरण गरिरहेको छ। कार्यक्रमका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पीताम्बर बस्नेत
8: आउने वर्ष लागि पनि हामीले केही कार्यक्रम प्रस्ताव गरेका छौं। यसमा मुख्य हामीले फोकस गरेको भनेको यो आलुको एउटा क्षेत्र विस्तार कार्यक्रम भनेर गरेका छौं। होइन, क्षेत्र विस्तार

0: आलुलाई किसानलाई चाहिँ बिउ उपलब्ध गराउने अनि त्यसमा किसानहरूले चाहिँ खानाहरू उत्पादन गर्ने एउटा यो गरिरहेछौँ। र अर्को हामीले मुख्य रूपमा चाहिँ यो बिउ उत्पादनलाई हामी बीज वृद्धि भन्छौँ, यसलाई चाहिँ व्यवस्थित गर्न खोजेका छौँ। बर्खे आलुको पनि हामीले चाहिँ क्यागसहित बिउ ल्याएर यसरी चाहिँ बिउलाई एउटा चाहिँ आधिकारिक रूपमा चाहिँ क्याग लगाएर एउटा स्रोत सुनिश्चित गर्ने हिसाबले यो बिउ उत्पादन कार्यक्रमलाई चाहिँ हामीले व्यवस्थित गर्न खोजिरहेछौँ र गर्दैछौँ पनि।
1: डडेलधुरामा वर्षमा दुई सिजनमा आलु खेती हुने गरेको छ। हिउँदे र बर्खे करिब 1122 हेक्टर क्षेत्रफलमा फैलिएको आलु खेतीबाट प्रति हेक्टर 30 मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वन ऐन संशोधनपछि पनि सामुदायिक वनमा पर्यटन अघि बढ़न सकेन।
3: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ विस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं।
2: सामुदायिक वनमा लगानी र तालिम अभाव रिपोर्टसँगै विशेष श्रृंखला प्रकृति र जीवन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तु को नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: घाममा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला प्रकृति र जीवन। देशभरमा राष्ट्रिय निकुञ्जको संख्या 10 पुगेको छ। संरक्षित तथा आरक्षित क्षेत्रको विस्तारसँगै वन वातावरण जोगाउँदै पर्यापर्यटनको विकास र यसैका कारण आसपासका क्षेत्रका नागरिकको जीवनस्तर पनि उकासिँदै गएको छ। चितवन बर्दिया लगायतका निकुञ्ज क्षेत्रमा पर्यापर्यटन फस्टाउँदै गए पनि अरू निकुञ्ज आसपासका वासिन्दाले पर्याप्त फाइदा लिन पाएका छैनन्। तर पनि स्थानीयवासी सरकारवाला पर्यापर्यटनको विकास र विस्तारका लागि कोशिश गरिरहेका छन्।
4: नेचर गाइड शान्ति चौधरी हिजो आज बाँके राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटकलाई निकुञ्जको विशेषता बारे बताउँदै गरेको अवस्थामा भेटिनुहुन्छ।
5: बाक्साल मचानमा छौ। यो बाक्साल मचान चाहिँ मायालु पाखामा छ। हामी चाहिँ थारू भाषामा चाहिँ मायालु पखुवा पनि भन्छ। यो दाराहरूमा चाहिँ हामी पहिले चाहिँ खर बनकसहरू काटेर यहाँ चाहिँ गोदाम हुन्थ्यो, यहाँ चाहिँ थुपार्थ्यौं र तल चाहिँ खोला छ।
4: बाँकेको राप्ती सुनारी नौ बुच्चापुर हात्तीसार घर भएकी 33 वर्षीय चौधरी पहिलेदेखि नै छोरी सिकारी नियन्त्रणमा काम गर्दै आउनु भएको थियो। नेचर गाइड एसोसिएशन बाँकेको सचिव समेत रहनुभएकी उहाँले पर्यटकहरूलाई बाटो देखाउने र निकुञ्जको बारेमा जानकारी दिन 5 वर्ष अघि तालिम लिनुभएको थियो।
5: यहाँ चाहिँ बाघको लागि पनि एकदम प्रख्यात छ। बाघ पनि यहाँ चाहिँ देख्न सकिन्छ। यहाँ चाहिँ खोला छ, चरङ्गिया खोला छ। यहाँ चाहिँ बारमासै पानी रै राख्छ।
4: यो वर्षदेखि बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको चहल पहल बढ्न थालेपछि उहाँको व्यस्तता पनि बढ्न थालेको छ। अर्का नेचर गाइड उमा ओलीको अनुभव पनि यस्तै छ।
6: एसोसिएसनले पालो लगाएर जाने, आफूसँग डाइरेक्ट कन्ट्याक्ट गर्यो भने त्यही जाने भएको र 8 जना चाहिँ हामी एक्टिभली जाने आउने गरेको गाइड हो। अहिले चाहिँ बिजी छौँ भनौँ न। अहिले चाहिँ पर्यावरण क्षेत्रले हामीलाई चाहिँ अलिकति केही हदसम्म त्यसलाई आर्थिक रूपमा भनौँ त्यसलाई चाहिँ अलिकति उ गरेको छ। सुरुमा चाहिँ हामीले अब ट्रेनिङ लियौँ। ट्रेनिङलाई चाहिँ लगभग 1.5 वर्ष 2 वर्षसम्म त हामीले भनौँ न त्यति एक्टिभली आँखाहरू जान नपाएको केही भएन भन्ने खालको सोच पनि आउँथ्यो कि हामीलाई पहिला। अहिले चाहिँ हामी सन्तुष्ट छौँ भनौँ न। हामी आफ्नै नेचरसँग रमाइरहेको छौँ।
4: पहिलो पटक जंगल सफारीका लागि बाँके निकुञ्ज पुग्नुभयो प्रेरणा गिरी। निकुञ्जका कारण वन संरक्षणसँगै दुर्लभ रूख बिरूवा पनि देखिन थालेको उहाँको भनाइ छ।
7: हजुरबा हजुरआमाहरूले कसरी यहाँ घाँस काट्न आउनुहुन्थ्यो, कतिपय कुराहरू घरमा पकाउने मरमसलाहरू पनि यहीँ जंगलबाट लैजानुहुन्थ्यो भन्ने हामीले सुनेको थियौँ। त्यो त अब हामीले यहाँ हेर्न पाउँछौँ।
4: जंगल सफारी अर्थात जीप सफारीले पर्यटकलाई घना जंगलभित्र वन्यजन्तु र प्रकृतिको नजिकबाट अनुभव गर्ने मौका दिन्छ। जंगल सफारी गर्न चाहनेहरूका लागि गाड़ीको अभाव नहोस् भन्नका लागि यहाँका पर्यटन व्यवसायहरूले सामूहिक रूपमा एउटा गाड़ी थपेका छन्। नेपाल एसोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स नाटा पाकेका अध्यक्ष दिल्ली राज रेग्मी,
8: जुन पर्यटक आए पनि गाड़ी छैन भने फर्किने त्यस्तो अवस्था आइरहेको थियो। दुईटा गाड़ी चाहिँ होमस्टेहरूले सञ्चालन गर्नुभएको छ र त्यो दुईटा गाड़ीले पनि नपुग्ने भएको हुनाले अहिले हामीले एउटा नाटाको तर्फबाट चाहिँ थप गरेका छौँ।
4: बाँकेमा नाटा र होमस्टेका गरी 3 सफारी गाड़ी छन्। एउटा गाड़ीमा 9 देखि 12 जनासम्मको सीट क्षमता छ। यो पनि अपुगदेखि अर्को गाड़ी थप्ने योजनामा पर्यटन व्यवसायी छन्। फेरि नाटाका अध्यक्ष रेग्मी,
8: एउटा त अहिले त भयो, अब अझ 1-2 थपौं भन्ने पनि छ। साधन बढी भयो भनेपछि पर्यटकहरू आउँछन् भन्ने आशाले हामीले यो थालनी गरेका छौं।
4: पर्यटन प्रवर्धनसँगै बेरोजगारी बढ्दै गएको अवस्थामा रोजगारीको अवसर सृजना गर्न निकुञ्ज पर्यटन व्यवसाय सहित सरकारवालाहरू एकजुट भएका छन्। पर्यटन व्यवसायी हरिप्रसाद शर्मा,
9: सबै युवाहरू बेरोजगार भए, हामीसित रोजगार छैन, व्यवसाय सञ्चालन गर्न हामीलाई गाह्रो भयो भन्ने किसिमको भाषाहरू सर्वत्र चाहिँ फैलिराखेको अवस्थामा हामीसित थुप्रै सम्भाव्यताहरू छन्। ती सम्भाव्यताहरूलाई हामीले लिएर जान सक्यौं भने, बोकेर जान सक्यौं भने हामीसँगै रोजगारका अवसरहरू छन्।
4: 550 किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा स्वदेशी विदेशी र सार्क राष्ट्रका गरी 746 जना पर्यटक पुगेका छन्। उनीहरूमध्ये निकुञ्जमा प्रवेश गर्न नेपालीले प्रति व्यक्ति 100, विदेशी पर्यटकले प्रति व्यक्ति 700 रूपियाँ बुझाउने गरेका छन्। यस हिसाबले निकुञ्जले पर्यटकबाट चालू आर्थिक वर्षको हालसम्म 2 लाख बढ़ी राजस्व संकलन गरेको छ। उक्त रकम बफर जोनको विकासमा खर्च गरिन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कणेल
10: निकुञ्जमा पर्यटनको विकास गर्ने भनेकै स्थानीय जनतालाई उनीहरूको रोजगारीको अवस्थाको सिर्जना गर्ने उनीहरूलाई आयोजनमा अभिवृद्धि गर्ने र उनको जीवन स्तरको कास्ने नै हो। त्यस गर्दा बिना हानि नोक्सानी हामीले लाभ लिने भनेको पर्यटनबाट मात्रै हो।
4: बाँके राष्ट्रिय निकुञ्ज बाघ हात्ती हरिण चित्तल निलगाई चौका लगायत विभिन्न जनावरहरूको प्राकृतिक वासस्थान हो। यसका साथै निकुञ्जमा 34 प्रजातिका स्तनधारी 276 प्रजातिका चरा 24 प्रजातिको सरीसृप 263 प्रजातिको वनस्पति 9 प्रकारको उभयचर र 55 प्रकारका माछा पाइन्छन् जसमध्ये केही दुर्लभ र लोपोन्मुख पनि छन्। निशु जोशी सीआईएन रेडियो कृष्णसार एफएम नेपालगंज बाँके।
3: निकुञ्ज क्षेत्र नजिक मध्यवर्तीसँग जोडिदा पर्यापर्यटनका राम्रा अभ्यास भए पनि सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना देखेर वन ऐनमा संशोधन गरी केही खुकुलो बनाइएको छ। तर उक्त व्यवस्था पूर्ण कार्यान्वयनमा सामुदायिक वनले किन अभ्यास गर्न सकेका छैनन्? सामुदायिक वन उपभोक्ता महासंघ फेको फनका महासचिव पार्वता गौतमसँग साथी लील प्रकाश चन्दले सोध्नु भएको छ।
11: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं। वनमा पर्यापर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। तर राखे भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्। तर यता पर्यापर्यटनको हिसाबले हेर्ने भने चाहिँ उहाँहरूले काम गर्दै गरेको विषयलाई हुने रहेछ यो भनेर त्यो व्यावहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यापर्यटनको कामहरू सुरुवात गर्नुभएको छ।
12: त्यो भनेको कस्तो कस्तो कामहरू त्यहाँ भइरहेका छन्?
11: उहाँहरूले चाहिँ हरिचास पोखरीहरू, त्यहाँ माछा पोखरीहरू पनि बनाउनु भएको छ। काहीँ चाहिँ वन्यजन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ। त्यो उद्धार केन्द्र भए पनि सामान्य रूपमा कसैले गएर काहीँ हरिण मृगहरू राख्नु भएको छ, काहीँ चाहिँ अजिङ्गरहरू राख्नु भएको छ, ती कुराहरू हेर्ने अवसर छ। काहीँ सानातिनो चिल्ड्रेन पार्कहरू छन्, काहीँ चाहिँ अब बर्ड वाचिङ सेन्टरहरू पनि छन्, काहीँ ट्री हाउसहरू छन्, होइन फरक फरक छ आफ्नो। काहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ नजिकै भएका वन्यजन्तुहरू यसो आफ्नै समूहले हेर्न मिल्ने पनि त्यो खालको पनि गर्नुभएको छ।
12: आमदानी पनि सामुदायिक वनले लिइराखेका छन्, राम्रो गरिराखेका छन् भन्ने तपाईँहरूको निष्कर्ष?
11: नानीहरूको वातावरण पनि त्यहाँ एउटा पर्यटनको हिसाबले, आन्तरिक पर्यटनको हिसाबले राम्रै देखिन्छ, होइन अर्को चाहिँ त्योबाट केही आमदानी पनि लिएको छ समूहले। आमदामी भन्ने कुरा त्यो ठूलो आमदामी, धेरै आमदामी भएर फेरि कहाँ लगानी गर्ने त्यो हिसाबको भन्दा पनि रोजगारी सिर्जना भएको छ सानो।
12: राष्ट्रिय निकुञ्जको मध्यवर्तीले चाहिँ राम्रो गर्ने, त्यहाँ अलि पर्यापर्यटनको राम्रो सम्भावना हुने, साँच्चै कि सामुदायिक वनमा त्यो हामीले अभ्यास गर्न?
11: यस्तो हो नि, राष्ट्रिय निकुञ्जमा गर्ने भन्दाखेरि त राष्ट्रिय निकुञ्जमा त सरकारले कति लगानी गरेका छ त्यसको प्रतिफल कसले लिन्छ, होइन त्योमा भर पर्छ नि त। सामुदायिक वनले नितान्त आफै आफ्नो लगानीमा आफू खटेर सानो काम गर्नुभएको छ, होइन सानो लगानीमा धेरैजनालाई सानोतिनो रोजगार दिनुभएको छ। त्यहाँ चाहे चाहिँ चिल्ड्रेन पार्कमा एउटा मान्छे बसोस्, चाहे चाहिँ रिचार्ज पोखरीमा अलिकति माछा राखेर अर्को मान्छे बसोस्, अथवा त्यहाँ टिकट घरमा एउटा टिकट काट्ने नै बसोस्, होइन कम्तीमा नै त्यही सामुदायिक भनेर 4-5 जनाले रोजगारी पाएका हुन्छन्, 1-2 जनाले रोजगारी पाएका हुन्छन्, त्यो कुरा ठूलो हो र त्योबाट आएको थोरै पैसाले फेरि विपन्नमा लगानी गरेर अरू काम गर्नुभएको छ।
12: सामुदायिक वनले अथवा फेको फन्डले सहयोग गरेर साँच्चै सामुदायिक वनले पनि पर्यापर्यटनमा राम्रो गर्न सक्छ भनेर हामीले स्थापित गर्न सक्छौँ।
11: उदाहरण छन् उदाहरणकै रूपमा छन्, त्यो त उदाहरणको रूपमा झापाको जामुनगाडी सामुदायिक वन, बुटवलको फुलबारी सामुदायिक वन, अथवा अरू सामुदायिक वनहरू धेरै छन्।
12: त्यहाँ के छ त्यस्तो उदाहरणीय बताउन लायक कुरा? आमदानीको कुरा हो कि अथवा कस्तो खालको?
11: होइन, त्यो त आमदानीको कुरा पनि भयो, रमणीय स्थल तयार गर्ने कुरा पनि भयो, त्यो त धेरै कुराहरू छन् त्यहाँभित्र छिरेपछि त।
3: आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न सरकारले निर्देशन दिएको छ। कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने भएको छ। प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण रहेको छ। संसदीय सुनवाईको प्रक्रिया समेत शुरू गरिएको छ। र स्कटल्याण्डपछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एकको जीत, भोलि स्कटल्याण्डसँग खेल्ने भएको छ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा।
13: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
14: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
13: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4
1: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9847918921 र 9842939399
3: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
4: लो किन नि के भयो सन्चो भएन
3: होइन यतिकै जानै मन लागेन
4: यतिकै पनि हुन्छ
3: मैले साइन्सको कन्ठे गर्न सकिन सरले कुट्नुहुन्छ
4: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
5: नमस्ते कति कामले पाल्नुभयो
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
5: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
6: हस् म्याडम
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइबा के पर्यो त्यस्तो
9: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
8: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
9: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
8: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
10: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
8: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
10: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
8: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
10: सुखको गहना दुखको खजना
8: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
10: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 9956-55-250
11: मन्जु तिमी त विदेश जान लाग्यौ रे
12: हो दिदी त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
12: खै के गर्ने गर्ने दिदी
13: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदिरा जाने बाटो तर्फ।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
8: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
7: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
9: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
7: दाँत सफा गर्ने टल्काउने,
9: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
7: दाँतको जरासम्म सफा गरी भर्ने,
9: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
7: दाँतमा खोल राख्ने,
9: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
7: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
7: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
9: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
7: मोबाइल 9864221629 र 9861682251।
10: के भयो, के को हल्ला खल्ला हो यो?
11: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
12: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सक्या होइन?
10: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
12: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
11: हो त है, हामीले त ध्यानै नदिएको।
12: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
13: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
14: ओइ एमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
15: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
14: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
15: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले
14: अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
16: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
14: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
16: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
14: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
16: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोपराइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
14: सम्पर्क मोबाइल 9842698145।

0: भन्छा माया त अति गर्छस् है भेट्न भए पनि
1: हजुर दाइ
0: त्यसो भए भोलि बजार जा फर्सी भेट्न कतै भेट भइहाल्छ कि
1: हस् हुन्छ
2: त्यसो भए भोलि बजार जान त कतै भेट भइहाल्छ कि
3: हामी पनि जान्छौँ न साथी।

नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98461224288 र 98463686

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
2: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
2: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
2: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्ररोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आहा कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
2: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
2: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 0364 41 696।
3: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
4: हेर हेर, भाँडा सबै फेकेर नरिसाउ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा आवश्यक प्रक्रिया पूरा नगरी सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश।
1: अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी गराउनु भनेर चाहिँ अन्तरिम आदेश जारी भएको छ।
0: काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था कस्तो छ?
2: सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ? उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ।
0: र होर्मुज जलमार्गमा भएको झडप बारे अमेरिका र इरानद्वारा एकअर्कालाई दोषारोपण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। इरानका विदेश मन्त्री अब्बास अराक्चीले संयुक्त राज्य अमेरिकामाथि उनकै शब्दमा अनावश्यक जोखिम लिएर कूटनीतिक उपायलाई परित्याग गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले हरेक पटक वार्ताको टेबलबाट द्वन्द्वको समाधान खोज्ने प्रयास भइरहँदा वाशिङटनले सैन्य बल प्रदर्शन गरेको उल्लेख गरेका छन्। होर्मुज जलमार्गमा भएको भनिएको गम्भीर सैन्य झडपलाई लिएर अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाइरहँदा युद्धको अर्को पक्ष इरानका विदेश मन्त्रीको यस्तो टिप्पणी आएको हो। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोवेन भन्छन्, यसले प्रक्रिया कति नाजुक छ भन्ने प्रदर्शन गरेको छ। हालैको भिडन्तले गम्भीर घटना हुन सक्ने बाटो देखाउँछ किनभने त्यहाँ ठूलो सैन्य शक्ति परिचालित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको बताइरहँदा होर्मुजमा युद्धरत दुई पक्षका सेनाबीच झडप भएको हो। ब्रिटेनमा स्थानीय निर्वाचनको मतगणना जारी रहँदा लोकप्रियतावादी दक्षिणपन्थी दल रिफर्मले यसअघिका निर्वाचनभन्दा समर्थन बढ़ाएको छ। आप्रवासन कम गर्ने र स्वच्छ ऊर्जाका लागि दिएको समर्थन कटौती गर्ने वाचा गरेको यो पार्टीले देशैभरिबाट काउन्सिल सीटहरू बढ़ाउने देखिएको छ। मध्यमार्गी लेबर र कन्जर्भेटिभ पार्टीहरूले यसअघि जितेका स्थानमा सीट गुमाएका छन्। ग्रीन पार्टीले पनि यसअघि भन्दा समर्थन बढ़ाएको छ। इण्डोनेसियाको प्रहरीले एउटा ज्वालामुखी विस्फोटमा परि तीनजना पदयात्रीको मृत्यु भएको जनाएको छ। त्यसमध्ये दुईजना सिंगापुरका पर्यटकहरू रहेको र एकजना इण्डोनेसियाकै नागरिक रहेको जनाइएको छ। ज्वालामुखी विस्फोटपछि 10 किलोमिटर टाढासम्म खरानी फैलिएको थियो। उक्त क्षेत्रबाट 15 जनाको उद्धार गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरल रामाफोसाले सम्भावित महाअभियोगको सामना

0: गरिरहेका छन्। संसदीय मतदानबाट महाभियोग रोक्ने चार वर्ष अघिको निर्णय संवैधानिक अदालतले उल्ट्याएपछि प्रक्रिया अघि बढ़ाउने बाटो खुलेको हो। अदालतले सन् 2020 रामाफोसाको गाउँको घरबाट 5 लाख अमेरिकी डलर भन्दा बढ़ी रकम चोरी भएको विषयमा गठित स्वतन्त्र जाँच बुथ समितिको प्रतिवेदन अस्वीकार गर्ने सांसदहरूको निर्णय गैर कानूनी रहेको ठहर गरेको छ। रामाफोसाले आफूले कुनै गलत काम नगरेको दावी गरे पनि उक्त परिमाणको नगदको स्रोत बारे उनीमाथि प्रश्न उठेका छन् र वैज्ञानिकहरूले युरोपका गरीब समुदायमा बसोबास गर्ने मानिसहरूले जलवायु परिवर्तनका कारण ज्यान गुमाउने सम्भावना उच्च रहेको चेतावनी दिएका छन्। पहिलो पटक यस्तो विषयमा गरिएको अध्ययनमा गरीबी र घरमा न्यानो वा शीतल बनाउने व्यवस्था गर्न नसक्नु युरोपभरि हरेक वर्ष झण्डै 1 लाख मानिसहरूको मृत्युको कारण बन्ने गरेको उल्लेख गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया अवलम्बन नगरी काठमाण्डुका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा परेका विभिन्न रिट निवेदनहरूमाथि सुनवाई गर्दै शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ताले बीबीसीसँग बताए। नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचनाका विषयमा रिट निवेदनहरू परेका थिए। साथै अदालतले उक्त आदेशमा विस्थापित भइसकेकाहरूको हकमा आधारभूत आवश्यकता पूरा गर्ने कार्यलाई पनि प्रभावकारी बनाउन भनेको बताइएको छ। केही बेर अघि हामीले सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालालाई टेलिफोन सम्पर्क गरी उक्त आदेशका थप विवरण बारे सोधेका छौ।
2: यो आदेशमा के भनिएको छ भन्दाखेरि जुन सुकुम्बासीलाई जुन बसोबास रहेको स्थानबाट जुन किसिमबाट हटाइयो, घरहरू भत्काइयो, भइसकेको कामलाई तत्काल त्यसलाई केही गरिरहनु परेन, अन्तरिम आदेश जारी गर्नु परेन भन्ने कुरा एउटा भयो। अब थप यसमा केही अब यसका घरटहराहरू भत्काउने सुकुम्बासी जुन किसिमको अव्यवस्थित बसोबासको घरटहरा हटाउने सन्दर्भमा जुन अब हुने जुन सम्भावित कुराहरू छ मानव अधिकारको पर्सपेक्टिभबाट त्यसमा के भनियो भन्दाखेरि अब यसलाई अब थप हटाउनु पर्यो भने कानूनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरूको वासस्थान हटाउँदा शिक्षा स्वास्थ्य आवास लगायतका हकमा जुन अपूरणीय क्षति पुग्न जाने हुँदाखेरि त्यसलाई दृष्टिगत गरेर त्यसरी हटाउनु पर्यो भने सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती जुन बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने कुरा भएको छ। एउटा जुन कानून बमोजिमको जुन प्रक्रिया छ त्यो पूर्ण रूपमा अवलम्बन गरेर आवास शिक्षा स्वास्थ्य त्यसको सबै बन्दोबस्ती गरेर मात्रै त्यस्तो काम गर्नु होला, नत्र जबरजस्ती हटाउने काम रोक्नु नगर्नु नगराउनु भन्ने एउटा भयो होइन। अनि त्यसै गरेर तपाईँको अब आधारभूत जुन हटाइसकिएका जुन सुकुम्बासी बस्तीबाट जुन नागरिकहरूलाई हटाइया छ, हटाइसकिएको जुन बस्तीहरूबाट अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत जुन आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी उपलब्ध गराउनु प्रभावकारी रूपमा उपलब्ध गराउनु भनेर चाहिँ त्यो अन्तरिम आदेश जारी भएको छ।
1: यो विषयको सन्दर्भमा यो अन्तरिम आदेश भयो, अबको प्रक्रिया चाहिँ के हुन्छ? यसमा
2: के बुझेको छ भन्दाखेरि अब रिट निवेदनमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समुचित व्यवस्थापन सम्बन्धी गम्भीर प्रश्न निहित रहेकोले चाँडो निरूपण हुनुपर्ने प्रकृतिको देखिँदा विपक्षीहरूबाट लिखित जवाब परे वा पर्ने अवधि व्यतीत भएपछि 15 दिनभित्र पूर्ण सुनवाईको लागि पेश गर्नु अग्राधिकार दिएको छ। यसलाई विषयवस्तुको गम्भीरता हेरेर सुनवाई प्रक्रिया 15 दिनभित्र हामीले पेसिराखेर त्यसलाई सुनवाई प्रक्रियाले अगाडि बढाउँछौं।
1: उनी थिए सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइराला अदालतको पछिल्लो आदेशबारे जानकारी दिँदै। यसैबीच प्रतिनिधि सभाको एउटा समितिका सांसदहरूले काठमाण्डुका विभिन्न स्थानबाट विस्थापित भएका सुकुम्बासीहरूलाई राखिएका होल्डिङ सेन्टरहरूको अनुगमन गरेका छन्। कानून न्याय तथा मानवाधिकार समितिको एउटा टोलीले बिहिबार र शुक्रबार गरी सुकुम्बासीहरू राखिएका किर्तिपुर स्थित राधा स्वामी सत्संग भवन, भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र भक्तपुरकै कृषि विकास ब्याङ्कको भवनको अनुगमन गरेका उक्त समितिका सचिव रामहरि थापाले जानकारी दिए। ती होल्डिङ सेन्टरहरूमध्ये किर्तिपुरमा 67 परिवारका 207 जना र भक्तपुरका दुई स्थानमा गरी 106 जना बसोबास गरिरहेका बताइएको छ। यसै सन्दर्भमा हामीले उक्त समितिकी सभापति समीक्षा बास्कोटालाई टेलिफोन सम्पर्क गरी शुरूमा त्यहाँ राखिएका मानिसहरूको अवस्था कस्तो पाउनु भयो भनेर सोधेका छौं।
3: किर्तिपुरमा जाँदाखेरि किर्तिपुर एउटा राजा स्वामीको खुल्ला टेन्टमा व्यवस्थित गरिएको छ, हरेक फ्यामिलीलाई टेन्टमा राखिएको छ। टेन्टमा भेन्टिलेसन्सहरू त छ तर पनि अलिक क्राउडेड जस्तो देखिन्छ। खानाको विषयमा उहाँहरूले ठिक छ भन्नुभयो, दिनमा 4 टाइम खाना छ, यो सबैमा त्यही नै रहेछ। शौचालयहरू हामीले हेर्ने भनेको चाहिँ बेसिक मानवीय हिसाबले पनि राखेको छ कि छैन, अहिलेको सबै कुरा व्यवस्थापन हेर्दा सन्तोषजनक देखियो। भक्तपुरमा जाँदा त त्यो लेभल अप जस्तो देखियो कि किनभने त्यो
4: तपाईँले यसो भनिरहँदाखेरि चाहिँ फेरि कतिपय विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका, काम गर्नेहरूको काम छुटेको लगायतका गुनासोहरू पनि आइरहेका छन्। उनीहरूले के गुनासो गरेनन् यस सन्दर्भमा तपाईँहरूसँग?
3: म आउँदैछु। मैले पहिला पोजिटिभ साइड तपाईँलाई उजागर गरे होइन, र त्यसपछि किर्तिपुरमा बच्चा बच्चीहरू चाहिँ स्कूल जान थालिसक्नु भएको, यता भक्तपुरको हकमा चाहिँ त्यहाँनिर हामी पुग्दै गर्दाखेरि एउटा जागृति विद्यालयबाट आउनु पनि भएको थियो र समन्वय गरेर छिटै नै उहाँहरूको स्कूलको व्यवस्थापन गर्छौँ भनेर, अनि हामीसित पिएमओ अफिसबाट पनि हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले उतिखेरै यो चाहिँ सुधार गर्नुपर्ने भन्यौँ। र उहाँहरूको सबैभन्दा ठूलो गुनासो या सुझाव चाहिँ के थियो भन्नुहुन्छ भनेदेखि, सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ, जति सक्दो चाँडो हामीलाई सोल्युसन दिएर यहाँबाट कता व्यवस्थापन गर्ने हो, हाम्रो उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ। र धेरैको चाहिँ अब पहिला उहाँहरूले जुन ठाउँमा काम गर्नुहुन्थ्यो त्यो ठाउँमा काम छुटेको अवस्था, किनभने धेरै महिला दिदीबहिनीहरू हाउस हेल्पमा बस्नु भएको रहेछ र पुरुष दाजुभाइहरू चाहिँ कतिजना डेली वेजेस बेसिसमा रोजगारी जानुहुने रहेछ, कतिजना अहिले पनि गइराख्नु भएको अवस्था छ। तर यो तालिम केन्द्रहरू होल्डिङ सेन्टरहरू चाहिँ अलिकति टाढा भएको भएर हामीले त्यहाँ आवत जावतको लागि असहज छ।
4: एउटा तपाईँले एक किसिमको त्यहाँको स्थितिको स्थलगत चित्रण गर्नुभयो, यो बीचमा चाहिँ काठमाडौँको माइती घर सहित देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेर सुकुम्बासीहरूले जसरी अहिले विरोध गरिराखेका छन् नि, यो विकल्प नदिइकन उनीहरूलाई विस्थापन गरियो भन्ने एउटा तर्क आएको छ, त्यसका सन्दर्भमा चाहिँ तपाईँले के देख्नुभयो?
3: कहाँनिर पहिला गरेको छ भन्ने कुरा पनि हामीले हेरिदिनुपर्छ कि, हिजोको दिनमा एकै वर्ष अगाडिको बाढी पहिरो सम्झ्यौँ भने, बाढी सम्झ्यौँ भने विशेष गरी काठमाडौँको खोला किनारमा बसेको बस्तीलाई चाहिँ अहिले लगेर होल्डिङ सेन्टरमा राखेको छ। तपाईँ मनसुन सुरु हुने साथै सबैजना, सबैभन्दा बेसी उहाँहरू चाहिँ डिजास्टर प्रोन एरियामा हुनुहुन्थ्यो र त्यहीँनिर बाढी घर घरमा बस्ने र लास्ट इयरकै कुरा गर्ने हो भने त भिजिबिलिटीको कारणले हामीले उद्धार गर्न पनि समस्या भएको थियो सरकारलाई। त्यो एरिया आइडेन्टिफाई गरेर सरकारले चाहिँ त्यो डिजास्टर आउँदै गर्दाखेरि त्यसलाई पनि असर नगरोस् है भनेर अहिले होल्डिङ सेन्टरमा ल्याउनु भएको छ। र
4: यो अर्थमा चाहिँ अब कानून न्याय तथा मानवाधिकारको कोणबाट हेर्दा सरकारले यो अभियानलाई जुन शैलीले अगाडि बढायो त्यो ठिकै ठहरछ भन्ने हो तपाईँको कुरा?
3: होइन होइन, त्यसरी भन्दा पनि उचित विकल्प सहित जाँदाखेरि राम्रो होइन। समिति गठन भएर हामी जाँदा चाहिँ यो सबै भइसकेको घटना हामी अवलोकन गर्न गएको हो नि त, भइसकेको घटना अवलोकन गर्न जाँदाखेरि बेसिक ह्युमन राइट्सको सिचुएसन, उहाँहरूलाई घाँस बासको पार्क्स र उहाँहरूको बस्ने व्यवस्थाहरूमा पनि त्यो बेसिक कुराहरू चाहिँ फुलफिल भएको छ कि छैन भन्ने एङ्गलबाट हेर्यौँ। र अब आउने सुकुम्बासी त देशैभरिको समस्या छ र देशैभरिको समस्यालाई चाहिँ कसरी समाधान गर्ने, यो समस्यालाई अझै पनि बोकेर जाने कि यो समस्यालाई चाहिँ दिगो रूपमा सोल्युसन दिने।
4: यहीँनिर अब काठमाडौँ बाहिर यो अभियान अघि बढ्ने क्रममा चाहिँ सार्वजनिक सँगसँगै यो ऐलानी सहितका जग्गा उपभोग गरिरहेका कतिपय मानिसहरू सशंकित देखिएको अवस्था छ, यो सन्दर्भमा चाहिँ सरकारलाई तपाईँहरूको तर्फबाट के सुझाव हुन्छ?
3: अहिले सबै आयोगहरू खारेज भएको अवस्था र फेरि सरकारले त्यसलाई एड्रेस गर्नकै लागि चाहिँ केही हिसाबले सरकारले पनि काम गरिराखेको छ र सरकारले के कस्ता काम गरिराखेको छ र त्यसलाई अझ बढी प्रभावकारी ढंगले छिटो भन्दा छिटो टुङ्गाउनु पर्छ भन्ने नै हाम्रो ध्येय हुन्छ। र यो अव्यवस्थित बस्तीको नाममा या अव्यवस्थित बस्ती यो भूमिको समस्या लिएर चाहिँ फेरि अर्को पुस्ताले राजनीति गर्नु नपरोस् भन्ने चाहिँ हाम्रो धारणा हो र हामी अहिले अवलोकनको ठाउँमा छौँ। तर समितिमै एजेन्डा बनाएर हामी छलफल गरेर अनि सरकारलाई अब यसमा के राय सल्लाह सुझाव दिने त्यो हामीले समितिको तर्फबाट सामूहिक रूपमा गर्नेछौँ।
1: उनी थिइन् प्रतिनिधि सभा अन्तर्गतको एउटा संसदीय समितिकी सभापति समीक्षा बास्कोटा। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्गमा अमेरिका र इरानी सैनिकहरूबीच झडपका बावजूद पनि तेहरानसँगको युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि पुनः वार्ता हुन सक्ने आकलन भइरहँदा दुवै पक्षका सैनिकहरू झडपमा उत्रिएका हुन्। गम्भीर स्तरको भनिएको सैन्य झडपको कारणका बारेमा अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाएका छन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ। अशोक दाहालबाट,
0: आफ्ना तीनवटा युद्धपोतमाथि इरानले बिना कारण क्षेप्यास्त्र, ड्रोन र साना ढुङ्गाबाट आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ। ट्रम्पले आफूहरूलाई इरानले कमजोर ठानेको टिप्पणी गरेका छन्। अर्कोतर्फ इरानको सैन्य नेतृत्वले आफ्ना तेल ट्याङ्कर होर्मुजबाट जाँदै गरेको अर्को एउटा पानी जहाज र तटीय क्षेत्रमा कैयौं स्थानमा निशाना बनाएर अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावबारे आफूहरूले छलफल गरिरहेको बताएको भोलिपल्ट दुई पक्षबीच तनाव बढ़ेको हो। अमेरिकी नयाँ प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू हटाउने र होर्मुज जलमार्गबाट फेरि पानी जहाजको निर्वाध आवत जावत शुरू गर्ने लगायतका विषय समेटिएका बताइएको छ। दुई पक्षबीच भएको झडपमा इजरायलको संलग्नता नदेखिएका विवरण आएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
6: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार, म गायक रमेश राज भट्टराई। बहुला गीतलाई यहाँहरूले छोटो समयमा अत्यन्तै मन पराइदिनु हो। यहाँहरूकै सुझाव, सल्लाह र मनोभावनाको कदर गर्दै बहुला गीतको पुनः म्युजिक भिडियो तयार गरेका छौ। हामीलाई विश्वास छ, यो म्युजिक भिडियोलाई पक्कै पनि यहाँहरूले माया गर्नुहुनेछ। कस्तो लाग्छ हेरेर सुझाव, सल्लाह र प्रतिक्रियाको अपेक्षा गरेका छौ।

नेपालीमा

0: पूर्णिमा 10 बजे छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: ट्रेजेडी अट्र्याक्सन.
1: तपाईँलाई हार्दिक स्वागत छ. हामी काठमाडौँ नयाँ बानेश्वर स्थित रेडियो हरियोको स्टुडियोबाट बोलिरहेका छौ. मेरो नाम दिपेन्द्र, स्टुडियोमा रविन्द्र र अर्जुन सँगै हुनुहुन्छ. चाल ढोकाको चुक्कु लगाउनुहोस्, छेउमा पानी ल्याउन नबिर्सनुहोस्. सकारात्मक सोच र सकारात्मक व्यवहारले तपाईँ हाम्रो जीवनमा सकारात्मक परिवर्तनहरू नै गर्छ. अप्ठ्याराहरूमा नआत्तिनुहोस्, सफलताहरूमा नमात्तिनुहोस्. यी नियमित अथवा रेगुलर संवादहरू हुन्. मैले अहिले डाक्टर प्रभाकरलाई सम्झिरहेको छु. मान्छेलाई एकदम दुःख पर्छ, मान्छेलाई एकदम अप्ठ्यारो हुन्छ, मान्छे आत्तिन्छ र मान्छेले आफूलाई एकदमै कमजोर भएको फिल गर्छ. यो कुरा उसले कसैलाई सेयर गर्छ, त्यो अर्को सुन्ने मान्छेले के भन्छ, कस्तो इजी, कति सजिलो हिसाबमा, कति आनन्दित हिसाबमा, हे काँत्र कुरा नि गर्ने हो, कमजोर कुरा नि गर्ने हो. चिकित्सक परामर्श अथवा कोही कोहीले भन्ने गर्छन्, तैँले अहिले जिन्दगी मैले दुःख पाइनस् पनि भोलि छोरा नातिलाई अथवा आफ्नो नयाँ पुस्तालाई आफ्नो जिन्दगीको कथा कसरी सुनाउँछस्. मान्छेको जिन्दगीमा सबै सफलता सफलता सफलता सफलता सफलता मात्रै हुन्छ र तैँले सफलता मात्र खोजिरहेकोस्? अप्ठ्यारो पनि त हुन्छ नि, असजिलो पनि त हुन्छ नि. यसलाई एक्सेप्ट गर्नुपर्छ, यसलाई स्वीकार गर्नुपर्छ, यसलाई स्वीकार गर्नुपर्छ. आत्तिनु हुँदैन. धेरै मान्छेले अरूलाई अरू त्यो उपदेश दिने बेला, सम्झाउने बेलामा भन्ने कुरा यही नै हो. तर भोग्ने मान्छेलाई थाहा हुन्छ उसको कथा कस्तो छ भन्ने कुरा. जसले चोटहरू सहनुपर्छ उसलाई मात्रै थाहा हुन्छ चोटहरूको पीडाहरू. त्यति भन्दा भन्दै पनि फेरि तपाईँका लागि भन्नै पर्ने कुरा, यो युवा अवस्थामा किशोरावस्थामा समय एकदमै ऱ्यापिडली चेन्ज भइराख्ने यो अवस्थामा, सपनाहरू छिनछिनमा परिवर्तन भइरहने यो उमेरमा स्ट्रेस तनावले हामीलाई घेरिरहेको हुन्छ, घेरि नै रहेको हुन्छ. अनि यो बेलामा आफूले आफूलाई चिन्नुहोस्, आफूले आफूलाई सम्हाल्नुहोस्. यसो यसो कहिलेकाहीँ अनुमान हुन्छ नि, कहिलेकाहीँ अलिक धार्मिक होइन आध्यात्मिक हिसाबले अलिकति सोच्नुभयो भने भगवान् श्रीकृष्ण जेलमा जन्मिनु पर्यो, भगवान् श्रीराम वनवास जानु पर्यो, तपाईँ हामीलाई थाहा छ देवादिदेव महादेवलाई 7.5 को दशाले घेरेपछि गोब्रेकिरा भन्नु पर्यो, 5 पाण्डवको एक्लै श्रीमती द्रौपदीको चिरहरण भयो, त्यो पनि आफ्नै परिवारभित्र सत्यवादी युधिष्ठिर लगायतका 5 पाण्डवको वनवास जानु पर्यो, भगवान श्रीकृष्णको आफ्नै भान्जा हुँदा पनि अभिमन्यु, सायद मैले गल्ती बोलेको छैन होला, सायद अभिमन्युले अकालमै ज्यान गुमाउनु पर्यो. यस्ता कथाहरूले यी प्रेरणाका स्रोतहरू हुन्. यस्ता कथाहरूले हामीलाई अघि बढ्नको लागि मद्दत गर्छ. आदरणीय लोकप्रिय हास्य व्यङ्ग्य कलाकार हरिवंश राईको किताब चिना हराएको मान्छे तपाईँले सरस्वती पढ्नुभयो भने एउटा अग्र सेलिब्रिटीको एउटा कथाले तपाईँलाई बाँच्न सिकाउँछ. अक्षय कुमारको भारतीय अभिनेता अक्षय कुमारको कथाले धेरै युवा र किशोर किशोरीहरूलाई आफ्नो लक्ष्यमा पुग्नका लागि मद्दत गर्छ होला. त्यसैले पहिला चाहिँ हामी आफ्नै कथा खोजौ, आफूले आफूलाई चिनौ। एकदमै सरल छ यसको लागि। हामीले कहिलेकाहीँ भन्छौ नि अर्थ उप त्यस्तो दिन्छौ, आफूले आफूलाई चिनौ, आफ्नो गच्छ अनुसार निर्णय गरौ भने हुन्छ। तपाईँको तपाईँ कहाँ जन्मिनुभयो, तपाईँको घर कहाँ हो, कस्तो परिवारमा जन्मिनुभयो, कस्तो परिवारमा हुर्किनु भयो, अनि तपाईँको आजको जिन्दगी। कहिलेकाहीँ मलाई व्यक्तिगत रूपमा लाग्छ म अहिले नाफाको जिन्दगीमा छु। जुन अहिले मसँग मैले पाएका, मैले प्राप्ति गरेका जति कुराहरू छन् यी सबै एउटा चलचित्र कर्मीका लागि ओस्कार पुरस्कार भन्दा ठूलो जस्तो लाग्छ। एउटा वैज्ञानिकका लागि, एउटा साहित्यकारका लागि उसले पाउने नोबेल पुरस्कार भन्दा बढी सफलता मसँग छ भन्ने मलाई फिल हुन्छ। त्यसकारण यहाँभन्दा ठूलो अपेक्षा केही पनि छैन। यहाँ भन्न खोजेको कुरा के भने, तपाईँ कुन धरातलमा उभिनु भएको थियो, कहाँ जन्मिनु भएको थियो, बुवा आमाले तपाईँलाई कसरी हुर्काउनु भएको थियो, तपाईँ कसरी हुर्कनु भएको थियो, र आज तपाईँ कुन ठाउँमा हुनुहुन्छ, र अब तपाईँ जाने कहाँ हो, तपाईँको गन्तव्य कहाँनिर हो, तपाईँले सोच राख्नुभएको कुरा चाहिँ कहाँसम्म हो। खास गरी अहिलेको पुस्ताले हरेक दिन जस्तो हजारौं नेपाली युवा किशोर किशोरी युवा साथीहरू कामको खोजीमा अथवा पढाइको खोजीमा, उच्च अध्ययनको खोजीमा, आफ्नो रहरले, परिवारभित्रको बाध्यताले अथवा अभिभावकहरूको सपनाले 17, 18, 19, 20, 21, 22 वर्षको उमेरमा घर छोड्दै हुनुहुन्छ। घर मात्रै छोड्दै हुनुहुन्न, देश छोड्दै हुनुहुन्छ, समाज छोड्दै हुनुहुन्छ, धर्म, संस्कृति, परम्परा, आफन्त, एउटा परिवेश, जन्मिएको परिवेशलाई छोडेर विदेश जाँदै हुनुहुन्छ, विदेश जाने सोच बनाइराख्नु भएको छ। र सँगसँगै यहाँ केही पनि गर्न सकिँदैन, यहाँ केही पनि छैन, यो देशमा बसेर के हुन्छ र भन्ने कुराको फ्रस्ट्रेसन पनि अहिलेको पुस्तामा छ, धेरैमा यो देखिन्छ। पछिल्लो समयमा झन् यो सामाजिक सञ्जालहरू बढी भइदिएर हो कि, समाचारका स्रोतहरू बढी भइदिएर हो कि, छिस्रीका कहीँ कतै केही गर्नु केही हुनु हुँदैन, कहीँ न कहीँ कसै न कसै ठोकिहाल्छ समाचार, यस्ता निराशावादी छ। अनि त्यो समाचारहरूमा पनि कस्ता समाचारहरू चाहिँ बढी भाइरल अथवा फैलिरहेका छन् भन्दा जोसँग नकारात्मक तत्त्वहरू छन्, निराशावादी समाचारहरू यसरी ऱ्यापिडली फैलिनु छ कि कोविडको बेलामा कोविड कसरी फैलियो त्योभन्दा डर लाग्दो छ। त्यसैले किशोर अवस्थाका साथी, युवा अवस्थाका साथीसँग विनम्र अनुरोध, आफूले आफूलाई माया गर्नुहोस्, आफूले आफूलाई चिन्नुहोस् र सम्भावना यहीँभित्र खोजिदिनुहोस्। आफ्नो मनमा अराजकता नल्याइदिनुहोस्, निराशालाई प्रवेश नदिनुहोस्, नकारात्मक सोचलाई मनभित्र प्रवेश नै नदिनुहोस्, आउनै नदिनुहोस्। हो, अप्ठ्यारो छ, कहिलेकाहीँ मै आत्तिन्छु, एकदमै आत्तिन्छु, एकदमै रुन मन लाग्छ, एक्लै रुन मन लाग्छ, कमजोर भएको फिल हुन्छ। तर मैले हारेँ भने के हुन्छ, तपाईँले हार्नुभयो भने के हुन्छ, होइन, सत्कर्म गर्नुहोस्, इमान्दार भएर काम गर्नुहोस्, निरन्तर लागिरहनुहोस्, एक दिन सबका दिन आएगा। त्यो धैर्यता भन्ने कुरा चाहिँ चाहिन्छ, धैर्यता भन्ने कुरा चाहिँ चाहिन्छ, धैर्यता गुमाउनु हुँदैन। कहिलेकाहीँ अधैर्य पनि होला, कहिलेकाहीँ दुःख होला, कहिलेकाहीँ अप्ठ्यारो होला, कहिलेकाहीँ आत्मबल कमजोर होला, आफ्नो कारणले कमजोर भइहाला, परिवारको कारण कमजोर भइहाला, छिमेकीको कारण कमजोर भइहाला। 72 सालमा भुइँचालो गयो, गोर्खाको बारफाकदेखि धेरै ठाउँमा तहस नहस भयो समाज, करहरू भत्किए, मान्छेको ज्यान गयो, धेरै कुराहरू भत्किए, धेरै सपनाहरू भत्किए, र त्यहाँ आत्तिएको भए के हुन्थ्यो, त्यहाँ धैर्यता नभएको भए के हुन्थ्यो, फेरि समाज त उठ्यो नि, उठ्नु त छँदैछ। त्यसैले युवावस्थामा किशोरावस्थामा मनमा भुइँचालहरू गइरहन सक्छ, मनमा तरङ्गहरू आइरहन सक्छ, मनमा सपनाहरू फेरिरहन सक्छन्, मनमा कुराहरू खेलिरहन सक्छन्, तर मनलाई कतै नडगमाउन दिनुहोस्। मनमा अघि पनि भन्यो नराम्रा कुराहरू आउन नदिनुहोस्। तपाईँ र तपाईँ जस्तो साथीहरूको मनको खुल्लोलीमाथि छलफल र कुराकानी गर्न हामी हरेक रात 10 बजी खुल्लु .com आउँछौ। आजको श्रृङ्खला अलिकति फरक छ होला, स्टुडियोमा अर्जुन रविन्द्र अनि मेरो नाम दिपेन्द्र हो। हामी केही बेरमा आउनेछौ खुल्लु .com को साथमा।

0: पेट दुख्यो भनेर अस्पताल गएको डाक्टरले क्यान्सरको शंका गरे। त्यसपछि त तीन लोक चौध भुवन देखे। मन भत्भती पोल्यो। आत्तिए के गरौं कसो गरौं भो। छोरा छोरीको भविष्य अध्ययारो देखे। अब धन्न बेलैमा काठमाडौँ क्यान्सर सेन्टर ताथलीमा पुगेछु। क्यान्सर पहिलो स्टेजको रहेछ। सोच्दै नसोचेको समयमै उपचार पाए आज म क्यान्सर मुक्त छु। त्यसैले क्यान्सरको लक्षण थाहा पाउने बित्तिकै आत्तिने होइन, उपचारका लागि अस्पताल जाने।
1: क्यान्सर रोग सम्बन्धी सल्लाह, जानकारी र उपचारका लागि काठमाडौँ क्यान्सर सेन्टर ताथली भक्तपुरले जनहितमा जारी गरेको सन्देश।
2: थप सल्लाह, सुझाव र जानकारीका लागि 9851332333 फोन गर्नुहोस्। क्यान्सर डर होइन, अब उपचार।
3: Welcome to the movie world. To learn filmmaking, Everest Film Academy is the best academy in Nepal. We provide classes for directors,
4: action,
3: acting, cinematography, sound and editing.
5: Samparka number 01-4798-188. 4798-188.
3: To join the Nepal film industry, your first step, Everest Film Academy. Welcome.
5: Everest Film Academy, Naya Baneswar, Min Bhavan.

0: the goods and get the solution. It's the coolduli.com. Get the solution. It's the coolduli.com.
1: झाल ढोका को चुकू लगाउनुस छेउमा पानी ल्याउन नबिर्सनुस. मोबाइलमा हाम्रो पात्र एपलोड मोबाइलमा हाम्रो पात्र एप डाउनलोड गर्नुभएको छ भने डाउनलोड पनि गरिदिनुहोस्. यति बेला रेडियो अडियोको स्टुडियो कमेडी आइट नारायणेश्वर मार्ग बानेश्वरबाट बोलिरहेका छौ. हरेक रात 10 बजे हाम्रो पात्रको प्रस्तुति खुल्दुल .com देशैभरिका लोकप्रिय एफएम स्टेशनका साथ www.radio.com बाट एकैसाथ सुन्न सकिन्छ, प्रसारण हुन्छ. हाम्रो पात्र मोबाइल एपमा पोडकास्टको रूपमा तपाईँले सुन्न सक्नुहुन्छ. तपाईँले रेडियोको नै प्रडक्ट फर्सी नेटवर्क युट्युब च्यानल हेर्ने गर्नुभएको छ या छैन? फर्सी नेटवर्क FORSEENETWORK नेटवर्क केही प्रेरणादायी कथाहरू अहिले फर्सी नेटवर्कको युट्युब च्यानलमा छन्. सहकर्मी राधिकाले पोडकास्टको रूपमा कलाकारसँग अथवा कला क्षेत्रसँग आबद्धहरूसँग कुराकानी गर्ने गर्नुहुन्छ. बहुत मजा छ, तपाईँले सुन्नुहोस्. तपाईँलाई आफूलाई बुझ्नको लागि मद्दत गर्छ, तपाईँका सपनाहरूलाई अझै फिल्टर गर्न मद्दत गर्छ, तपाईँका योजनाहरू, तपाईँका असफलताहरू र तपाईँका सफलताहरूलाई. फर्सी नेटवर्क युट्युब च्यानलको पोडकास्टमा आउने कन्टेन्टहरूले अन्तर्वार्ता दिन आउने जति पनि अन्तर्वार्ता उहाँ त्यहाँ सुन्न पाइन्छ, उहाँहरूको कथाले हाम्रो मनोबललाई कमजोर बनाउँदैन, हाम्रो आत्मबललाई बलियो बनाउन सक्छ. युवा तथा किशोर किशोरी साथीहरू, मनलाई मन चञ्चल हुन्छ, सपनाहरू आउँछन्, उतार चढावहरू हुन्छन्, यी स्वाभाविक प्रक्रियाहरू हुन्. यसमा आत्तिनुपर्ने, मात्तिनुपर्ने, तर्सिनुपर्ने, डराउनु पर्ने कुरा चाहिँ छैन. तर चञ्चलतामा, उत्सुकतामा, खुल्लुलीमा, साथीहरूको प्रभावमा, लहलहीमा कहीँ कतै तपाईँले गलत निर्णय त गर्न खोज्दै हुनुहुन्न. लहलहीमा, खुल्लुलीमा, जिज्ञासु उत्सुकतामा एउटा एक्सपेरिमेन्ट गरौँ त भन्ने साथीभाइहरूको उस्काहटमा होइन, अथवा साथीभाइहरूको प्रभावमा, पछिल्लो समयमा सामाजिक सञ्जालमा भेटिएका सामग्रीहरूको प्रभावमा कहीँ कतै तपाईँले गलत निर्णय गर्न खोज्दै हुनुहुन्न. गलत निर्णय त्यसलाई भनौँ जसले तपाईँको तत्कालीन जिन्दगी तत्कालको लागि तपाईँलाई अप्ठ्यारोमा पार्छ र दीर्घकालीन रूपमा तपाईँलाई अप्ठ्यारोमा पार्न सक्छ. तत्कालका लागि अप्ठ्यारो पार्न सक्छ एउटा दीर्घकालीन हिसाबमा. किशोर अवस्थाको साथी हुनुहुन्छ, अहिले पढ्नुपर्नेछ, सिप सिक्नुपर्नेछ, अनुभवहरू आर्जन गर्नुपर्ने उमेरमा, यो उमेरमा तपाईँले पढ्नै छोड्नुभयो, सिप आर्जन गर्ने, ज्ञान आर्जन गर्ने कुरै छोड्नुभयो, लागू पदार्थको प्रयोगकर्ता हुनुभयो, असुरक्षित यौन व्यवहारमा तपाईँ संलग्न हुनुभयो, यौन व्यवहारमा संलग्न हुनुभयो. म अहिले मानिलिउँ 15-16-17-18 वर्षको एउटा किशोरी केटी भनौँ, एउटा केटी साथी र एउटा केटा साथी, ए हामी त माया प्रेममा छौँ, मायामा सब कुरा छुटमा छ होइन, माया भनेको माया हो, हामी जिन्दगी जिउने हो भने तपाईँले कसम खाएर एकदमै मायालु भन्नुभयो. तर 17-18 वर्षकै उमेरमा त्यसलाई अहिले कानूनले पनि वर्जित गरेको छ. तपाईँ यौन व्यवहारमा संलग्न हुनुभयो, त्यो यौन जोखिमपूर्ण यौन व्यवहार भयो र तपाईँहरू नचाहँदा नचाहँदै पनि तपाईँहरू अभिभावक बन्नुपर्ने परिस्थितिहरू सृजना भयो भने के हुन्छ होला? यसो सोच्नुहोस् त, जबकि एउटा किशोरीको हकमा, एउटा महिला, एउटा किशोरीको हकमा त 20 वर्ष उमेरसम्म चाहिँ उसको प्रजननहरू विकास क्रममै रहेका हुन्छन् हो। आजको दिनमा एउटा युवाले सिप सिक्नुपर्ने, अनुभव आर्जन गर्नुपर्ने, ज्ञान गुणका कुरा सिक्नुपर्ने, म आत्मनिर्भर कसरी हुन सक्छु भनेर उसले पढाइ लेखाइ पुरा गर्नु उमेरमा ऊ लागू पदार्थको प्रयोगकर्ता भयो भने उसको भविष्य के हुन्छ होला? एकजना भाइ साथी साथी साथीको ललैमा केही दिनपछि बिहा हुनुपर्ने, बिहाको लगत अस्ट्रेलिया जानुपर्ने साथीभाइको ललैमा अब बाबुआमाको रेखदेख हुँदा हुँदै पनि, बाबुआमाको माया प्रेम हुँदा हुँदै पनि, बाबुआमाको मायाले नचिन्दा आफ्नो भविष्यलाई, भविष्यका बारेमा नसोचिदिँदा, नबुझिदिँदाखेरि 22-23 वर्षको एकजना साथी अहिले पुलिसको कस्टडीमा हुनुहुन्छ लागू पदार्थको प्रयोगकर्ताको हिसाबमा। अब मिनिमम उस्तै पर्यो भने 4-5 वर्ष जेल पर्नुपर्छ, अन्त त्यही 24 वर्षको मान्छे 5 वर्ष जेल पर्यो भने 28-29-30 वर्ष पुग्छ। इज्जत गयो, उर्वर समय गयो, पैसा गयो, अध्ययन गयो, अनुभव गयो, के भयो त बाँकी? के हुन्छ त? हुँदैन नि। अहिले त अहिले अहिलेको उमेरमा तपाईँले गरिरहनु भएको कामले तपाईँको अहिले तपाईँले चोट खाइराख्नु भएको छ, सुर्ती खाइराख्नु भएको छ, रक्सी खाइराख्नु भएको छ, तपाईँ पढ्नुहुन्न, जुवा तास खेलिराख्नु भएको छ, के अरे लागुपताको प्रयोगकर्ता हुनुहुन्छ, दुर्व्यसनी हुनुहुन्छ भने तपाईँको अबको 10 वर्षपछिको 15 वर्षको जिन्दगी कस्तो हुन्छ होला? सँगै पढेका साथीहरू इन्सपेक्टर होलान्, डिएसपी होलान्, डिआइजी होलान्, उपसचिव होलान्, सचिव होलान्, मुख्य सचिव होलान्, डाक्टर होलान्, इन्जिनियर होलान्, समाजका लब्ध प्रतिष्ठित व्यक्तित्व होलान्, व्यवसायी होलान् हो, विदेशमा गएर कसरी काम गरेर मतलब पैसा कमाउलान्, उनीहरूको खुसी जिन्दगी गर्छन्, श्रीमान श्रीमती छोरा छोरी घर व्यापार उनीहरूको एकदम आफ्नै सँगै सँगै हुर्केको साथीहरूको लोभलाग्दो जिन्दगी भइरहेको बेलामा तपाईँ भर्खरै जेलबाट छुट्नु पर्यो, भर्खरै सुधार केन्द्रबाट छुट्नु पर्यो, अथवा के गर्ने बुद्धि पुगेन, सानैमा लभ गरियो, बिहा गरियो, छोराछोरी भयो भनेर अबको 10 वर्षपछि नमजाको कथा बुन्नुभन्दा, अप्ठ्यारो लाग्दो कुराहरू अरूलाई सुनाउनुभन्दा रमाइलो कुरा सुनाउनु, सफलताको कथा सुनाउनु मजा होइन र? त्यसैले किशोर अवस्थामा आउने चञ्चलता, उत्सुकता, जिज्ञासु स्वभाव अथवा यो उमेरमा अरूबाट हुने प्रभाव र त्यो प्रभावले निम्ताउने दुर्घटनाहरूको बारेमा अहिलेका साथीहरू सोचिदिनुहोस्। यसले अहिले जसले खुल्ली डटकम सुनिरहनु भएको छ, तपाईँको घर परिवारमा किशोर अवस्थाको साथी हुनुहुन्छ, छोरा हुनुहुन्छ, भान्जा हुनुहुन्छ, भान्जी हुनुहुन्छ, किशोर अवस्था कोही हुनुहुन्छ भने कम्तीमा समय सापेक्ष स्कुलिङ गरिदिनुहोस्, सिकाइदिनुहोस्। नगर मात्र नभन्नुहोस् कपाल किन त्यस्तो काटेको, कस्तो कपडा लगाएको, होइन किन घर ढिलो आएको, होइन कस्तो साथीसँग हिँडेको भनेर प्रश्न मात्र नगरिदिनुहोस्, उत्तर पनि भनिदिनुहोस्। किन ढिलो आएको, कस्तो साथी बनाएको, कस्तो सङ्गतसँग हिँडेको, कस्तो कपाल काटेको, कस्तो कपाल कपडा लाएको, यसमा प्रश्नहरू मात्रै नतिर्साइदिनुहोस्। क्वेसन मात्र रेज नगरिदिनुहोस् कि, होइन दाजु कि कसो, हाम्रोमा के भयो क्वेसन मात्र रेज गर्ने कुरा भयो क्या? त्यो किन भन्न खोजेको, नगर चाहिँ किन भन्न खोजेको, त्यसको जवाब पनि दिनुपर्छ कि जस्तो लाग्छ। यति बेला हामी रेडियो अडियोको स्टुडियो कमेडी हाइट नारेश्वर मार्ग मानेश्वरबाट बोलिरहेका छौँ। मेरो नाम दिपेन्द्र हो, स्टुडियोमा अर्जुन र रविन्द्र हुनुहुन्छ। झ्याल टोकाको चुक्को लगाउनु, छेउमा पानी ल्याउनु नबिर्सनुहोस्। सकारात्मक सोच र सोच सकारात्मक सोच र सकारात्मक व्यवहार चाहिँ सधैँ तपाईँसँग रहिरहोस्। हामी एकैछिन पछि आउनेछौँ।
2: रेडियोमा देशैभरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी। सुनौ बुझौ बुझौ सुनौ हटाउ कन्फ्युजन ग्याप सोलुसन यसको धुली.com।

0: tragedy attracts them.
1: तपाईलाई अहिले डन्डीफोरले सताइरहेको छ होला, यो स्वाभाविक हो। धेरै सतायो, धेरै अत्तायो भने चिकित्सकसँगै परामर्श गर्नुहोस्। तपाईलाई डन्डीफोरले अताइरहेको छ, तपाईलाई हस्तमैथुनको उत्सुकताले अहिले अताइरहेको छ, हस्तमैथुन गर्न मन लाग्छ, गर्यो ला आँखा कमजोर हुने कि ढाड दुख्ने कि नपुंसकता हुने हो कि बिरे सबै सकिने हो कि भन्ने डर त्रास छ। महिनावारीको पीड़ा एउटा किशोरीका लागि कति गाह्रो होला। हरेक महिना महिनावारी हुँदाखेरि महिनावारीले एउटा किशोरीलाई मानसिक रूपमा पार्ने प्रभाव, शारीरिक रूपमा प्रभावले हरेकचोटि ह्याप्पी भमान अर्को जुनीमा त यस्तो हुँदै नहोस् भन्ने पनि फिल गरेको होला, फिल गर्नुहुन्छ होला, होइन? प्रजनन अङ्ग उसको यस्तो छ, मेरो यस्तो छ, शरीरका अङ्गहरू उसको यस्तो छ, मेरो यस्तो छ, है? अनि साथीभाइहरू, ऊ साथीले यस्तो कपडा लाउँछ, मेरो यस्तो छ, साथीभाइ उसले यस्तो मोबाइल बोक्छ, मेरो यस्तो छ, ऊ साथीको घर यस्तो छ, मेरो यस्तो छ, मेरो यस्तो पनि छैन, उसको त्यस्तो छ। तुलना, कम्पेरिजन, यसले अर्को दुविधा ल्याउँछ, यसले अर्को अप्ठ्यारो निम्ताउँछ। किशोर अवस्थामा हस्तमैथुन स्वाभाविक प्रक्रिया हो। किशोर अवस्थामा शरीरका अङ्गहरू परिवर्तन हुनु स्वाभाविक प्रक्रिया हो। किशोर अवस्थामा तपाईँका सोचहरू परिवर्तन हुनु, स्वभावहरू, सपनाहरू परिवर्तन हुनु स्वाभाविक प्रक्रिया हो। किशोर अवस्थामा अभिभावक र तपाईँको बीचमा हल्का ग्याप हुन थाल्नु स्वाभाविक प्रक्रिया हो। यसलाई अब मेरो र अभिभावकको बीचमा अर्थात् छोराछोरी र मेरो बीचमा अब केही ग्याप हुन्छ होला, मैले ग्याप गर्नु हुँदैन है, ग्याप भयो भने पनि त्यो ग्यापलाई मैले यसरी म्यानेज गर्नुपर्छ है भनेर अभिभावकले सोच्ने। म किशोर अवस्थामा छु त्यस कारणले गर्दाखेरि अब म अलि ठुलो भइसकेको छु त्यस कारणले गर्दाखेरि म अलि जिम्मेवार हुनुपर्छ, जिम्मेवारी मैले वहन गर्नुपर्छ, जिम्मेवार वहन गर्दाखेरि म कुलतमा लाग्नुहुन्न, कुबाटोमा लाग्नुहुन्न भन्ने कुरा अभिभावकले किशोर अवस्थाको साथी पनि फिल हुने र यस्तो बेला म अभिभावकसँग अलिक टाढा बस्न मन लाग्छ है, यसबाट म अभिभावकसँग टाढा बस्नु हुँदैन भनेर अभिभावकहरूको अनुभव सुन्नुपर्छ र आफ्नो भगाईलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा पनि किशोर अवस्थाको साथीहरूमा नै आइदियो भने तपाईँहरूको जग बलियो हुन्छ। अहिलेको यो किशोर अवस्था भनेको चाहिँ तपाईँ कस्तो अभिभावक बन्ने भनेको बेस हो क्या, तपाईँ यो देशको कस्तो नागरिक बन्ने भन्ने कुरा हो कि, तपाईँले कस्तो राम्रो केटासँग बिहा गर्ने, तपाईँले कस्तो राम्री केटीसँग बिहा गर्ने, अथवा तपाईँले आफ्नो जिन्दगीले कस्तो राम्रो यसरी बिताउने भन्ने कुराको चाहिँ यो बेस हो, यो जग हो, यो धरातल हो। यही जग बिग्रियो, यही जग कमजोर भयो भने तपाईँको जिन्दगीको घर पनि कमजोर हुन्छ, तपाईँ बस्ने घर मात्र होइन तपाईँको मनको घर पनि कमजोर हुन्छ। मनको घरलाई कमजोर नबनाउनका लागि अहिले मनलाई दरिलो बनाउनुहोस्। म अघि नै के एउटा प्रसङ्गमा जान्छु, अभिभावकले तपाईँको कपालको स्टाइललाई लिएर अथवा तपाईँको स्कुलमा यस्तो कपाल किन काटेको भनेर भन्नुहुन्छ होला, त्यो भन्नुको पछाडिपट्टि यो पढाइमा डेडिकेटेड भइदियो हुन्छ, सिपमा डेडिकेटेड भइदियो हुन्थ्यो, फोकस भइदियो हुन्थ्यो, यो अहिले नक्कले बनिदियो भने कपालमा मात्र ध्यान दियो, लाउने कुरामा मात्र ध्यान दियो, घुमफिरमा मात्र ध्यान दियो भने चाहिँ यसले यसको भविष्य बिग्रिन्छ कि भनेर चिन्ता गर्नुभएको, होइन? छोराछोरीको कपालको स्टाइल नराम्रो होस्, होइन, अलि फेसनेबल कपडा नलाउनु भने कोही पनि अब आएको चाहना नै होइन, तर त्यसको प्रस्तुति फरक भइदिन्छ क्या। कहिलेकाहीँ हामीले भन्न जान्दैनौँ, कुरा गर्न जान्दैनौँ जस्तो चाहिँ मलाई लाग्छ। यो चाहिँ एउटा छोरी मान्छे अलिकति साँझ परेपछि नआएपछि कहाँ जस नक्कले यस बोलाउने गर भन्ने आमा अथवा बुवा रिसाउनुहुन्छ, ताल परिने आमा बाबुले एकजुट खबर पिट्नुहुन्छ। हामीले के गर्छौ, ए म ठुली भइसकेँ, मलाई ट्रस्ट नगर्ने, मलाई विश्वास नगर्ने, मलाई हिँड्यो भन्ने, मलाई विभेद गर्ने भन्ने कुरा चाहिँ कहिलेकाहीँ हाम्रो मनमा लाग्छ होला। तर सँगसँगै मलाई फिल हुने कुरा चाहिँ के भने, होइन नि, अभिभावकले चिन्ता पनि त व्यक्त गर्नुभएको होला नि त। हामीले मम्मी बाबा म यस्तो ठाउँमा छु, यति बेला आउँछ, यति ढिलो छ भनेर कि प्रभावकारी कम्युनिकेसन गर्नु पर्यो, हामीले प्रपरली कम्युनिकेसन पनि गर्न नसक्ने, अनि ढिलो आउँदाखेरि चिन्ता पनि होला नि, कसैले के भयो भने, कसैले बाटोमा दुःख दियो कि, दुर्घटना भयो कि, हामी कसैले के भने कि भन्ने चिन्ता पनि त होला नि अभिभावकलाई. यो बीचमा अभिभावक रिसाउनु ठुलो कुरो होइन र छोराछोरी ढिलाउनु कुरा ठुलो कुरो होइन. बीचको जुन कम्युनिकेसन ग्याप हुन्छ, संचारको ग्याप हुन्छ, किन रिसाउनु भएको भन्ने कुरा जवाब दिनुहोस्, भनिदिनुहोस्. साथीभाइको सङ्गतलाई लिएर अभिभावकले कहिले काहीँ कम्प्लेन गर्नुहुन्छ हो, तपाईँ असल मान्छे हुनुहुन्छ भनेर खराब साथीलाई पनि त सही बाटोमा ल्याउन सक्नुहुन्छ होला नि त, होइन र? हो नि त. तपाईँ असल साथी हुनुहुन्छ भने खराब साथीको सङ्गत, खराब सङ्गतमा रहेको साथीलाई असल बाटो डुलाउनु पनि त एउटा अर्को साथीको त कर्तव्य जिम्मेवार त हो नि त. मुख्य कुरा तपाईँ र तपाईँको अभिभावकको बीचमा चाहिँ कुराकानी हुन्छ या हुँदैन, कस्तो कुराकानी हुन्छ, त्यो ग्याप चाहिँ भइदिनु भएन. होइन भने अभिभावक शब्द रिसाएको रिसाइ गर्ने, केटाकेटीले जहिले पनि ठुस्कियो ठुसै गर्ने. मेरो अभिभावकले, बुवा आमाले मेरो कुरै बुझ्नुहुन्न, ड्याडीले मेरो कुरै बुझ्नुहुन्न, मम्मीले मेरो कुरै बुझ्नुहुन्न, बुवाले मेरो कुरै बुझ्नुहुन्न, मेरो कुरै सुन्नुहुन्न, होइन? छोराछोरी त्यो भनिराख्ने, छोराछोरी अनि अभिभावकले बदमास त भनेकै तिर्दैन, भनेकै मान्दैन, यो पनि मान्दैन, त्यो पनि मान्दैन. फलानाका छोराहरू कस्ता, फलानाको छोरा र तपाईँको छोरा फरक हो. अहिले स्टुडेन्ट हामी तिनजना छौँ, रविन्द्र, अर्जुन र दिपेन्द्रको स्वभाव फरक छ, आवश्यकता फरक छ, सपनाहरू फरक छन्, योजनाहरू फरक छन्, भविष्यका सपनाहरू फरक छन्. एउटै बाउ आमाबाट जन्मेका, कहिले हामी जिस्केर भन्छौँ कि एउटै फ्याक्ट्रीबाट जन्मेका, होइन, एउटै बुवा आमाबाट जन्मेका, एउटै कोखबाट जन्मेका भाइ बहिनी, दाई बहिनी, जुम्ल्याहरूको त कुरा मिल्दैन, दाजुबहिनीको त कुरा मिल्दैन, दाजुभाइको त दाजुबहिनीको त कुरा मिल्दैन. भने हामी फरक फरक परिवेशमा जन्मे हुर्केकाहरूको पनि कुरा मिल्दैन, विचार मिल्दैन, स्वभाव मिल्दैन. न अभिभावकले छोराछोरी अरूको छोराछोरीसँग आफ्नो छोरीसँग कम्पेयर गर्नु राम्रो हो, न छोराछोरीले अरू अभिभावकसँग आफ्नो अभिभावक कम्पेयर गर्नु राम्रो हो. अघि नै भनेको त्यसैले आफूले आफूलाई चिन्नुहोस्, आफूले आफूलाई बुझ्नुहोस्, आफूले आफूलाई माया गर्नुहोस्. जीवन सुन्दर छ, अप्ठ्यारो, असजिलो, हावा, हुन्डरी, चक्रपात हुन्छ नि, त्यो हुन्डरी कहिलेकाहीँ भैँचालो अथवा ग्रहण सधैँ लागिरहँदैन, सधैँ मुसलधारे पानी परिरहँदैन, सधैँ बाढी पहिरो मात्र गइरहँदैन. जीवन सुन्दर छ, सहज छ, रमाइलो छ र एकदिन रमाइलो हुन्छ. खुल्लु झट्कमको यो श्रृङ्खला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाई, इष्टमित्र, आफ्ना आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्। हामी त्यसैभरिका लोकप्रिय एफएम स्टेशनका साथ काठमाडौँमा रेडियो अडियो र www.eradioaudio.com बाट एकैसाथ तपाईँसँग बोलिरहेका छौँ, तपाईँसँग कुराकानी गरिरहेका छौँ. स्टुडियोमा रविन्द्र अनि त्यसै गरी म दिपेन्द्र र अर्जुन हामी तपाईँको साथमा छौँ. एकैछिन पछि आउनेछौ खुल्लु डटकमको साथमा रहनु होला. हामी

आजको कुनै लडकुमको यो श्रृंखला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्। मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्नो आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्। आजको यो श्रृंखला तपाईँसँग कुराकानी गरिरहँदाखेरि बोलिरहँदाखेरि अलिकति स्पिरिचुअल आध्यात्मिक कुराहरू पनि तपाईँले सुनिदिनुहोस्। धार्मिक हुनुहोस् भन्न खोजेको होइन, स्पिरिचुअल कुराहरू पनि तपाईँले अलिकति आध्यात्मिक भएर अलिकति तपाईँले नेपाली यो हुन्छ नि हाम्रा लोककथाहरू पढ्नुभयो भने अथवा हाम्रा केही धार्मिक भनौँ न चलन चल्तीका कुराहरूलाई के जस्तो आफू भलो त जगतै भलो भने जस्तै यी हाम्रा चलन चल्ती उखान टुकालाई फिल गर्नुभयो भने भन्छ नि खोलो तर्यो लौरो बिर्स्यो भने त्यस्तो स्वार्थी हुनु भएन। हामी खोलो तर्यो लौरो बिर्स्यो हो त्यस्तो हुनु भएन, आफू भलो त जगतै भलो भने जस्तो तपाईँले राम्रो गर्नुभयो भने तपाईँले अरूबाट राम्रो कुराको अपेक्षा गर्नुहुन्छ। तपाईँलाई कसैले माया गरिदियोस् भन्ने लाग्छ, सम्मान गरिदियोस् भन्ने लाग्छ, कि राम्रो कुरा सुनाइदियोस् भन्ने लाग्छ होइन, तपाईँको केयरिङ गरिदियोस् भन्ने लाग्छ भने तपाईँले पनि अरूलाई त्यस्तै व्यवहार गर्नुभयो भने तपाईँ अरूलाई जस्तो व्यवहार गर्नुहुन्छ त्यस्तै व्यवहार पाउने त हो नि। यो अभिभावकसँग नै अनुरोध हो, यो चाहिँ किशोर किशोर साथीहरूसँग नै अनुरोध हो। सँगसँगै यो देशमा केही पनि गर्न सकिन्न, यो देशका नेता खराब, यो देशका कर्मचारी खराब भनेर हामीले आफूले आफूलाई नै कमजोर बनाएर चाहिँ विदेश जाने बित्तिकै विदेशमा चाहिँ यो पैसा टिप्ने रुख चाहिँ छैन त्यति भन्दा भन्दै पनि अहिले सम्झिहाल्यो विदेशको कुरा चाहिँ यो यदि तपाईँ अब यो यदि यदि नेपालमा छैन सम्भावना छैन होइन एकचोटि जान्छु सिप आर्जन गर्छु थोरै पैसा पनि कमाउँछु भन्ने तपाईँले लागिरहेको छ भने चाहिँ तपाईँलाई अस्तिदेखि भन्ना छ हामीले सुभाष ह्युमन रिसोर्स सुभाष ह्युमन रिसोर्स भन्ने कम्पनी छ यो काठमाडौँ बिजुली बजारमा, तपाईँले फेसबुकमा पनि सुभाष ह्युमन रिसोर्स भन्ने कम्पनी हेर्नुभयो भने पनि त्यहाँ थाहा हुन्छ होला। अनि त्यहाँ यसरी यसो हेर्नुभयो भने त्यहाँ चाहिँ त्यो मलेसियामा जिरो इन्भेस्टमेन्टमा जिरो लगानीमा तपाईँ जाजरको रुकुम इलाम पाँचतर भोजपुर कैलाली चितवन नवलपुर सराय जत्ताको साथी भए पनि यदि तपाईँले जस्तो सुभाष ह्युमन रिसोर्स भन्ने कम्पनीको फेसबुक पेज हेर्नु त्यहाँ कहिले कहीँ डिमान्डहरू आएको हुनसक्छ, डिमान्ड आएर तपाईँले यदि तपाईँले त्यो विदेश जान खोज्दै हुन्छ भने अनि तपाईँ त्यो चाहिँ इन्टरभ्यूको डेट तोकिएको हुन्छ, यदि तपाईँले उहाँले लिएको इन्टरभ्यूमा तपाईँ पास हुनुभयो भने एक रुपियाँ पनि पैसा खर्च हुँदैन, तपाईँको एक रुपियाँ पनि पैसा खर्च हुँदैन। तपाईँ जिल्लाबाट काठमाडौँ आउँदाखेरिको ट्रान्सपोर्टेसनको पैसा पाउनुहुन्छ, होटलमा बसेको पैसा पाउनुहुन्छ, पासपोर्ट बनाएको निश्चित तपाईँले बनाउनु भएको राहदारी बनाउनु भएको निश्चित पैसा तपाईँले पाउनुहुन्छ होइन, मेडिकल गर्दा पैसा लाग्दैन, एयर टिकटमा पैसा लाग्दैन हो, कहीँ कतै भिसा बाबत एक रुपियाँ पनि पैसा तिर्नु पर्दैन। र अहिले मैले थाहा पाएअनुसार चाहिँ करिब करिब 50,000 रुपियाँ महिनाको तपाईँले कमाउन सक्ने सम्भावना रहन्छ यदि तपाईँ मलेसियामा गएर काम गर्नुभयो भने। त्यसैले यो चाहिँ मैले सुभाष ह्युमन रिसोर्सको बारेमा सुभाषजी मेरो साथी भएको हिसाबमा होइन यति कुरा थाहा पाएर भने सायद अरू केही संस्थाले पनि जिरो कस्टमा चाहिँ वैदेशिक रोजगारमा लैरहेका हुन्छ, तर मैले सुनेको छु त्यही मलेसिया जान 2,00,000, 3,00,000, 4,00,000 रुपियाँ खर्च गर्नेहरू पनि हुन्छ अरे। अनि अर्को पनि यो जानकारी गराइहाल्छु यो युवा र किशोर किशोर साथीहरूका लागि, छिट्टै नै कतार एयरवेजका लागि झन्नै झन्नै 900,000 मान्छेहरूको पनि डिमान्ड आउँदैछ। यदि तपाईँ होइन एकचोटि जान्छु विदेश जान्छु अनुभव लिन्छु भन्ने लाग्छ भने यो पनि एउटा अपर्च्युनिटी पनि सायद आउँछ होला, यो वैदेशिक रोजगार विभाग कता कता आउँछ होला यसको नोटिसहरू यो हेर्दै गर्नु होला। त्यो पनि एकदमै जिरो इन्भेस्टमेन्टमा एक रुपियाँ नै पैसा लाग्दैन। र युवा र किशोर किशोर साथीहरूसँगै बढी कुराकानी गर्नु भएको हुनाले चाहिँ मलाई अझ अर्को जोड्नु मन लागेको चाहिँ
अलि पछिल्लो समयमा माल्टा जाने, म्युजिक कता कता माल्टा जाने अथवा रोमानिया जाने, कता कता जाने, पोल्यान्ड जाने साथीहरू हुनुहुन्छ अरे होइन एकदमै. जस्तो मैले हिजो एकजना रोमानियामा यो रोमानियामा रोजगारीको डिमान्ड लिएर आउने एकजना साथीलाई भेटेको थिएँ. रोमानियामा अहिले लगभग 60,000-1,00,000 रुपियाँसम्म मात्रै आमदानी हुने रहेछ महिनाको. र रोमानियामा जाँदा कम्तीमा नि मान्छेले अहिले 6,00,000-7,00,000-8,00,000-10,00,000 रुपियाँ खर्च गरेर जाँदो रहेछ है. 6-8 लाख रुपियाँ 10 लाख रुपियाँ खर्च गरेर 5-6 लाख रुपियाँ खर्च गरेर रोमानिया गएर महिनाको 50,000 रुपियाँ कमाउनु भन्दा त्यो पैसाले त्यही पैसा जोगाएर तपाईँले कहीँ कतै चिया पसल खोल्नुभयो, तरकारी पसल खोल्नुभयो, होइन खाजा पसल खोल्नुभयो भने त्यसले जित्छ है साथी. तपाईँ एक्लै होइन, दुईजना तिनजना साथी, दुईजना साथी मिलोस् एउटा रेस्टुरेन्ट खोल्नुहोस् बरु पापा 10 लाख रुपियाँमा, एउटा मासु पसल खोल्नुहोस् 20 लाख 10 लाख रुपियाँ 10 लाख रुपियाँ खर्च गरेर है. तपाईँ रोमानिया जानुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन. जिरो इन्भेस्टमेन्ट हो, 2 वर्ष काम गरेर आउँछु, 4 वर्ष जति मिहिनेत गर्छु हो, अलिकति सिप पनि आर्जन हुन्छ, अलिकति पैसा पनि हुन्छ, त्यसपछि केही गर्छु भन्ने लाग्छ भने चाहिँ एक्चुली गए हुन्छ. होइन भने युरोपियन कन्ट्री हो म जान्छु भनेर रोमानिया जाने कुरा मलाई चाहिँ मलाई त्यति धेरै मजा चाहिँ लागेन. यो मनमा लाग्यो, मनमा लागेको कुरा. अनि यो एउटा मान्छेले छ, त्यो मान्छेले उता पठाइदिन्छ अरे, अमेरिका लैजान्छ अरे, अथवा पोल्यान्ड लैजान्छ अरे, अथवा माल्टा लैजान्छ अरे भनेर रेका भरमा, अनुमानका भरमा. हेर्नुहोस् सबैभन्दा तपाईँलाई ठग्ने भनेको तपाईँको नजिकको मान्छेले हो. तपाईँले जसलाई विश्वास गर्नुहुन्छ त्यसैले नै तपाईँको विश्वासमा घात गर्ने हो. तपाईँले नचिनेको, तपाईँले नपत्ताएको, तपाईँले ट्रस्ट नगर्ने मान्छेले, विश्वास नगर्ने मान्छेले तपाईँको मन जित्न सक्दैन र तपाईँ ठगिनुहुन्न, ठग्दै ठगिनुहुन्न. त्यसैले तपाईँ आफ्नैबाट ठगिन सक्नु होला है, तपाईँले आफ्नै मान्छेले ठग्ला नै र यति भनिदिने मान्छे हुँदैन. तपाईँले 10 लाख रुपियाँ तिरेर वैदेशिक रोजगारमा 10 लाख रुपियाँ तिरेर महिनामा 50-20-50 के अरे 60-70 हजार ल 1 लाख रुपियाँको लागि महिनामा 5 लाख के अरे एकचोटिमा 5-7-8-10 लाख रुपियाँ तिरेर महिनामा 1 लाख रुपियाँको लागि 60,000 रुपियाँको लागि 70,000 लागि तपाईँ जाँदैनहुन्छ भने तपाईँले गलत निर्णय गर्दै हुनुहुन्छ. खुक्क लाएर एउटा अचानो एउटा एउटा खुकुरी लिनुहोस्, मासु पसल राख्नुहोस्, राम्रो चल्छ, जहाँ राखे पनि चल्छ. त्यो पसल प्रकृतिमा तपाईँले 10 लाख रुपियाँ तिरेर वैदेशिक रोजगारमा 10 लाख रुपियाँ तिरेर महिनामा 50-20-50 के अरे 60-70 हजार ल 1 लाख रुपियाँको लागि महिनामा 5 लाख के अरे

पर्सनल इमान्दार भनिदिनुहोस्। अहिले काठमाडौँमा पठाओ चलाउने साथीले सरदर एउटा सेकेन्ड ह्यान्ड मोटरसाइकल तपाईँले लगभग 1 लाख रुपियाँ सेकेन्ड ह्यान्ड गाडी पाउनु के अरे बाइक पाउनुहुन्छ स्कुटी पाउनुहुन्छ भने त्यो स्कुटी चलाएर सरदर 2500-3000 रुपियाँ साथीले कमाउनु छ। सरदर 2500-3000 रुपियाँ कमाउने भनेको महिनामा 90,000 रुपियाँ कमाउने हो। तपाईँ मान्छे म पठाउँ मान्छे ओसार दिन म तरकारी ओसार्छु भनेर 20-25 किचनलाई 20-25 पसललाई फोकस गरेर तरकारी सबलाई काम गर्नु छ कहीँ जानै पर्दैन। पैसा फल्ने बोट विदेशमा छैन ढुक्क हुनुहोस् र विदेशमा साथीहरूले एयरपोर्ट जाँदै गरेको फोटो पोस्ट गरेको फेसबुकमा हेरेर समुद्रको तीरतिरको फोटो हेरेर अन्त विदेशबाट फर्किँदै गरेको फोटोहरू साथीको फोटो हेरेर प्रभावित भएर यो निर्णय चाहिँ गरिन हाल्नुहोस्। सोच विचार गर्नुहोस्। यो उमेरमा भनेको एउटा किशोर अवस्था यो अवस्थामा भनेको सिप सिक्ने हो सिप आर्जन गर्ने हो है त्यो हिसाबले चाहिँ तपाईँ जानुभएको हुन्छ होइन भने बिक इयरफोन हामी एकैछिन पछि आउनेछौ खुल्दुली.com को साथमा रहनु।

सधैँ भरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप सोलुसन It's a cool dooley.com.

0: ट्रेजेडी अट्रैक्शन।
1: हाम्रो पात्रको प्रस्तुति हो खुलमुली डट कम देशैभरिका लोकप्रिय एफएम स्टेशनका साथ www.radio.com मार्फत सुनिरहनु भएको छ। हाम्रो पात्रमा लाइभ छ, हाम्रो पात्रमा पोडकास्टको रूपमा सुन्न सक्नुहुन्छ। स्टुडियोमा रविन्द्र हुनुहुन्छ, स्टुडियोमा अर्जुन हुनुहुन्छ, स्टुडियोमा म दिपेन्द्र छु। आजको खुल्लु डट कमको श्रृङ्खला मन परेन भने हामीलाई खबर गरिदिनुहोस्। मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्ना आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्। अन्त्यमा आज रविन्द्रले अर्को एउटा प्रेरणादायी कथा जोड्दै हुनुहुन्छ। रविन्द्र, प्लिज।

0: होइन के गरे यो बिहानको सात बज्न पाएको छैन तरकारी ओहिरिँदैछौ त
1: आज पारी गाउँको क्याम्पमा गर्भ जाँच गर्न जानु पर्नेछ क्या
0: तिमी हेडपोस्ट कि अनमी हो त्यहाँ आइहाल्छ नि
1: धेरै मान्छेले अझै पनि गर्भ जाँच गर्नुपर्छ भन्ने बुझेका छैनन् क्या त्यही भएर हामीले गाउँमा बेला बेलामा यस्ता सेवाहरू दिने गरेका छौँ
0: उता जाने भएपछि पहिले नै भनेको भए हुने नि
1: पहिले नै भनेको भए के हुन्थ्यो र तपाईँले मलाई खाना पकाउन सघाउनुहुन्न थियो क्यारे
0: फेरि तिमी कुरालाई अन्त्यतिर मोड्न थाल्यो है आमाको लागि रोटी पनि बनाइदेऊ
1: थाहा छ मलाई तेरि कसरी भ्याउने होला यो सब उहाँ माथि पुग्नु छ

0: सपना दिदी नमस्ते।
1: नमस्ते,
0: मेरो नाम सानु हो। त्यही तपाईँहरूको क्याम्पमा गर्भवती जाँच गराउन जान लागि।
1: ए राम्रो नि, कति महिना भयो?
0: मेरो विचारमा 3 महिना।
1: ल हिँड्नु न त अघि अघि। सानु सानु बहिनी, खाना त खाएर हिँड्नु हो नि।
0: खाएको दिदी।
1: पानीको मात्रा बढी चाहिने हुनाले झोलिलो मोलिलो खाना पर्छ यस्तो बेलामा। भिटामिन मिनरल पनि हामी अहिले चेक गरेर तपाईँलाई पछि दिनेछौ।
0: हुन्छ नि दिदी, तपाईँहरू स्वास्थ्य कर्मी।

0: पहले जे जे भन्नुहुन्छ त्यही अनुसार गर्छु नि दिदी म।
1: ए ल बिस्तारी है लडिए ल बिस्तारी हिँड्नुपर्छ।
0: रघु ए रघु
2: किन रामा
0: त कहाँ गएर आएको?
2: म त्यहाँ साथीहरूसँग क्यारम बोर्ड खेल्न गएको थिएँ।
0: बुहारीले त खानै नखाइकन गएछ त, लिएर पनि गएको छैन।
2: कति न काम भयो त बोलेको नि आमा, खै कुन गाउँ जान्छु भन्दै थिए, नखाइ गयो होला।
0: म पो ढाड दुखेर उठ्न नसक्ने भएको छु त, तैँले केही सघाउनु पर्दैन भने अब त्यसले मलाई स्याहारोस् कि तँलाई पकाओस् कि काम गरोस्।
2: कस्तो कुरा गर्नुहुन्छ आमा पनि, अब बाहिरको काम गरे पनि घरको काम नगरेर भयो त।
0: धन्न अहिलेसम्म बच्चा छैन र
2: अब पाउनु पर्यो नि आमा बच्चा त।
0: सल्लाह गर न तिमीहरू, मलाई पनि नाति नातिना खेलाउने रहर नभएको त कहाँ हो र।
2: पन्छी पन्छी हिँड्छे खोइ के भन्नु, तैपनि म आज कुरा गर्छु सपनासँग।
0: लौ लौ कुरा मात्र होइन यसो सघाउने पनि गर् त्यसलाई।

0: ए सपना सपना के गरिरहेको तिमी सुत्ने बेला भएन भने
1: सुत्ने म आज कतिजना महिलाहरूको गर्भवती जाँच गरिएछ उनीहरूले के भने भनेर फारममा लेखेको कुरा हेर्दैछु
0: अरू गर्भवती भएको कुरा मात्र गर्ने कि अब आफू पनि हुने
1: आफू त होला नि अस्ति नै हामीले अझै एक वर्ष यो बारेमा नसोच्ने भनेको होइन
0: आमा पनि नाति नातिना चाहिरहनु भएको छ
1: अब मैले अहिले के मात्र भ्याउने आर्थिक रूपले पनि हामी सक्षम हुनुपर्ने होइन र
0: भन्न खोजेको के मैले काम गरिन भनेको म ऋण खोजेर भए पनि केही न केही गरेर देखाउँछु हेरिराख न
1: होइन मैले तपाईँलाई केही भनेकै छैन नि
0: अनि के त तिम्रो तलमा बाँच्यो भनेर हिँडेर नभन न यार कमाउँछु नि म पनि आजसम्म त त्यति हिम्मत छ नि हो
1: बेकारमा यो कुरामा नअल्झ्यौ न यो पछिको कुरा हो के सुत्नु तपाईँ
0: सुत्छु नि भनिरहनै पर्दैन नि कसै
1: सर नमस्कार
2: नमस्ते सपनाजी
1: तपाईँले बोलाउनु भएको रहेछ
2: मैले तपाईँलाई खासमा यो स्वास्थ्य चौकीको प्रसिद्धि विभागको इन्चार्ज बन्ने कि भनेर सल्लाह गर्नु बोलाएको
1: भइहाल्छ नि सर यो त मेरो लागि पनि साह्रै खुसीको कुरा हो त
2: ओके त्यसो भए म यो कुरा समितिमा राख्छु सपनाजी सपनाजी आँखा खोल्नुहोस् सपनाजी सपनाजी
0: सर नमस्ते सपनालाई के भएको के भयो
2: आत्तिनु पर्दैन उहाँ अहिले ठिक हुनुहुन्छ उता स्लाइन चढाइरहेछ
0: सपना कस्तो छ
1: ठिकै छु
0: के भयो काशी तिमीलाई आमा नि साह्रै पिर गर्दै हुनुहुन्छ
1: खासै केही पनि होइन क्या
2: खास नै हो नि सपनाजी तपाईँको शरीर एकदम कमजोर भइसकेको छ खानपिनमा खासै ध्यान दिनुहुन्न कि क्या हो
0: खाना भन्दा पनि काममा बढी ध्यान छ हामीले भनेको त सुन्दै सुन्दिन तपाईँले नै सम्झाइदिनु पर्यो सर
3: रेडियो हरेकको हाम्रो स्टुडियोको कम्प्युटरमा संग्रहित यो कथा नाटकीय प्रस्तुति सँगसँगै खुल्लु डटकमको आजको श्रृङ्खलाबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौँ स्टुडियोबाट रविन्द्रलाई अर्जुनलाई दिपेन्द्रलाई तपाईँसँग हामी सबैजना तपाईँसँग बिदा हुन्छौँ भोलि फेरि आउला फेरि कुराकानी गरौँला राम्रो मन लिएर राम्रो कुरा सोचेर निदाउनु होला है भोलिको भोलि भोलिको जिन्दगी रमाइलो छ आजलाई यति नै शुभरात्रि धन्यवाद

It's the cool to lead.com.

0: रेडियो अधिकुला 105.4
1: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 का लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98461224288 र 98463686640। सार्वजनिक सुनवाई सम्बन्धी सूचना यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरूरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार, समय बिहानको 11 बजे, स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा, आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा, सहजीकरण छाया क्षेत्र मीडिया प्रणाली वालिङ स्याङ्जा। घर बनाएर सकिन थालेछ नि माइलाबा, अब फलाम र स्टिलको कामहरू बाँकी रहेछन् है?
2: हो नि नानी, आकर्षक डिजाइनका फलाम र स्टिल का काम गर्ने ग्रिल को खोजीमा छु। तिमीले कतै चिनेकी छौ र?
1: हाम्रै वालिङ 10 भकुण्डे शिव पार्वती मन्दिर को अगाडि छ गरौं कालिका ग्रिल उद्योग हो, त्यही जानु न। हजुरले खोजे जस्तै आकर्षक फलाम तथा स्टिल का कामहरू हुन्छन्।
2: हजुर, गरौकालिका ग्रिल उद्योगमा ट्रस, ग्रिल, सटर, च्यानल गेट, फलाम, स्टील सम्बन्धीका सामग्रीहरू आधुनिक र आकर्षक डिजाइनमा अर्डर अनुसार बनाइन्छ। विगत लामो समयदेखि यहाँहरूको सेवामा रहेको जानकारी गराउँछौ।
1: सम्पर्कका लागि अर्जुन प्रसाद खनाल मोबाइल नम्बर 98560-28005।
2: गरौकालिका ग्रिल उद्योग वालिङ 10 भकुण्डे शिव पार्वती मन्दिरको अगाडि।
3: के तपाईलाई गौशाला गरौँशिर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने?
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँशिर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 98560-75756 र 98460-75756।
4: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
5: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
5: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
4: मोबाइल नम्बर 98560-54313 र 98141-4348।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
6: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
7: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
6: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदिखोला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज शनिबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 बजेदेखि 7:15 सम्म आदिखोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदिखोला,
1: 9 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीत,
2: 12:30 देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीत,
2: 1 देखि 2 बजेसम्म लोकगीतहरू,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
2: 4 देखि 5 बजेसम्म लोकगीतहरू,
1: 5:30 देखि 6 बजेसम्म गीत संगीत,
2: 6:30 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदिखोला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
2: राति 9 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल वैशाख 26 गते शनिवार ज्येष्ठ कृष्ण सप्तमी 9 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री रिदम सिंहसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: वरियता मिचेर नियुक्ति गर्दा न्याय सम्पादनमै असर पर्न सक्ने न्यायाधीशहरूको चिन्ता। सिफारिश भएका न्यायाधीश शर्मा विरूद्ध उजुरी माग। सुकुम्बासी बस्ती नहटाउन सर्वोच्चको सरकारलाई आदेश। हिमाल आरोहणमा विदेशीहरूको बढ़दो मोह। 15 अवैतानिक वाणिज्य दूतहरू पदमुक्त। उपकुलपतिका लागि एकीकृत कार्यविधि जारी। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोरखा पत्रमा छापिएको पढ्दै कमाउँदै विद्यार्थी शीर्षकको शुभ समाचार।
0: म्याग्दीको मंगला गाउँपालिका अन्तर्गत बाबिया चौरमा रहेको मंगला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पढ्दै कमाउँदै गर्न थालेका छन्। विद्यालयमा संचालित प्राविधिक धारतर्फ बाल विज्ञान अध्ययन गर्ने विद्यार्थीले तरकारी उत्पादन गरी बजारमा बिक्री गरेर आमदानी पनि गर्न थालेका छन्। विद्यालयमा प्राविधिक धार कक्षा 9 देखि 12 सम्म अध्ययन गर्ने विद्यार्थीले आफ्नो मेहनतबाट आमदानी पनि गर्ने गरेका हुन्। बाल विज्ञान विषयमा पढ़ाई शुरू भएपछि विद्यार्थी कक्षा कोठामा पढ्ने र करेसबारीमा पुगेर कृषिजन्य उत्पादनका बारेमा अध्ययन र अनुसन्धानसँगै मौसम अनुसारको कृषि उत्पादन गरी स्थानीय बाबिया चौर बजारमा बिक्रीका लागि लैजाने गरेका छन्। विद्यालयले प्राविधिक धारका विद्यार्थीको प्रयोगत्मक अभ्यासका लागि 5 रोपनी जग्गा भाड़ामा लिएर तरकारी लगाएको छ। उक्त जग्गामा उत्पादन भएका तरकारीलाई टिपेर बाबिया चौर बजारमा बिक्री गर्ने गरेको प्राविधिक धारका संयोजक शिक्षक करण कडेलले बताउनुभयो। उहाँका अनुसार यस मौसममा साग र जुकिनी बिक्री गरिएको छ भने गोलभेडा फल्ने क्रममा छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: यह नया वर्ष को अवसर में सीजी का स्मार्ट डोमेस्टिक अप्लायंसेस को खरीद में हर एक 15 दिन में सेट ऑफ 5 प्रोडक्ट जीतने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ ही हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनी क्यूआर कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्षलाई अझ विशेष बनाउनुहोस् सीजी सँग
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर वरियता मिचेर प्रधान न्यायाधीश सिफारिशमा प्रश्न बल्की कार्यपालिकालाई अनुकूल शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा तोड्दै संवैधानिक परिषदले चौथो वरियताका मनोज कुमार शर्मालाई सिफारिश गरेपछि चौतर्फी प्रश्न उठिरहेको छ। परिषदले अब्बल न्यायाधीश रोजेको हो कि कार्यपालिकाका लागि अनुकूल बनाउन खोजेको हो भन्ने सवाल सम्बन्धित क्षेत्रबाटै आइरहेको छ। परिषदले प्रधान न्यायाधीश सिफारिश गरेको भोलिपल्ट शुक्रबार कायमुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले फूलकोट पूर्ण बैठक नै राखेकी थिइन्। पूर्व न्यायाधीश समाजले यसै विषयलाई विज्ञप्ति जारी गरेको छ। यसमा नेपाल बार एसोसिएशनले सल्लाहकार समितिको बैठक पनि राख्यो। सिफारिश विरूद्ध रिट समेत लगिएकोमा भने सर्वोच्च अदालतले दर्ता अस्वीकार गरेको छ। सर्वोच्चको फूलकोटमा तिलप्रसाद श्रेष्ठ बाहेक सबै न्यायाधीश सहभागी भएका थिए। श्रेष्ठ भने उपचारका लागि विदेशमा रहेका छन्। प्रधान न्यायाधीशमा सिफारिश भएका शर्मा पनि बैठकमा सहभागी थिए। उनले अब गोला प्रक्रियामा नराख्न आग्रह गर्दै आफूलाई मुद्दा सुनवाई अलग गराएका छन्। प्रधान न्यायाधीशमा गरिएको सिफारिशका विषयमा न्यायाधीश विभाजित देखिएको एक न्यायाधीशले बताएका छन्। भर्खरै सिफारिश भएको र संसदीय सुनवाईलाई प्रक्रियामा नपुगेकाले केही दिन पर्खनुपर्ने धारणा पनि ती न्यायाधीशले राखेका थिए। कार्यपालिकाले पिक एण्ड चूज शैली अपनाएको भन्दै त्यसलाई स्वीकार गर्न नहुने राय पनि अन्य न्यायाधीशले राखेका थिए। संविधानले नरोके यसले प्रधान न्यायाधीश बन्न अस्वस्थ दौड़ निम्त्याउने र न्याय सम्पादनमै असर पर्ने अवस्था आउने उनीहरूको तर्क थियो। संवैधानिक परिषदको संरचना नै राजनीति भएको उल्लेख गर्दै यसलाई सच्याउन जरूरी रहेको पनि न्यायाधीशहरूले धारणा राखेका छन्। जो पुनरावेदनबाट बाहिरिएका थिए उपशीर्षकमा खबर छ। सर्वोच्च अदालतमा प्रधान न्यायाधीश नियुक्ति बारे एउटा अनौपचारिक तर स्थापित अभ्यास रहँदै आएको थियो। वरिष्ठतम न्यायाधीश नै अन्तत नेतृत्वमा पुग्ने यसपटक भने प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषदले 7 दशक पुरानो त्यो परम्परालाई तोड्यो। सर्वोच्चमा रिक्त प्रधान न्यायाधीश पदमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र त्यसपछिका कुमार रेग्मी तथा हरिफ यानलाई छाडेर चौथो वरियताका मनोज कुमार शर्मालाई परिषदले सिफारिश गरेपछि न्यायिक वृत्त कानूनी व्यवसाय त्यसै गरी राजनैतिक क्षेत्र पनि तरंगित भएको छ।
3: पन्ध्र अवैधानिक वाणिज्य दूत पदमुक्त शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सरकारले विदेश स्थित 15 जना नेपाली अवैधानिक वाणिज्य दूतहरूलाई पदमुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री समेत रहनुभएका प्रवक्ता पोखरेलले राष्ट्रपति समक्ष आगामी वैशाख 28 गते सोमबार अपरान्ह 4 बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि अनुरोध गर्ने निर्णय गरेको जानकारी दिनुभयो। साथै संघीय संसदका सदस्यको उपस्थितिका लागि आह्वान गर्ने निर्णय भएको उहाँले बताउनुभयो। अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने निर्णय भएको छ। त्यसै गरी अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धिको 1947 नम्बर 81 पनि अनुमोदनका लागि संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। मन्त्री पोखरेलले लिपुलेखमा देखिएको सीमा विवाद बारे भारतसँग संवाद हुने बताउनु भएको छ। परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाइसकेकाले द्विपक्षीय संवादबाट निकास निकाल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। मन्त्रालयको संख्या वाचापत्र बमोजिम 18 बनाउने प्रक्रियामा रहेको बताउँदै उहाँले जुन मन्त्रालय एक आपसमा अन्तर सम्बन्धित छन् त्यसलाई मिलाएर कम बनाउने प्रक्रियामा गएको प्रश्न पार्नुभयो।
2: सुकुम्बासी बस्ती नहटाउन अन्तरिम आदेश, डोजर आतंक रोक्न कंग्रेस सभापतिको माग शीर्षकमा आजको नागरिक दैनिकमा खबर छापिएको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश नै जारी गरेको छ। सरकारले भट्टाभट सुकुम्बासी बस्ती खाली गरिरहेका बेला सर्वोच्चले शुक्रबार यस्तो आदेश गरेको हो। काठमाडौँ नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न जिल्ला प्रशासन कार्यालय र काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेपछि रिट निवेदन दायर भएको थियो। त्यसमाथि शुक्रबार सुनवाई गर्दै न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। इजलासले विस्थापित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको आवास, शिक्षा, स्वास्थ्य र खाद्यान्न लगायतका आधारभूत आवश्यकता सुनिश्चित गर्न पनि भनेको छ। रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म बस्ती नहटाउन तथा प्रभावित नागरिकको संरक्षणका लागि आवश्यक व्यवस्था गर्न इजलासले सरकारलाई निर्देशन दिएको छ। यस्तै एकीकृत डिजिटल लागत संकलन गरेर उनीहरूलाई व्यवस्थित गर्न समेत निर्देशन दिइएको छ। थापाथली बस्तीमा बस्ने गोपाल रोन पहली, जेनजी अगुवाहरू ओजस्वी भट्टराई, अवर्ण चौधरी, तनुजा पाण्डे, माजिद अन्सारी, प्रबल विक्रम राणा, कविता राई, विकास कुमार गुप्ताले सर्वोच्चमा रिट हालेका थिए।
3: उपकुलपतिका लागि एकीकृत कार्यविधि गोर्खापत्रमै खबर छ। सरकारले विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि स्वीकृत गरेको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 व्यवस्था बमोजिम 8 विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि सरकारले नयाँ कार्यविधि बनाएर उपकुलपति छनौट प्रक्रिया अगाडि बढ़ाएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सरकारले उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि स्वीकृत गरेसँगै विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिश गर्न गठित छनौट तथा सिफारिश समितिले दरखास्त आह्वान गरेको छ। मन्त्रालयले दरखास्त पेश गर्न 10 समय सीमा तोकेको छ। मन्त्रालयका उपसचिव वीरबहादुर धामीका अनुसार सबै प्रक्रिया पूरा भई उपकुलपति नियुक्त हुन करिब 1 लाग्नेछ। उहाँले भन्नुभयो आवेदनका लागि 10 समय तोकिएको छ। स्क्रीनिङ, संक्षिप्त सूची प्रकाशन, प्रस्तुतिकरण र अन्तर्वार्ता हुँदै सिफारिश गर्न करिब 3-4 लाग्नेछ। मन्त्रालयले उपकुलपति पदमुक्त भएपछि विश्वविद्यालयको दैनिक व्यवस्थापकीय कामकाज सहज बनाउन वैकल्पिक व्यवस्था गर्न लागेको छ।
2: संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी माग गरेको छ। समितिको निर्णय अनुसार शर्मा विरूद्ध उजुरी भए जेठ 4 समितिमा दिनुपर्नेछ। उजुरी जोसुकैले दिन सक्नेछन्। समितिको शुक्रबार बसेको बैठकले संवैधानिक परिषदबाट प्रधान न्यायाधीशका लागि सिफारिश भएका डाक्टर शर्माको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ाउन उजुरी आह्वान गर्ने निर्णय गरेको हो। समितिका सभापति बोध नारायण श्रेष्ठले संवैधानिक परिषदमा सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि डाक्टर शर्माको नाम शुक्रबार समितिमा प्राप्त भएको जानकारी दिएका थिए। नाम प्राप्त भएपछि समितिले 10 समय सीमा निर्धारण गर्दै जेठ 4 उजुरी संकलन गर्ने निर्णय गरेको हो। प्रस्तावित न्यायाधीश शर्मा विरूद्ध उजुरी माग शीर्षकमा आजको नागरिक दैनिकमा खबर छ।
3: महानगरको बीचमा अस्थिपञ्जर भवन, गोर्खापत्र खबर लेख्छ। संघीय राजधानी काठमाडौँको मुटु मानिने पुरानो बस पार्कमा निर्माणाधीन काठमाडौँ भ्यू टावर समयमै सम्पन्न नहुँदा शहरको सौन्दर्य र व्यवस्थापनमा गम्भीर असर परेको छ। मुख्यतया बहुउद्देश्यीय व्यावसायिक कम्प्लेक्स तथा व्यवस्थित बस टर्मिनलको उद्देश्यले निर्माण शुरू गरिएको यस टावरको निर्माण स्थल लामो समयदेखि जस्तापाताले घेरिएको र अधुरो कंक्रीट संरचना अस्थिपञ्जर जस्तो देखिन्छ। यसका कारण शहरको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार पर्यटकीय केन्द्र रत्न पार्क क्षेत्र सहित महानगरको सौन्दर्य नै कुरूप बनाएको छ। भ्यू टावर भन्दै होचो भागमा गरिएको निर्माणलाई काठमाडौँ महानगरपालिकाले मेगा प्रोजेक्ट नाम दिएको छ।
2: मालपोत र नापी कार्यालयले दिँदै आएको भूमि प्रशासन सम्बन्धी सेवाहरू अब नगरपालिका तथा गाउँपालिकाबाटै दिने गरी तयारी थालिएको छ। सरकारले त्यसका लागि मालपोत ऐन 2034 संशोधन गरेको छ। केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश अन्तर्गत मालपोत ऐन समेत संशोधन गरिएको हो। ऐनमा रजिस्ट्रेशन सम्बन्धी काम स्थानीय तहले समेत गर्न सक्ने व्यवस्था थप गरिएको छ। टोकियो बमोजिमको लिखित रजिस्ट्रेशन नामसारी दाखिल खारे लगत कट्टा रोक्का तथा रोक्का फुकुवा गर्ने काम सम्बन्धित स्थानीय तहको भूमि व्यवस्थापन शाखाले गर्न सक्नेछ। मालपोत ऐनको दफा 8 गमा भनिएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव गणेश प्रसाद भट्टले भूमि प्रशासन सम्बन्धी काम स्थानीय तहलाई हस्तान्तरण गर्न मिल्ने उद्देश्यले कानूनी प्रबन्ध ऐनमा संशोधन गरेर उक्त प्रावधान थपिएको बताएका छन्। मालपोत र नापी कार्यालयबाट हुँदै आएका कार्यहरू अब स्थानीय तहमै पुर्याउने प्रयास थालिएको उनको भनाइ छ। त्यसकै लागि कानूनमा संशोधनदेखि पहिलो चरणमा काम थाल्न पालिकाहरू छनौट गर्ने काम पनि भइरहेको उनले जानकारी दिएका छन्। मालपोत र नापी सेवा अब पालिकाबाटै शीर्षकमा आजको कान्तिपुरमा खबर छापिएको छ।
3: वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात स्वदेशी तथा विदेशी आरोहीहरूका लागि आरोहण गर्ने समय हो। कतिपय नयाँ आरोहीहरू आरोहणका लागि तयारी गर्दैछन् भने कोही विगतमा आफूले राखेका वा अन्य आरोहीका रेकर्ड तोड्ने नयाँ कीर्तिमान राख्न आतुर देखिन्छन्। नेपाल पर्यटन बोर्डले 6500 मीटर भन्दा उचाइका हिमाल आरोहणलाई अनुमति दिँदै आएको छ। यसपटक 7 समिट ट्रेक्सबाट 85 जनाले सगरमाथा आरोहण गर्दैछन्। हिमाल आरोहणमा विदेशीको मोह नागरिक दैनिकमा यो खबर छापिएको हो।
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरूरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।